0: श्रोतावृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएका छन्। भोलि तपाईँको राशिफल सहित हामी जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट भने म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855088461 र सिजन गुरुङ 9705440900।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तिजगी प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462026743।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
6: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर परिचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98066 13195 र 98467 15368।
6: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62029।
14: स्टुडियो टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास
16: भोटेकोसीको बाढीमा अझै 5,000 सम्पर्क विहीन दुई दिनमा 4 जनाको जीवितै उद्धार रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै
15: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा
16: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ्दो इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई
15: र एनभीएलमा सगार माथाको लगातार दोस्रो जित एसएससी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै
17: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको
18: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 9556078302 र 9956078302
19: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
20: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
19: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
20: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
21: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
20: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
21: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
20: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
21: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
20: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि फोन 065-590-369
22: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
23: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
24: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
23: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
0: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 4-93-555।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी त्रिशुली करिडोरमा बाढ़ीको पानी घट्दै गए पनि यसअघि त्यसले निम्त्याएको संकट घटेको छैन। सड़क र पुल बगेका छन्, पहिरोले बाटो थुनेको छ, गाउँहरू बीचको सम्पर्क टुटेको छ। यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ। अरू विस्थापितको आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन्। बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ, आमाका लागि पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपीएले रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 पालिकामा झण्डै 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ। यी तीन जिल्ला गएको भदौ 10 विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन्। यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन, झण्डै 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो। यही अनुमान अनुसार आउँदो एक महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ। सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी, गर्भवती, अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ। समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन, बाढ़ीपछि स्वास्थ्य संस्थासँग पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको विभागकी प्रमुख बसन्ती पञ्चका अनुसार बाढ़ी आएता अस्पतालमा 9 प्रसूति भइसकेका छन्। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच हिजो र अस्ति गरी दुई दिनमा 4 जीवितै उद्धार भएको छ। नुवाकोटको विदुर दश बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काजगिरिया थालिसकेको थियो। भोटेकोशी बाढ़ीले गाउँ नै बगाउँदा उहाँसहित परिवारका 5 सदस्य सम्पर्कविहीन थिए। यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो। तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विरसहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुशीको सीमा रहेन। बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 सम्पर्कविहीन छन्। नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट एकजना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ। चिनिया उद्धार टोली समेतको सहयोगमा लुहाइतो नामक चिनिया नागरिकको उद्धार भएको हो। उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार त्रिशुली 3A दुईजनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा माथिल्लो त्रिशुली 3A कर्मचारी सञ्जय शाह र हाइड्रो पावर अटोमेशन प्रोजेक्टका सुपरभाइजर कवीर महर्जन रहनु भएको छ।
15: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीले घरबार बिन बनाएपछि धादिङको गजरी गाउँपालिका 5 गलौदीका बाढ़ी पीड़ित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्कन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। गएको भदौ 10 आएको बाढ़ीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो। प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 बसिरहेका छन्। गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपड़ा, भाँडाकुँडा र झूलको अभाव छ। होल्डिङ सेन्टरमा 4 अपाङ्गता भएका व्यक्ति, कम्तीमा 30 बालबालिका र 70 वर्षभन्दा माथिका 2 ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ। बाढ़ीपछि जंगलमा बास, अन्नपूर्ण पोषण खबर।
3: रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
15: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ। रसुवागढ़ी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढ़ी गएको 11 दिन बितिसक्दा पनि सन्तोष सहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष प्लान्ट म्यानेजर हुनुहुन्थ्यो। उहाँले त्यहाँ काम गरेको 6 वर्ष भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पूरा हुन सकेको छैन। भोटेकोशी बाढ़ीपछि परियोजनामा कार्यरत 93 श्रमिक सम्पर्कविहीन छन्, जसमा रसुवागढ़ी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सिड डब्ल्यूई चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका 4 र भानास कन्स्ट्रक्सनका 3 रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ्गो भूमिगत विद्युत गृहभित्रै खोजी कार्य भइरहेको बताउनुभयो। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
3: कहाया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रीनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
25: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
26: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
27: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
28: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज, वसुन्धरा, काठमाडौँ।
27: फोन नम्बर 01-5670-924।
29: 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबार विहीन कतिपयको जंगलमा बास, भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, दुई दिनमा 4 जनाको जीवितै उद्धार, रोसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवार को प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग।
9: गाठका कुरा।
8: गाठका कुरा। हिजोआज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्न पर्दैन, मोबाइल ब्याङ्किङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रीनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको तेस्रो भागमा पैसाको इतिहास खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सेना।
10: खल्ती छाम्नुहोस् त, कति पैसा छ? अब मोबाइल बैंकिङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइल नै अटाएको छ नोट र सिक्का पनि। अब कल्पना गर्नुहोस्, आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने। आजभन्दा करिब 2,500 वर्ष अघि अहिलेको टर्की आसपासको लिबियाबाट भएको सिक्काको शुरूआत। ती सिक्कालाई प्राचीन ग्रीसले परिमार्जित गरेर कलात्मक बनायो। सिक्कामा राजा, देवदेवी, जनावर र विभिन्न कलाकृति अंकित भए, तर तिनको आकार समान थिएन। कुनै साना थिए, कुनै ठूला, कुनै चेप्टा, कुनै बाक्ला। त्यसै ताक तिनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए। बीचमा पुवाल भएका चिनिया सिक्कालाई गुरीमा उनेर बोकिन्थ्यो। पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नु पर्थ्यो। जसो तसो कमाइहालेमा बोकेर हिँड्न पनि औधी डर थियो। बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो। सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा। अक्षर कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढाउन मद्दत गर्यो। कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ्यो। अब नेपालतिर फर्कौ। झण्डै 1600 वर्ष अघि लिच्छवी कालमा त्रिमानंक लगायतका सिक्का चलनमा आए। पछि तामा, चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए। मल्लकालमा नेपाल तिब्बत व्यापार बढ्यो। नेपाली सिक्का तिब्बतसम्म पुगे। भारतसँगको व्यापार बढ्दै जाँदा नेपालमा भारतीय रूपियाँ छ्याप्छ्याप्ती भयो। मेरू र बारू नेपालमा सराबरी चले। नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो। विक्रम सम्वत 2002 सदरमुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो। युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैंक र त्यसको 20 वर्षपछि 2013 सालमा नेपाल राष्ट्र बैंक स्थापना भयो। नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो। बैंकमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल शुरू भयो मोबाइल बैंकिङ। एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफर मार्फत हुन थालेको छ। अर्कोको खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट। अहिले मोबाइल निकाल्नुहोस्, क्यूआर स्क्यान गर्नुहोस्, बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस्। हिजो पैसा बोक्नु र गर्नु पर्थ्यो, आज क्यूआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ। पैसा हराएको होइन, पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ। अब अन्त्यमा, अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अङ्क साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै? आज हामी स्क्रिनमा देखिने अङ्कलाई पैसा मानिरहेका छौ। पैसा आखिर वस्तु हो कि विश्वास? यही प्रश्नबाट शुरू हुन्छ गाँठका कुराको अर्को भाग। पैसा आखिर के हो? पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौ? गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौ।
3: गाँठका कुराको यो श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात लस एण्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। झण्डै 3 अर्ब रूपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ। अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गएको भदौमा हिमताल फुटेर लेनदे खोला हुँदै घोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीले ठूलो मानवीय पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनी बागले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षहरूलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ। तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइसकेको छैन। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसंघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाढी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। लामो समयदेखिको राजनीतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिनो संकेत देखिने थालेका बेला फेरि भोटेकोसी बाढ़ीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अलपत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटकमा विपत्ति पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यस पटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थाल्नु भएको छ, नेपाल अहिले पनि खुल्ला छ भनेर। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँमा कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताउनु भएको छ। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर त्यसै गरी अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उहाँको भनाइ छ। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले भन्यो नेपाल खुल्ला छ। कान्तिपुर दैनिकमा खबर छ।
2: अब विदेशको खबर। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्। चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएको बोर्ड अफ गवर्नर समक्ष इरानले आणविक अपसार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन्। प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको एएफपी जनाएको छ। प्रस्तावमा आईईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईईएका सबै सदस्य राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिइएको छ।
3: अब के खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सले खप्तर फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा हिजो बेलुकी भएको खेलमा सगरमाथाले खप्तर फाल्कन्सलाई 3-0 सेटमा हरायो। लगातार दुई खेलमा जित हात पारेको सगरमाथा 6 अंकसहित शीर्ष स्थानमा छ। सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिजो भएको अर्को खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय शुरूआत गरेको छ। एनभीएलमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली चिबराज र खप्तड फाल्कन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ। यस्तै मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। समूह ए अन्तर्गतको यो खेल कोलालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 बजे शुरू हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार 2 खेल जितेको छ।
2: अब केही खबर संक्षेपमा। गएको भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खुशी पनि खोस्यो। रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका 73 सहित मधेसका 168 जना बाढ़ीपछि सम्पर्कविहीन छन्। पहाड़मा बाढ़ीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन। पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
2: कहाया कैरनमा अब पालो उखानको,
3: फुनेको पानी र सुनेका कुरामा विश्वास नगर।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबारविहीन कतिपयको जंगलमा बास।
2: भोटेको सीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। र सुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
3: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
2: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़्दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
3: र एनभीएलमा सगरमाथाको लगातार दोस्रो जित, एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन, गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन, सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ। यहाँ निर्देशनका पत्रै पत्र छन्, टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ, अनि उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ, एक टुक्रा कागज ल्याइदेऊ न, यहाँ अर्को निर्देशन फुरियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौं। नमस्कार।

0: 103.8 अन्तरमन को आवाज
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865878634 र 9701108090।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9856-32475 र 9801-32475।
5: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846-78528 र 9908-16142।
9: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मरमत सबै गरिन्छ नि।
9: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0865414142, 9856231128, 9462614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855-23420 9801-44674 र 9846-23420
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
2: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841-61-220।
14: पसल सरेको सूचना शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853-59-122 9508-28-008 र 9460-69-246।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

नमस्कार म डाक्टर सनी श्रेष्ठ स्वागत छ हजुरहरूलाई मेरो हेल्थ अवेरनेस च्यानलमा सर्वप्रथम त म हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू भन्न चाहन्छु यो हेल्थ अवेरनेस सम्बन्धी भिडियोहरू हेरिदिनु भएकोमा मन पराइदिनु भएकोमा आऊ आज छोटो कुराकानी गरौं मेनोपोजको बारेमा मेनोपोजको बारेमा एकदमै धेरै कुराहरू यससँग जुडेको हुन्छ यसको बारेमा यो एकदमै ठूलो टपिक हो तर म आज प्रयत्न गर्नेछु कि यो भिडियो मार्फत सकेसम्म महत्वपूर्ण कुराहरूलाई समेट्ने कोसिस यो भिडियो मार्फत गर्नेछु आशा छ हजुरहरूलाई उपयोगी हुनेछ के हो मेनोपोज भन्नुपर्दाखेरि चाहिँ नि एउटी महिलामा हुने अन्तिम महिनावारी जब महिनावारी चाहिँ नि पूर्णतया स्थायी रूपले रोकिन्छ त्यसलाई हामी मेनोपोज भनेर भन्छौं मेडिकली भन्नुपर्दा महिनावारी पूर्णतया रोकिसकेको 12 महिना पश्चात चाहिँ हामी मेनोपोज भनेर डायग्नोसिस गर्छौं समाजमा एउटा यस्तो सोच छ कि मेनोपोज एउटा प्राकृतिक परिवर्तन हो किन यसको बारेमा जान्न बुझ्न आवश्यक छ र यसले के नै गर्छ र भन्ने एउटा सोच पनि छ आऊ आज यसैको बारेमा भन्नुपर्दाखेरि चाहिँ नि एउटी महिलामा हुने अन्तिम महिनावारी जब महिनावारी चाहिँ नि पूर्णतया स्थायी रूपले रोकिन्छ त्यसलाई हामी मेनोपोज भनेर भन्छौं मेडिकली भन्नुपर्दा

natural menopause र अर्को हामी भन्छौं सर्जिकल अथवा आयोजेनिक मेनोपोज. यदि एउटी महिलालाई कुनै पनि रोग कुनै समस्याको कारणले गर्दा किमोथेरापी रेडियोथेरापी अथवा शरीरमा अण्डाशय यानि ओभरिज निकालेर फ्याँक्नु पर्ने जस्तो समस्या भयो भने त्यसले पनि महिनावारी सबै रोकिने हुन जान्छ जसलाई हामी भन्छौं सर्जिकल आयोट्रोजेनिक मेनोपोज. यसको उपचार यसको म्यानेजमेन्ट एकदमै भिन्न छ. आज विशेष गरी म नेचुरल मेनोपोजको बारेमा कुराकानी गर्दैछु. उमेर भन्नुपर्दा प्रायतया 45 वर्ष र त्योभन्दा माथि भइसकेपछि चाहिँ नै मेनोपोज यानि महिनावारी रोकिने हुन जान्छ. तर यदि 45 वर्षभन्दा कम उमेरको नै महिनावारी पूर्णतया स्थायी रूपले रोकिएमा चाहिँ डाक्टरलाई देखाउन निकै जरुरी छ. यसको लागि उपचार अलिक भिन्न हुन सक्छ. उपचार शुरू गर्नुपर्ने हुन जान्छ. एभरेज एज भन्नुपर्दा युकेमा 51 इयर्स ओल्ड हो भने हाम्रो नेपालमा 48 इयर्स ओल्ड भनेर हामी भन्छौ. एउटी महिलामा जीवनकालमा धेरै परिवर्तन भएको हुन्छ. महिनावारी शुरू हुनुदेखि लिएर गर्भवतीको अवस्था अनि त्यसपछि मेनोपोजको अवस्था, यसलाई जसलाई हामी भन्छौ हर्मोनल चेन्जेस. मेनोपोजमा के हुन जान्छ भने उमेर सँगसँगै हाम्रो शरीरमा विभिन्न चेन्जहरू हुन्छ. त्यसमा पनि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ. शरीरमा हाम्रो शरीरमा चाहिँ ओभरिज यानि अण्डाशयले इस्ट्रोजन अनि प्रोजेस्टेरोन नामक हर्मोन उत्पादन गरेको हुन्छ. तर उमेर सँगसँगै यो हर्मोन उत्पादन गर्ने क्रम कम हुँदै गएर एउटा फेजमा थप्प रोकिने हुन जान्छ. त्यसैले मेनोपोज भन्दैमा आजको भोलि नै महिनावारी थप्पै रोक्ने नभइकन शरीरमा विभिन्न परिवर्तन हुन्छ. महिनावारीमा पनि परिवर्तन हुन जान्छ. कहिले महिनावारीको ड्युरेसनमा कमघट हुने भने कहिले ब्लिडिङमा परिवर्तन आउने हुन जान्छ. कुनै महिलामा हामी भन्छौ यो मेनोपोज जर्नी हरेक महिलाको लागि युनिक हुन्छ. यो एक्सपिरियन्स युनिक हुन्छ. हामी भन्छौ हरेक महिलाले चाहिँ यो जर्नीलाई जर्नीको एक्सपिरियन्सले फरक फरक हुन जान्छ. त्यसैले यो महिनावारी रोकिसके पश्चात जुन देखिने समस्याहरू मेनोपोजको जुन समस्याहरू पनि हरेक महिलामा फरक फरक हुन जान्छ. कुनै महिलामा जुन यो ट्रान्जिसन रेगुलर महिनावारीबाट महिनावारी थप्प रोकिसकेपछिको ट्रान्जिसन पत्तै पा हुँदैन भने कुनै महिलामा यो जर्नी निकै डिफिकल्ट एकदमै गाह्रो भएको हुन जान्छ. कतिपयले त वर्षौंदेखि 10 वर्ष पनि सफर गरेको हुन जान्छ. त्यसैले फेरि पनि यसको बारेमा जानकारी राख्नु निकै जरुरी छ. के हुन्छ त यो मेनोपोजमा भन्नु महिनावारी रोकिन बाहेक अरू के हुन जान्छ भन्नुपर्दा त लक्षण समस्याहरू एकदमै कम समस्या एकदमै कमनली देखिने चाहिँ हामी भन्छौ हट फ्लसेस. तातो शरीर एकदमै एक्कासी तातोपना गर्मी भएको हिट महसुस हुने त्यसमा विशेष गरेर अनुहारमा घाँटीमा छातीको माथिल्लो भागमा. र अर्को हामी भन्छौ नाइट स्वेट. जब महिला एउटी महिला सुत्नको लागि जानुहुन्छ तब एक्कासी बेडमा चाहिँ खलखल्ती पसिना आउने यतिसम्म हुन जान्छ कि कहिले काहीँ पुरै लुगा आफ्नो बेड क्लदिङ यानि बेड लिनेनहरू पनि पूर्णतया भिज्ने पसिनाले जसको कारणले निद्रामा निकै असर पुगेको हुन जान्छ. र अर्को यो बाहेक चाहिँ अरू हामी भन्छौ महिनावारी रोकिसकेपछि एउटी महिलामा कार्डियो भास्कुलर एकदमै बढेको हुन्छ. भन्नुको मतलब मुटु यानि रक्त नलीबाट आउने समस्याहरू हार्ट एट्याक पक्षघातको समस्या निकै बढेको हुन्छ. अर्को चाहिँ हामी भन्छौ इट क्यान अफेक्ट हेड टु टो. भन्नुको मतलब टाउकोदेखि खुट्टासम्म असर पुर्याएको हुन्छ. भन्नुको मतलब चाहिँ कन्सन्ट्रेसन गर्न गाह्रो हुने मेमोरिज कुनै पनि कुरा सम्झिन गाह्रो हुने शरीर अस्वस्थ भएको जस्तो थकान भएको जस्तो हुने मुटुको धड्कन बढेको जस्तो हुने मानसिक स्वास्थ्यमा पनि निकै असर पुर्याएको हुन्छ. डिप्रेसन लो मुड एन्जाइटीको समस्या आउने र अर्को चाहिँ अरू समस्या भन्नुपर्दा कपाल झर्ने कपाल सुक्खा हुने पातलो हुने छाला पातलो हुने छाला सुक्खा हुने चाउरीपना देखिने र अर्को चाहिँ हड्डीहरू कमजोर हुने हात खुट्टा दुख्ने साथसाथै हामी भन्छौँ अस्टियोपोरोसिस जसको चाहिँ हड्डी एकदमै पातलो हुँदै जाने कमजोर हुने जसको कारणले सानोतिनो दुर्घटनाबाट पनि हड्डी भाँच्न सक्ने जस्ता समस्या आउने र अर्को चाहिँ जुन प्राइभेट पार्टमा ड्राई प्राइभेट पार्ट भजाइनल ड्राइनेस भनेर हामी भन्छौँ प्राइभेट पार्ट ड्राई हुने घरिघरि इन्फेक्सन हुने पिसाबको इन्फेक्सन हुने जस्ता समस्याहरू पनि आउन सक्छ. र अब कुराकानी गरौं कि यसको डायग्नोसिस गर्नलाई केही टेस्ट गर्नुपर्छ कि भनेर भन्नुपर्दा यो प्राकृतिक प्रक्रिया भएको हुनाले सधैँ यसको लागि टेस्ट गर्न आवश्यक परेको हुँदैन. तर हरेक महिना महिलाको एक्सपिरियन्स फरक फरक हुन्छ. यसको सिम्टम्स लक्षणहरू पनि फरक फरक

0: हुन्छ त्यसैले कहिले काहीँ चाहिँ नि यही महिना मेनोपोजले गरेर यो समस्या भएको हो भनेर भन्न गाह्रो हुने हुँदा डाक्टरले देखाउनु भएर आवश्यक परेमा विभिन्न टेस्टहरू भने गर्नुपर्ने हुन जान्छ। तर मेनोपोज नै हो कि होइन भनेर डायग्नोसिस गर्नलाई चाहिँ आवश्यक परेमा रगतको जाँच गरेर हर्मोनल प्रोफाइल पनि हामी चेक गर्न सक्छौ। र अब कुराकानी गरौं म्यानेजमेन्ट ट्रिटमेन्ट उपचारको बारेमा के गर्न सक्छौ त भनेर। सबैभन्दा महत्वपूर्ण कुरा जान्न त के जरुरी छ भने हामी भन्छौँ एक्सेप्टेन्स। एउटी महिलाले चाहिँ यो मेनोपज महिनावारी रोकिसकेपछिको यो जुन हाम्रो नर्मल लाइफ जुन समस्याहरू आउने यो महिनावारी चाहिँ स्थायी रूपले रोकिसक्यो भनेर आफूले एक्सेप्ट गर्नुभयो भने चाहिँ योबाट आउने समस्यालाई म्यानेज गर्न नियन्त्रण गर्न सजिलो भएको हुन्छ। र अर्को कुरा चाहिने सपोर्ट। एउटी जुन महिलाले चाहिँ पूर्ण रूपले सपोर्ट पाएको हुन्छ आफ्नो परिवारमा आफ्नो समाजमा तब पनि फेरि पनि यो सम्बन्धी जर्नी जुन डिफिकल्टी जुन समस्या आउनेसँग नियन्त्रण गर्न रोकथाम गर्न सहयोग धेरै सहयोग पुगेको हुन्छ। त्यसैले यो सम्बन्धी चाहिँ एउटी महिलाले मात्र होइन कि हाम्रो परिवारमा हाम्रो समाजले पनि यसको बारेमा जानकारी राख्नुभयो भने चाहिँ जुन दौरानबाट गइरहेको त्यो महिलालाई सपोर्ट गर्न सजिलो हुन्छ। हामीले सपोर्ट गर्न सक्छौ आवश्यक परेकोमा हामीले चाहिँ सपोर्ट त्यो अनुसार काममा होस् परिवारमा होस् हामीले त्यो सपोर्ट चाहिँ प्रोभाइड गर्न सकेका हुन्छौ। र अब म्यानेजमेन्ट भन्नुपर्दा हर्मोन रिप्लेसमेन्ट थेरापी जसलाई हामी भन्छौँ HRT यो विभिन्न फर्ममा आउँछ। ट्याब्लेट खाने चक्कीमा आउँछ, क्रिममा आउँछ, प्लास्टर्स एउटा टेप प्लास्टर जस्तोमा आउँछ, जेलमा आउँछन्, विभिन्न फर्ममा आउँछ जुन शरीरमा कमी भएको हर्मोनलाई रिप्लेस गर्ने। तर हरेक महिलालाई चाहिँ ट्रिटमेन्ट या उपचारको आवश्यकता परेको हुँदैन। यदि कुनै महिला एकदमै सफर भएको छ, यसले आफ्नो जीवनशैलीलाई एकदमै असर पुर्याएको छ भने चाहिँ डाक्टरलाई देशमा पनि विशेष गरेर गाइनेकोलोजिस्ट स्पेसलिस्ट अथवा जेनरल फिजिसियनलाई देखाएर यो सम्बन्धी डिस्कस गर्न सक्नुहुन्छ, आवश्यक परेमा शुरू गर्न सक्नुहुन्छ। तर HRTको लागि छुट्टै हामी भन्छौँ HRT काउन्सिलिङ छुट्टै डिस्कस गर्नुपर्ने हुन्छ, काउन्सिलिङ गर्नुपर्ने हुन्छ किनभने हरेक महिला रिस्क एन्ड बेनिफिट फाइदा बेफाइदा फरक फरक भएको हुन जान्छ। यसले चाहिँ यो मेनोपज रिलेटेड सिम्टम्स नियन्त्रण गर्नको साथसाथै कार्डियोभास्कुलर रिस्कमा पनि सहयोग पुर्याएको हुन्छ भने अर्को बोन हेल्थमा पनि सहयोग जुन हड्डीहरूकोलाई स्वस्थ राख्न पनि सहयोग पुर्याएको हुन्छ। अर्को हामी भन्छौ नन हर्मोनल ट्रिटमेन्ट जसमा चाहिँ पर्न आउँछ क्लोनिडिन भनेर र अर्को एन्टी डिप्रेसन मेडिकेसनहरू पनि आवश्यक परेमा हामी सुरु गर्न सक्छौ र अर्को हर्बल रिमेडिज पनि भनेर भनिन्छ। तर पनि फेरि पनि यी सबै मेडिकेसन ट्रिटमेन्टको लागि चाहिँ स्पेसलिस्ट यानि डाक्टरलाई देखाउन निकै आवश्यक छ, यसको रिस्क बेनिफिटको बारेमा जान्न निकै आवश्यक छ। आज म विशेष गरेर चाहिँ नर्मली जुन उपचार बाहेक अरू के गर्न सक्छौ त हामी भन्ने कुरामा ध्यान दिन गइरहेको छु। फेरि पनि यो मेनोपज एकदमै ठूलो टपिक हो, यसमा धेरै विभिन्न कुराहरू पर्न आउँछ। आज म यो भिडियोद्वारा सकेसम्म जुन महत्वपूर्ण कुराहरूलाई समेट्न कोसिस गरिरहेकी छु। आशा छ मैले सबै महत्वपूर्ण कुराहरूलाई यसमा समेटेकी छु र हजुरहरूलाई उपयोगी हुनेछ। र ट्रिटमेन्ट बाहेक अरू हामीले के गर्न सक्छौ त भन्दाखेरि अघि भने जस्तै यसलाई कपाल स्किनलाई पनि असर पुग्ने हुनाले रेगुलर मोइस्चराइजर रेगुलर हेयर मसाजिङ ओइलिङ गरेर हुन्छ कि कसरी हुन्छ आफ्नो स्किन आफ्नो हेयरमा चाहिँ बेलैमा ध्यान दिनुभयो भने यसबाट आउने समस्या कम हुन्छ, यसलाई हामी रोक्न सक्छौ। र अर्को कुरा चाहिँ डायट न्युट्रिसनमा यसले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। गुड हेल्थ गुड स्किन मेन्टेन गर्नको साथसाथै बोन हेल्थ कार्डियोभास्कुलर हेल्थ मेन्टेन गर्नको लागि सहयोग पुर्याएको हुन्छ। त्यसैले कोसिस गरौं हेल्थी खाना खाऊ, फ्रुट्स भेजिटेबल्स नट्स हेल्थी फ्याट्स ओलिभ ओइल साथसाथै डेरी प्रोडक्ट मिल्क चिज दहीमा पनि ध्यान दिउँ जसमा क्याल्सियम भिटामिन डी रहेको हुन्छ जसले हाम्रो बोन हेल्थमा सहयोग पुर्याएको हुन्छ। र अर्को कुरा चाहिँ नि सोया रिलेटेड फुड भटमाससँग जुडेको खानेकुराहरू जसलाई टोफू सोयाबिन सोया मिल्क जस्तो खानेकुराहरूले पनि निकै सहयोग पुर्याएको हुन्छ किनभने सोयाबिन यानि भटमासमा चाहिँ फाइटोस्ट्रोजन नामक कन्टेन्ट रहेको हुन्छ जुन शरीरमा गइसकेपछि यसले स्ट्रोजन जस्तै काम गर्ने हुनाले चाहिँ जुन हट फ्लसेस नाइट स्वेट्सको सिम्टम्सलाई म्यानेज गर्न सहयोग पुर्याएको हुन्छ। अर्को रेगुलर व्यायाम गर्न निकै जरुरी छ। यसले हाम्रो मुटुलाई रक्त नलीहरूलाई स्वस्थ राख्न त सहयोग पुर्याएको हुन्छ। र अर्को कुरा चाहिँ महिनावारी रोकिसकेपछि हड्डीहरू कमजोर हुने रिस्क बढेको हुनाले चाहिँ हामी विशेष गरेर भन्छौँ वेट बियरिङ एक्सर्साइज। भन्नुको मतलब कुनै पनि एक्टिभिटिज अगेन्स्ट ग्राभिटी, यस्तो एक्सर्साइज जसले चाहिँ नै बोन हेल्थलाई चाहिँ हेल्थी राख्न मेन्टेन गरेको हुन्छ, सहयोग पुर्याएको हुन्छ। भन्नुपर्दाखेरि कुनै पनि हिँड्नु, दौडिनु, जम्पिङ गर्नु, स्टेयरकेस क्लाइम्बिङ गर्नु, कुनै पनि एक्सर्साइजले चाहिँ जुनले चाहिँ अगेन्स्ट ग्राभिटी हाम्रो मुभमेन्टहरू भएको हुन्छ त्यसले चाहिँ सहयोग पुर्याएको हुन्छ। र अर्को चाहिँ हामी लगाउने लुगाफाटाहरू कटनको भयो भने चाहिँ यसले चाहिँ हट फ्लसेसमा, नाइट स्वेट्समा सहयोग पुर्याएको, समस्यालाई मेन्टेन गर्न सहयोग पुर्याएको हुन्छ। आफू बस्ने इन्भाइरोमेन्ट, अफिस होस्, घर होस्, त्यसमा चाहिँ अलिकति कुलर टाइपको, जसरी फ्यान खोलेर हुन्छ कि झ्याल ढोका खुल्ला गरेर हुन्छ कि कसरी हुन्छ, त्यसले गर्दाखेरि चाहिँ बडी टेम्परेचर मेन्टेन गर्न सहयोग पुर्याएको हुन्छ। अर्को खानामा भन्नुपर्दा सकेसम्म मदिरापान, धुम्रपान रोक्न प्रयत्न गर्नुभयो, सबै रोक्ने प्रयत्न गर्नुपर्छ। यसले पनि यो मेनोपज रिलेटेड सिम्टम्समा नियन्त्रण गर्न सहयोग पुर्याएको हुन्छ। र अर्को चाहिँ तातो, एकदमै तातो खाना, क्याफिन, चिया, कफी, एकदमै स्पाइसी खानाले चाहिँ शरीरमा हिट प्रड्युस गर्ने हुनाले चाहिँ यसले मेनोपजको सिम्टम्सलाई अझ बढी असर पुर्याउने हुनाले यस्तो खानाहरूमा पनि ध्यान दिनुभयो भने यस्तो समस्यालाई नियन्त्रण गर्न सहयोग पुर्याएको हुन्छ। यदि फ्रिक्वेन्ट इन्फेक्सनहरू भइरहेको छ भने बेलैमा डक्टरलाई देखाउन निकै जरुरी छ। र अर्को कुरा चाहिँ एउटी महिलामा महिनावारी रोकिए पश्चात, मेनोपज पश्चात चाहिँ बोन हेल्थ, हड्डीहरू खिने, ओस्टियोपोरोसिस, कार्डियोभास्कुलर रिस्क बढ्ने हुनाले बेलैमा डक्टरलाई देखाएर अरू कुनै पनि रिस्क छ कि भनेर जाँच्न जरुरी छ। जसरी ब्लड प्रेसर, डायबिटिज जस्ता रोगहरू बारेमा पनि जाँच्न जरुरी छ, किनभने एउटा रिस्कले अर्को रिस्कलाई चाहिँ मल्टिप्लाई गर्ने हुनाले चाहिँ नै यसलाई बेलैमा बुझेर हामीले ध्यान दिन सक्यौँ भने हामीले गुड हेल्थ मेन्टेन गर्न सक्छौँ। अर्को कुरा जान्न के जरुरी छ भने महिनावारी रोकिए पश्चात प्रेग्नेन्सी हुँदैन भन्ने एउटा खास सोच पनि छ। हो, महिनावारी रोकिए पश्चात प्रेग्नेन्सी हुने सम्भावना कम भएको हुन्छ, तर पनि प्रेग्नेन्सी हुँदै नहुने भनेर भने हुँदैन, प्रेग्नेन्सी रिस्क भने भएको हुन्छ। यदि महिनावारी 50 वर्षको उमेर पश्चात रोकिएको छ भने मिनिमम 1 वर्षसम्म गर्भ रोक्ने साधन अथवा कन्ट्रासेप्सन प्रयोग गर्नैपर्छ। र यदि 50 वर्षभन्दा कम उमेरमा महिनावारी रोकिएको छ भने मिनिमम 2 वर्षसम्म चाहिने गर्भ रोक्ने साधन यानि कन्ट्रासेप्सन प्रयोग गर्नुपर्छ। महिनावारी रोकिसकेपछि रोकिएको 12 महिना पश्चात अथवा 1-2 पश्चात एक्कासी ब्लिडिङ अथवा महिनावारी भएको जस्तो भयो भने चाहिँ तुरन्तै डक्टरलाई देखाउन निकै जरुरी छ। यसले के संकेत दिन्छ भने शरीरमा डरलाग्दो समस्या जस्तो क्यान्सर भएको पनि संकेत दिन सक्छ। त्यसैले महिनावारी रोकिसके पश्चातको ब्लिडिङलाई चाहिँ सिरियसली लिनुपर्छ, डक्टरलाई बेलैमा देखाउनु पर्छ। अर्को म यो भिडियोद्वारा के एउटा मेसेज सेयर गर्न चाहन्छु भने एउटी महिलालाई यो दौरानमा गइरहेको महिलालाई चाहिँ गुड सपोर्ट भयो भने त्यो सम्बन्धी आएको समस्यालाई चाहिँ नियन्त्रण गर्न एकदमै सहयोग भएको हुनाले हामीले आफ्नो घर समाजमा यस्तो वातावरण सिर्जना गर्नुपर्छ कि एउटी महिलाले त्यो सम्बन्धी महिनावारी सम्बन्धी समस्या, महिनावारी रोकिसकेपछि मेनोपजको समस्यालाई चाहिँ सजिलो हिसाबले, सजिलो रूपले, कन्फिडेन्सका साथ चाहिँ त्यो समस्यालाई व्यक्त गर्न सकोस् भन्ने वातावरण चाहिँ हामीले सिर्जना गर्न कोसिस गर्नुपर्छ। र सधैँ प्रयत्न गरौं, स्वस्थ खाना खाऊ, नियमित व्यायाम गरौं, किनभने अर्को के भन्न पनि भनिन्छ भने एउटी महिला जुन महिलाले चाहिँ हेल्थी लाइफस्टाइल अप्नाइरहनु भएको छ त्यस्तो छ भने जुन मेनोपज पश्चातको जुन आउने समस्याहरू एकदमै कम हुन्छ र समस्या आए पनि नियन्त्रण गर्न सजिलो हुन्छ। त्यसैले मेनोपज हुनुन्जेलसम्म रोक्ने हुने होइन कि जति सक्दो उति छिटो नै हामीले चाहिँ आफ्नो स्वास्थ्यमा ध्यान दिन निकै जरुरी छ। गुड न्युट्रिसन भएको खानेकुरा खानु पर्यो, रेगुलर व्यायाम गर्नु पर्यो, सधैँ प्रयत्न गरौं आफू स्वस्थ रहौं। आफू स्वस्थ भन्नु आफ्नो परिवार स्वस्थ हो, आफ्नो परिवार स्वस्थ भन्नु हाम्रो समाज अनि हाम्रो देश स्वस्थ हो।
1: त्यसका गीत संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तिजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
2: तिजगीत तर्फ प्रथम पुरस्कार रू 25,000
1: द्वितीय पुरस्कार रू 15,000
2: तृतीय पुरस्कार रू 10,000
1: सान्त्वना पुरस्कार रू 5,000
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रू 7,500
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रू 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
1: सुरेन्द्र श्रेष्ठ 9856031736
2: रविन्द्र राज पौडेल 9856628888 के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ
1: अब चिन्ता नगर्नुहोस् भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर लिङ्क शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिच थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
1: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
1: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
3: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
3: मोबाइल 9008935537
5: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
5: ए हो र ल त ल
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856192
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
8: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
8: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
12: धोरबाराही हाइलाइट्स को साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
14: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपालले भोगेको विपद र क्षतिमा अतिकम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अतिकम विकसित 44 देशहरूको समूह एलडीसीले भोगेको सिभारीप्रति धनी र विकसित देशहरूको ध्यान आकर्षण सहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढ़ी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको दिल्लीमा आयोजना गरिएको एलडीसी समूहका मन्त्री स्तरीय बैठक पछाडिको संयुक्त घोषणा पत्रमा भोगेकोशी विपदको उल्लेख गरेर जलवायु संकटका कारणले साना र जोखिमयुक्त देशहरूको अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुधा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य एजेण्डा बनाएको छ। विकसित तथा धेरै हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूले जोड़ दिइरहेका छन्। साथै पेरिस सम्झौता अनुसार नै अल्प विकसित देशहरूलाई अनुकूलन प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। जलवायुजन्य विपदका कारणले एलडीसी राष्ट्रहरूमा भइरहेको ठूलो हानि र नोक्सानीको परिपूरणका लागि एउटा छुट्टै नोक्सानी तथा क्षति न्यायाधिकरण स्थापनाको सम्भावनाबारे अध्ययन गर्न कानूनी विज्ञहरूको टोली गठन गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ। रसुवाको भोटेकोशी नदीमा भदौको 10 गते बुधबार आएको विनाशकारी बाढ़ी पछाडि अझै पनि 5,000 सम्पर्क विहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कले देखाएको छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 शव फेला परेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन उनीहरू रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 598 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 शवको शनाखत भएर आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ र सुवान नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम अगाडि बढ़ाएको छ भने प्राधिकरणले जनाए अनुसार बाढ़ीको आज 12 दिन भइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी र पहिरोबाट प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको दावी गर्नुभएको छ। शनिबार हिजो सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, तपाईहरू एक्लो हुनुहुन्न, राज्य तपाईहरूको साथमा छ, सरकार तपाईहरूकै साथमा छ। बाढ़ी प्रभावित नुवाकोटको विदुर दश बेत्रावतीमा शनिबार सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले 64 वर्षकी चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनाले देशमा आशा जगाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। यो घटनाले खोज तथा उद्धारमा राज्यका संयन्त्रहरू अझै सक्रिय रूपमा लागिरहेको सन्देश दिएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री शाहका अनुसार चन्द्रिका श्रेष्ठको उमेर समूह र त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकिएको छ। बाढ़ीका क्रममा कतिपय ज्येष्ठ नागरिक आफ्ना नाति नातिनालाई च्यापिएर सुरक्षित स्थानतर्फ भाग्दै जाँदा ज्यान जोगाउनु परेको र कतिपयले आफ्नै आँखा अगाडि छोराछोरी र नाति नातिना बगेको हेर्नु परेको उल्लेख गर्नुभयो। यस्तै बाढ़ीले जीवनभरि जोडेको घर खेतबारी र पशु पंक्षी समेत क्षणभरमै बगाएको भन्दै उहाँले अहिले आफ्नै घर व्यवहार सम्हालिरहेका ज्येष्ठ नागरिक अस्थायी शिविरमा बस्न बाध्य भएको बताउनु भएको छ। शिविरले होल्डिङ सेन्टरमा राहत स्वास्थ्य सेवा र जीवन यापनका लागि आवश्यक सुविधा उपलब्ध गराइरहेको पनि बताउनुभयो। गोर्खाको चुमनुर्बी गाउँपालिका चारमा मान्द्रुङ खोलामा आएको बाढ़ीले तीनवटा घर बगाइदिएको छ। आज राति 3:30 बजेको समयमा आएको बाढ़ीले चुमनुर्बी गाउँपालिका चारको नामरूङका नगु छिरिङ उर्किन लामा र लाक्पा भुटी लामाको घर बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। भारी वर्षा पछाडि मान्द्रुङ खोलामा बाढ़ी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुर्याएको गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले बताउनु भएको छ। बाढ़ीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रममा रहेको डीएसपी श्रेष्ठको भनाइरहेको छ। प्रशासनले उक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। लगानीको सम्वर्धन उद्योग व्यवसायको प्रवर्धन भन्ने नाराका साथमा पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक साधारण सभा शनिबार शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रजुवा र भुटेकोशी क्षेत्रको बाढ़ी प्रभावितको राहत र पुनर्स्थापनाका लागि उद्योगी र व्यवसायीलाई मन फुकाएर सहयोग गर्न आग्रह गर्नुभयो। अध्यक्ष श्रेष्ठले बाढ़ीका कारणले रजुवादेखि नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरूको अवस्था कहाली लाग्दो रहेको बताउनु भएको छ। हिजोका करोड़पतिहरू बाढ़ीका कारणले अहिले चाउचाउ र चिउरा मागेर खाने अवस्थामा पुग्नु भएको छ। उहाँले भन्नुभयो, पुननिर्माणका लागि महासंघले सरकारसँग मिलेर काम गर्नेछ। तपाई सम्पूर्ण व्यवसायीहरूको पनि मनकारी भएर सहयोग गर्नुहोस्। उहाँले सहयोगका लागि विश्वका 70 उद्योग वाणिज्य संघलाई पत्र लेखेर अपील गरिसकिएको पनि बताउनुभयो। जलवायु परिवर्तनका कारणले नेपालले ठूलो वातावरणीय संकट भोगिरहेको पनि श्रेष्ठले बताउनु भएको छ। हाम्रो भूमिका 0.04% मात्रै भए पनि असर भने ठूलो मात्रामा भोगिरहेका छौं। उहाँले भन्नुभयो, विपद निम्त्याउने ठाउँमा अझै पनि हिमतालहरू रहेकाले तिनको व्यवस्थापनमा राज्य समाज र निजी क्षेत्र गम्भीर हुनुपर्नेमा उहाँले जोड़ दिनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्णभीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गएको भदौको 10 गतेको बाढ़ीले तलबाट जमिन काटेर कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँचिएको थियो। सड़क भाँचिएको ठाउँमा हिजोबाट भित्ता कटान डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहवरमा डाइभर्सन ट्र्याक खुलाएको जानकारी दिएका छन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँचिएको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भनिसकिँदैन। पहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी भइरहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढ़ीको जोखिमका कारणले भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालोपत्री नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी सञ्चालन गरिने समेत जनाइएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सवारी साधनहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथ तर्फ ड्राइभर्ट गरिएको छ। यस्तै वैकल्पिक ट्र्याक निर्माणको काम पनि अगाडि बढ़ाइएको छ। पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका 21 वर्षका आयुष तामाङको मृत्यु भएको छ। सशस्त्र प्रहरीले उनलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। कास्कीको पोखरा महानगरपालिका छ स्थित तालबाराही मन्दिर पछाडि तामाङ शनिबार घुम्न जानुभएको थियो। सोही क्रममा कायकिङ गर्दा उहाँ तालमा डुब्नु भएको हो। उहाँले डुबेको सूचना पाउन साथ वहाँ डुबेको सूचना पाउन साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 ग्राउण्ड हेडक्वार्टर कालिका फेवा रेस्क्यू टावरबाट टोली खटिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोर सहितको विपद व्यवस्थापन टोली घटनास्थलतर्फ पुगेको थियो। टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरेर तालमा खोजतलाश शुरू गरेको छ। गोताखोर टोलीले दिउँसो 2:50 तालको करिब 30 फिट गहिराईबाट तामाङलाई उद्धार गरेको थियो। तालबाट बाहिर निकाल्दा उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो। उद्धार लगतै उहाँलाई थप उपचारका लागि दिउँसो 2:55 गण्डकी मेडिकल कलेज पठाइएको भए पनि अस्पतालमा उपचारकै क्रममा साँझ चिकित्सकले मृतक घोषणा गरेको कास्की प्रहरीले जनाएको छ। कास्कीको माछापुस्रे गाउँपालिका वडा नम्बर 1 निर्माणाधीन रहेको सुपर सिटी हाइड्रो पावरको बाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा 2 कामदारको मृत्यु भएको छ। धनकुट्टाको पाखरीवास नगरपालिका वडा नम्बर 8 घर भएका 26 वर्षका आयुष राई र खोटाङको कोपिलास गाउँपालिका वडा नम्बर 1 घर भएका वर्ष 27 किसान राईको उपचारको क्रममा मृत्यु भएको हो। दुवैजनालाई चिकित्सकले सभा 1 मृत घोषणा गरेका थिए। शनिबार बिहान 11 खसेको पहिरोमा परेर सोही आइजोमा काम गर्ने उनीहरू घाइते हुनुभएको थियो। घाइते दुवैलाई स्थानीयले उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याएका थिए। घटनास्थल शारदी खोलाबाट करिब 12 पूर्वमा पर्छ। घाइते दुवैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। नेपाल तमु विद्यार्थी छोजदीप जिल्ला कार्यसमिति तनहुको 5 जिल्ला अधिवेशनबाट सन्दीप गुरूङको अध्यक्षतामा 25 सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शनिबार हिजो सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रवीण गुरूङ, सचिवमा रोहन गुरूङ, सहसचिवमा जेनिसा गुरूङ, कोषाध्यक्षमा मालती गुरूङ र सहकोषाध्यक्षमा प्रतीक गुरूङलाई चयन गरेको हो। त्यस्तै प्रचार प्रसारको प्रमुखमा नवीन गुरूङ, संगठन सचिवमा संजय गुरूङ चयन हुनुभएको छ भने अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले तमु समुदायका विद्यार्थीहरूको हकहित, शैक्षिक विकास, भाषा, कला, संस्कृति र पहिचान संरक्षण र सम्वर्धनका लागि सक्रियतापूर्वक काम गर्ने अपेक्षा गरिएको छ। हिजो अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइएको छ। गिद्ध संरक्षण र यसको पर्यावरणीय महत्वबारे सचेतना फैलाउने उद्देश्यले हिजो तनहुको व्यास नगरपालिका 10 स्थित शिवालय गौ संरक्षण केन्द्रको संरक्षणमा अभ्यास चर्चामा समेत आएको थियो। मरेका गाई गोरूहरूको सुरक्षित व्यवस्थापन गर्दै गिद्धलाई प्राकृतिक आहार उपलब्ध गराउने अभ्यासले गौ संरक्षण केन्द्र अहिले गिद्धको सुरक्षित आहार स्थलका रूपमा विकसित भएको हो। केन्द्रमा 9 प्रजातिका 100 भन्दा धेरै गिद्धहरू नियमित देखिन सक्छन्। प्रकृतिको खाद्य श्रृंखलाका महत्वपूर्ण भूमिका खेल्ने गिद्धलाई संरक्षण गर्न छुट्टै संरचना मात्रै होइन उहाँको प्राकृतिक आहार र व्यवस्थापन सुरक्षित गर्नुपर्ने सन्देश व्यासको अभ्यासले दिएको छ। नगरपालिकाले गौ संरक्षण केन्द्रमा मरेका गाईगोरूलाई सुरक्षित रूपमा राखेर गिद्धलाई आहार उपलब्ध गराउँदै आएको छ। यसबाट मरेका पशुको व्यवस्थापन हुनका साथै गिद्धलाई समेत सहज रूपमा आहार प्राप्त हुने गरेको छ। नगर प्रमुख वैकुण्ठ नेपालले विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नगरी प्रकृति र जीव जन्तुको संरक्षणसँग पनि जोडिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेको छ। चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गवर्नर्स समक्ष इरानले आणविक आचार अप्रसारण सम्बन्धी आफ्नो कानूनी दायित्व पालन नगरेको विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उठाउने प्रस्ताव अगाडि बढ़ाउने तयारी गरेको छ। प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइसकेको एएफपीले जनाएको छ। प्रस्तावमा आईएईए का महानिर्देशक राफेल ग्रोसीलाई यस अगाडि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईएईएफ का सबै सदस्य राष्ट्रसंघै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। अन्तिम खेल समाचार। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबको सामना गर्ने भएको छ। समूह ए अन्तर्गतको यो खेल कौलालम्पुरमा रहेको वायुमासो ओभलमा नेपाली समयअनुसार बिहान 7:15 बजे शुरू हुनेछ। नेपालले यसअगाडि प्रतियोगितामा लगातार दुई खेल जितेको छ। नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराएको थियो। समूह एमा नेपाल, साउदी अरेबिया, बहराइन, मलेसिया र हङकङ रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको उपाधि जित्ने टोलीले 2027 को एसिया कपमा स्थान बनाउने भएकाले हरेक खेल महत्वपूर्ण हुनेछ। नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङमा खेल्नेछ। प्रतियोगिताको फाइनल खेल यही भदौको 27 गते शनिबार हुने जनाइएको छ। हवस् त, यी विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ध्रुवबाराही हाइलाइट आजको लागि सकिएको छ। 10 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: भोक लाग्यो, खाजा खाम न।
17: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: मैले
18: सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मोमो हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
18: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
20: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
19: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव, आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
20: सेवा लिने क्रम मा चाहिने जानकारी
19: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
20: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
19: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
20: विस्तृत जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
21: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रांड को सबै सेटहरु अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: NCL को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
21: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा
23: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461-56-99 छ।
24: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
25: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
24: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
25: क्रिस्मी क्लोथिंग कलेक्शन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 98560-57731 98060-57731।
26: सुवर्ण अवसर।
21: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
26: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
21: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
26: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र PNS को सफल उपचार
21: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
26: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
21: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता PCOD
26: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
21: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
26: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
21: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिटी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
27: हेलो बा
28: कति बन्यो घर अनि ढलान भयो त
29: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ
28: सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
1: लोबा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
28: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
2: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
21: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
2: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746680681
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
4: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
3: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
5: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
21: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: होइन रमिला जति बेला पनि तल्ल घर जान्छौ होइन किले मोनी लगाएर हो
7: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
6: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
7: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
6: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनी स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9891435622
8: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
27: मेडम धुम्रपान भनेको के हो
8: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
27: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
27: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
8: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
29: ८ अन्तर्मनको आवाज

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626743।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: इत्ते मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9641161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9041633101 र 9468383522।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्रामगत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक।

0: मुक्तिनाथ बैंक को एक घर माथि दुलेगौड़ा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चौक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143321,
2: मोबाइल 9865078634 र 9701101090।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: आमा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
0: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
2: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 064-14-234 र 98-171-56-606
4: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
5: यति धेरै सोच्नुपर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
4: दीक्षा ब्युटी पार्लर रे
5: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
4: हो र त्यस्तो के हुन्छ र त्यहाँ
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
5: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
4: ए हा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
5: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97-090-34-335
6: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
7: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
0: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
0: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
9: हजुर

0: घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौड़ा
0: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौड़ा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: जयमा सिंह, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
11: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
12: हेलो बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: बाबु, ढलान त भयो,
12: अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746680681।
15: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
16: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
17: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
15: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
17: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
18: र रामचन्द्र महत 9461616878।
19: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
19: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855608507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
22: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
22: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9411435622।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9845315368।
3: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित। फोन 0654140008।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
23: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
24: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
25: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
24: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807169142।
26: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
26: कहाँ?
4: गण्डकी मेडिकल हल।
27: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
27: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
26: गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0665903069, मोबाइल 9840826926।
28: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भयो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: होइन रमिला, जति बेला पनि तल घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98 1 41 35 622।
4: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
4: मिति यही भाद्र 29 गते। स्थान खैरिनी चार बजार।
5: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
4: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000,
4: सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
4: द्वितीय पुरस्कार 5,000
5: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
5: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98 5 60 31 937,
4: सुरेन्द्र श्रेष्ठ 98 5 60 36 136,
5: रविन्द्र राज पौडेल 98 5 60 62 888।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98 4 60 78 528 र 98 0 28 16 142।
7: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का
6: पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार।

0: अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98-461-5699 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98-461-62-220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
13: मोबाइल 98

0: अन्ठाउन्न पैतिस पाँच सय सैतिस र अन्ठानब्बे शून्य छैसठी पन्ध्र आठ सय उनासय।
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी नौ, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल अन्ठानब्बे दुई पैतिस बाहन्न सात सय त्रिसठी र अन्ठानब्बे छ साठी अस्सी सात सय पन्ध्र
6: र रामचन्द्र महत अन्ठानब्बे चार एकसठी सोह्र आठ सय अठहत्तर।
7: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855 78302 र 9860 78302।
4: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
5: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
4: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
5: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
4: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
5: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
4: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
5: तीन दर्ता शुल्क 500 रुपियाँ।
4: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दुलेगौडा बेपिचो।
5: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
4: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
2: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
3: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
0: ए हो र हस् दाई म आजै जान्छु
4: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी आठ सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
6: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
7: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
6: हो र कहाँ छ र त्यस्तो
7: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
8: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
4: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
9: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
10: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
9: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
10: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
9: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
10: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
9: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
10: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
9: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
8: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 9825319122 9508 र 9460769246
11: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
12: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
11: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
8: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
0: देख्नुहुन्न त
13: अन्त्य गर्ने उद्देश्य सहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ पिटकफ र जेरेड कुस्नर मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सलफल गरेका छन्। हिजो मस्को पुगेका उनीहरू क्रेमलिनमा पुटिनसँग भेटवार्ता गरेपछि आज युक्रेनको राजधानी किव जाँदैछन्। अमेरिकी दूतहरूको कूटनैतिक भ्रमणलाई ध्यानमा राख्दै रूसले किवमा तीन दिनका लागि हवाई आक्रमण रोक्ने निर्णय गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनको आदेशमा आक्रमण रोक्ने निर्णय भएको हो। त्यसको जवाफमा युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले पनि युक्रेनको मस्कोमाथि कुनै हवाई वा ड्रोन हमला नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतहरू मार्फत युद्ध अन्त्य गर्ने एउटा ठोस प्रस्ताव तथा अवधारणा मस्को पठाइएको बताउनु भएको छ। पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभले पनि अमेरिकी टोली गम्भीर तयारीका साथ मस्को आएको र शान्ति प्रक्रियाका लागि केही नयाँ विचार प्रस्तुत गरेको बताउनु भएको छ। रूस युक्रेन बीच वार्ता प्रक्रिया अघि बढ़ाउने प्रयास भए पनि भूगोलको स्वामित्व र युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टी जस्ता मुख्य विषयमा रूस र युक्रेन बीच अझै गहिरो मतभेद कायमै छ। विशेष गरी डोनबास र क्रिमियाको अवस्थाका साथै युक्रेनको सम्भावित नेटो सदस्यतालाई लिएर दुवै पक्षको धारणा फरक छ।
14: अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ। बायुमास ओभल मलेसियामा साउदी अरेबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिले फिल्डिङमा छ। ताजा अवस्थामा साउदी अरेबियाले 30 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 13 रन बनाएर खेलिरहेको छ। आइतबार शुरू भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा आइजक मलेसियालाई 6 विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा छ। यससँगै समूह ए को नेपाल 4 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्ने तालिका छ। 3 खेलमा 2 हार र 1 जित निकालेको साउदी 2 अंकसहित तालिकाको पुछारमा छ। प्रतियोगितामा उपाधि जितेर सन् 2027 हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो।
13: नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवा विश्व किक बक्सिङ च्याम्पियन बनेका छन्। जापानको नागोयास्थित करिया हलमा सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघ विश्व च्याम्पियनशीपको मेन इभेन्ट प्रतियोगितामा हिमालयन चितुवाले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चो इनार्डलाई पराजित गर्दै नयाँ इतिहास रचेका हुन्। प्रतिस्पर्धी बक्सर चोनार्डलाई चोइनार्ड सन् 2025 विश्व च्याम्पियन खेलाड़ी हुन्। दोस्रो राउण्डको दोस्रो मिनटमा बक्सर घिमिरेले कड़ा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भए। हालसम्म 29 अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी 21 खेलमा विजयी भएका छन् भने 20 खेलमा नकआउट गर्दै जित निकाल्न सफल भएका छन्। जितपछि बक्सर घिमिरेले हालै रसुवाको भुटेको सिवाडीमा उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीड़ितलाई सहयोग गर्ने बताए।
14: र अब मौसममा आज देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल देशैभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली भई देशको हिमाली भूभागका केही स्थान तथा पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी बागमती गण्डकी प्रदेशका पहाड़ी भूभाग तथा कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
13: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: गोर्खाको चुम्डुबरीमा बाढ़ीले 4 घर बगायो। तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह।
13: बाढ़ीका कारण रोल्पा, बाजुरा, असम लगायत विभिन्न जिल्लाको सड़क अवरूद्ध। केही क्षेत्रमा एकतर्फी सड़क सञ्चालनको प्रयास हुँदै
14: भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1341। हालसम्म 1000 भन्दा बढ़ी सब व्यवस्थापन, 2400 जनाको डीएनए संकलन।
13: युद्ध रोक्ने उद्देश्यसहित रूस पुगेका अमेरिकी दूतहरू आज युक्रेन जाँदै 3 दिन आक्रमण रोक्न राष्ट्रपति पुटिनको आदेश।
14: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबिया बीचको खेल जारी, नेपाल पहिले फिल्डिङमा।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
15: किन हो आन्दी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
16: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो सारे चिन्ता भयो
15: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
17: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
19: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
20: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
21: अफिसबाट अमित सरको फोन
22: हस्नु पछि कल ब्याक गर्छु
23: ओहो सरी भगवान आज पनि ढिला भयो
24: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
25: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
26: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
27: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
28: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
27: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
29: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
30: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
29: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807162
31: सुन न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
27: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
31: कहाँ
27: गण्डकी मेडिकल हल
19: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
27: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
19: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
31: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0625903069 मोबाइल 9840826926
32: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
33: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
32: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
33: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
0: हजुर, विगत 13 वर्ष देखि तपाईहरुको सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
33: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324220, 9801450674 र 9846023420।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: तीसका गीत संस्कृति र पहिचान, हाम्रो स्थान हाम्रो अभियान।
33: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
3: मिति यही भाद्र 29 गते, स्थान खैरिनी चार बजार।
33: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
3: द्वितीय पुरस्कार रु 15,000,
33: तृतीय पुरस्कार रु 10,000,
3: सान्त्वना पुरस्कार रु 5,000।
33: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
3: द्वितीय पुरस्कार 5,000
33: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
33: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
3: सुरेन्द्र श्रेष्ठ 9856036136,
33: रविन्द्र राज पौडेल 9856062888।
25: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए सबिना यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9808216142।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी,
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को
6: समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा

0: पनि पाइन्छ।
1: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन,
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार,
12: मोबाइल 9908535537 र 9806615899।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ, के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि 30 को अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
13: हाक्कैमा दिमागलाई भारी गराएछ, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
10: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै 30 को कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
11: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी। प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
14: र रामचन्द्र महत 9841616878।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको

0: त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके लेट्स डन।
2: हजुर, सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
6: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783002 र 9546783002।
7: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
8: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
7: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
8: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
7: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
8: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
7: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
8: टिम दर्ता शुल्क 500 रुपियाँ।
7: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
8: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
7: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
7: थप जानकारीको लागि सम्पर्क 9806681166, 9641349304 र 9462626743।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825519122, 9808 र 9460769246।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
13: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज
14: स्टुडियो साइन अहिले बिहानको 10 बज्यो।
9: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
5: धोरबाराही हाइलाइट्स को साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
17: नमस्कार। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। रसुवाको टिमुरेमा रोहेको नेपाल चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा फहराएको छ। भटेकोशी नदीमा आएको बाढ़ीले सीमा क्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो शनिबार राष्ट्रिय झण्डा राखेको हो। गोसाईकुञ्ज गाउँपालिका 2 रसुवागढ़ीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो। भदौ 10 गते फटेकोशी नदीमा आएको बाढ़ीले रसुवागढ़ी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ। बाढ़ीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी टिमुरेबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अत्यन्त कठिन र जोखिमपूर्ण भौगोलिक अवस्था बीच टोली सीमा नाकासम्म पुगेर झण्डा राख्न सफल भएको सशस्त्र प्रहरी प्रवक्ता सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। बाढ़ीले सीमा क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्याएपछि सीमाको सुरक्षा तथा आवागमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ। यस अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झण्डा पुनः स्थापित गरेको हो। रसुवास्थित भटेकोशी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढ़ीपछि हालसम्म 1331 जनाको शव फेला परेको छ भने 5000 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्क विहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अध्यावधिक विवरण अनुसार करिब 1967 जना, नुवाकोटबाट करिब 2340 जना, 579 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। विपत्ताको संख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,068 तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा 4,871 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। यस्तै हालसम्म 98 शवको शनाखत भई आफन्तलाई बुझाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित गरी हालसम्म 5,929 जनाको उपचार गरिएको प्रवक्ता महतले बताउनु भएको हो। विभिन्न अस्पतालमा 316 जना, नेपाली सेनाबाट 3,297 जना र सशस्त्र प्रहरी बलबाट 2,316 जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र थादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेको जनाएको छ। भुटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार झण्डै 64 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै 22 खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने भइरहेको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढ़ाएको जनाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिएको महानिर्देशक श्रेष्ठले बताउनु भएको हो। विशेष गरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रबन्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट 19,00,000 परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकामा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्दले जानकारी दिनुभएको हो। 10 वर्षको लागि तयार पारिएको परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकामा 56,35,00,000,000 विनियोजन गरिएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। नुवाकोटको देवीघाटमा 60 मिटर लामो एग्रो ब्रिज निर्माण थालिएको छ। भदौ 10 गति आएको भुटेकोशी बाढ़ीले तादी नदीको पक्की पुल बगाएपछि नेपाली सेनाले फलामे एग्रो ब्रिज निर्माण अघि बढ़ाएको हो। विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियर र फौजसहित 55 जनाको टोली एग्रो ब्रिज निर्माणमा खटिएका छन्। अबको केही दिनमै पुल निर्माण सकिने र पैदल आवतजावत तथा यातायात सञ्चालन सहज हुने नेपाली सेनाले जनाएको छ। भदौ 10 गति आएको बाढ़ीले त्रिशुली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। बाढ़ीका कारण विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीको पुल तथा सड़क संरचनामा समेत क्षति पुगेको नेपाली सेनाले आवतजावत पुनः स्थापना गर्न एग्रो ब्रिज निर्माणको काम तीव्रता दिएको हो। पर्सा प्रहरीले बीरगंज स्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रहरी इन्स्पेक्टर प्रदीप पौडेल सहित पक्राउ परेका आठजनाको नाम सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ 12 गते राति करिब 10:30 बजे बीरगंज महानगरपालिका चौत गण्डकी स्थित गोल्डेन फिगर गेमिङ जोन प्राली क्यासिनोमा नेपाली प्रवेश गरी जुवा खेलिरहेको सूचना पाइएपछि प्रहरीले टोली परिचालन गरेको थियो। प्रहरी टोलीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चारजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको सखुवा प्रसौने गाउँपालिका छका 36 वर्षीय जसवन्त यादव जो सखुवा प्रसौने गाउँपालिकाका अध्यक्ष पनि रहेका छन्। उनी सहित बीरगंजका महानगरपालिका 11का 30 वर्षीय चन्दन सहनी सोही वडाका 39 वर्षीय ओम प्रकाश बैछा र च्याङ्जा हरिनाश गाउँपालिका 9का 36 वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिएको हो। यादव अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित रहेका छन्। 36 वर्षीय पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रहेको प्रहरी स्रोतले बताएको छ। अहिले लुम्बिनी गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै देशका हिमाली भागका केही ठाउँ तथा पहाड़ी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशका थोरै ठाउँमा पनि पानी पर्न सक्ने अनुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। उनले कतारलाई शत्रुतापूर्ण देशको संज्ञा दिएका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको इजरायली संचार माध्यम संघको अन्तर्वार्तामा नेतन्याहुले कतारले इजरायलको नीतिको दिशा निर्धारण गर्न नसक्ने बताएका हुन्। यो अभिव्यक्ति सन् 2025 सेप्टेम्बर 9 दोहामा इजरायलले गरेको हवाई आक्रमणको पहिलो वर्षिकीको पूर्व सन्ध्यामा आएको हो। अमेरिकाको मध्यस्थतामा अघि बढ़िरहेको गाजा युद्ध विराम प्रस्ताव बारे छलफल गर्न दोहामा भेला भएका हमासका 5 प्रतिनिधि र 1 कतारी सुरक्षा अधिकारी उक्त आक्रमणमा मारिएका थिए। अब खेल समाचार। मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत साउदी अरेबिया विरूद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ। नेपाल र साउदी अरेबिया बीचको प्रतिस्पर्धा कलालमपुर स्थित बायोमास ओभलको मैदानमा भइरहेको हो। नेपाल आज पनि आफ्नो जित यात्रा जारी राख्न चाहेका छन्। नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बहराइनलाई 7 विकेट र आयोजक मलेसियालाई 6 विकेटले हराएको थियो। नेपाली टोली सामु आज जित निकालेर एक खेल अगावै सेमी फाइनलमा स्थान बनाउने मौका रहेको छ। समूह एमा रहेको नेपाल ताजा अवस्थामा 2 खेलबाट 4 अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाल विरूद्ध खेल्ने साउदी अरेबिया भने 3 खेलबाट 2 अंकसहित तालिकाको पुच्छारमा रहेका छन्। हस्तो बिहान 10 बजेको ढोरबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
19: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
19: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9864023420।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज स्टोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9468683522।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
13: सुर्तीजन्य मैडम?
14: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
18: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
19: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0564141042, 9556231128, 9462614426।
19: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
17: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
17: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
20: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्लागण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9560557731, 9060657731।
21: हेलो बा,
22: कति बन्यो घर? अनि ढलान भयो त?
23: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
21: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
23: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
1: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
1: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
2: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
1: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
2: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
1: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
2: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511,
1: तुलसी शाह दुलेगौडा ₹10,505,
2: लक्ष्मी पौडेल भट्टराई ढोरफिरी हिमाली टोल ₹10,155,
1: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
2: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231,
1: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151।
3: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
3: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
1: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
3: द्वितीय पुरस्कार ₹15,000,
1: तृतीय पुरस्कार ₹10,000,
3: सान्त्वना पुरस्कार ₹5,000,
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
3: द्वितीय पुरस्कार ₹5,000
1: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7,
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9855031937,
3: सुरेन्द्र श्रेष्ठ 9855036136,
1: रविन्द्र राज पौडेल 9855062888।
19: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
24: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
18: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
19: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
25: दिस इज रेडियो ढोर बाराही 103.8 MHz,
26: 103.8 MHz प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM।
27: इट्स टाइम फर कलिङ टाइम
26: ओन्ली अन रेडियो ढोर बाराही।

हेलो गुड मर्निङ दर्शक नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ सायममा जसले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तरमनको आवाज सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ म कार्यक्रम प्रस्तुता अनुमल यहाँहरूमा सदाजी आज पनि उपस्थित भइसकेको छु हामी हप्ताको सुरुवाती दिन आज आइतबारको एपिसोडमा रहेर यहाँहरूमा जोडिँदै गर्दा आज भने हामी अन्ताक्षरीको साथमा जोडिन्छौ यहाँहरूलाई गीत संगीत गुनगुनाउनु मनपर्छ अन्ताक्षरी चाहिँ खेल्दै हामीसँग सहभागिता जनाउन चाहनुहुन्छ भने 0625402000 बाटो भएर आउन सक्नुहुन्छ र कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै साथीहरूसँगको रमाइलो कुराकानी सँगसँगै हामी केही समयमा जोडिन्छौ अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु चिटिकै भासुरे सिन्धु मल्लको आवाजमा सजेको यो सुमधुर गीत राख्दैछु स्वीकार्नु होला है त

0: हजुर चेचेकै भाषु रेडियो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। अब धेरै थोरै हामीलाई चाहिँ अब तिजको माहौलले छोइसकेको छ। सो यो तिजको गीतबाट कार्यक्रमको शुरूआत गरिसके सँगसँगै अब भने पालो तपाईँको हो 0564124200 बाटो भएर आउन सक्नुहुन्छ। फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आजकै एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरीको साथमा जोडिन्छौ, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आभूषण सुनसादी पसल दोलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। अनि सेवा कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा पुराना गरगहनाहरू पनि साटफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर सेवा सुविधा लिन सक्नुहुन्छ भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ। यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आनन्द कुमार श्रेष्ठ र साथीहरूलाई चाहिँ ग्यारेन्टीका गरगहना साथसाथै जातजातिका ड्रेसहरू अनि त्यसै गरी विभिन्न जातजातिका परम्परागत जातीय गरगहनाहरू चाहिएमा पनि गएर सेवा सुविधा लिन सक्नुहुन्छ भन्दै कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अब भने साथीलाई हामी सहभागी गराउँछौ। हेलो नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो धर्मा दिजुलाई।
1: धन्यवाद।
0: अनि किन होला तपाईँ चाहिँ एकदमै सानो बोल्नु भएको हो कि आवाज नै हामीले एकदमै सानो सुनेको होला?
1: हो नि,
0: हो र कतै भइमा राखेर बोल्नु भएको छ र? किन होला त नि, आज त सानो सानो मात्रै सुनिएको, तपाईँको आवाज पनि सानो सुन्ने, मेरो पनि सानो सुन्ने है। आज सानो सानो सानो कुराकानी गर्दा गर्दै जान्छ क्या हो कि? अनि ल अब अन्ताक्षरी नै खेल्ने होला। तपाईँलाई मन पर्ने गीत कुन हो त? त्यही गीतबाट सुरु गरिदिनुहोस् न त। ल अब तपाईँलाई कस्तो गीत गाउनु मन लागेको छ? ल सुरु गरिदिनुहोस्। ल साह्रै नै आएन हो, सोचे सोचे हुनुभयो क्या हाम्रो दिजु त? ल त्यही पनि सम्झनुहोस् न, एउटा गीत भर्खरै गिराएको थियौँ नि, चिटिकै भाछु रे भन्दै गिराउनु भएको थियो नि अघि। ल त्यस्तै एउटा गीतबाट गाइदिनुहोस् न त कि होइन, हेरेर लाउ माया लाउनेले धोको फेरेर भनेर मेरो पालो चाहिँ रतिर पुग्यो है। ल सकेसम्म हामी तपाईँको आवाज चाहिँ हाम्रो साथीहरूलाई सुनाउने प्रयासमा पनि छौँ है। आवाज चाहिँ एकदमै सानो सानो आएको छ। ल र बाच रुन्छ नि मन किन रुँदैन, रुखो बोली नबोल निर्माया वचनको घाउ निको हुँदैन। ल नबाच गाइदिनु पर्यो है। ओहो फेरि रुन्छ नि मन किन रुँदैन, रुख बोली नबोल निर्माया वचनको घाउ निको

0: ल मैले चाहिँ अलिकति उता पुर्याइदिएको छु है, अब मेरो बाबा फेरि मबाट होला रबाट ल सुरु गरिदिनु
1: के भन्छ मायालाई
0: मायालाई ल के चाहिँ होला कुन चाहिँ ल माया त किन होला यस्तो माया शब्द पनि बिचमै अड्किएको

Robato. ल यतिकै ल अब एक एक पालो गर्नुपर्छ है हामीले ल कबाट

हरि भनेर अब अन्तिम चोटि रवा त रवा चाहिँ आयो नि आज रले छोड्दैन हरि क्या हामीलाई ल छोटो छ जीवन गाएर चाहिँ धोको पुगे कि पुगेन हाम्रो दिजुलाई पुग्यो ल नभए त हामी अर्को साथीलाई पालो दिदेऊ दिँदै है अब केही सिन एउटा मिठो गीत सुन्दैछौ भन्दै थिए उहाँ चाहिँ छुटिसक्नु भएको छ नभए त पालो परेको थियो है पछिल्लो समय चाहिँ अब तिजको गीत सङ्गीत हामीले चाहिँ सुन्दै आएका छौँ भने अहिलेको लागि नत्र भने जिन्दगी व्यर्थ सबै पुतली सो नभए त नै परेको थियो यो रमाइलो गीत सँगसँगै हामी विश्राममा जान्छौँ यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो धोरबाराही 3.8 मेगाहर्ज सन्तर्मनका आवाज है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
6: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार सेवाहरू:
13: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
12: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
13: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
12: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
13: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
12: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
13: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778752779582780।
14: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
15: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
14: दीक्षा ब्युटी पार्लर रे?
15: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
14: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
15: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
14: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
15: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
15: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
14: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
15: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
16: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
17: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
16: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
19: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्लागण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9850557731, 9806657731।
20: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
21: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
20: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
0: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
21: This is Radio Dhor Barahi, 103.8 MHz.
22: Station 1. Studio Sanchit.
23: Aile, piano ko 11 bajyo.
24: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
25: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज हामी अन्ताक्षरीको साथमा जोडिरहेका छौँ। अघि शुरूआतीमा चाहिँ हामीसँग जोडिनु भएको थियो पुलचोकदेखि दलमा दिजु है, अनि उहाँ र मैले अन्ताक्षरी गीतहरू चाहिँ अब गुनगुनाउँदै गर्दा नबाट पालो परेको छ भन्ने साथीलाई सो नबाट चाहिँ तयारी गरेर आउनु होला, अब यहाँलाई सहज भनेर नत्र भए जिन्दगी व्यर्थ सबै भनेर पनि एउटा तिजको गीत पनि हामीले सुनिसक्यौं। त्यसै मिठा मिठा गीत संगीतको साथमा रहिरहँदा अहिलेको लागि भने ढिला नगरी काफले बोलको सुमधुर गीत रहेको छ, झुमा लिम्बू अनि सुजन छापागाईको आवाजमा रहेको यो गीत सँगसँगै हामी यहाँमा रहन्छौ नै अहिलेको लागि भने यो मेच्छ गीत स्वीकार्नु होला है त।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: भित्र धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु
1: हजुर धान सुक्यो रावले यो सुमधुर गीत काफले बोलको गीत तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु. एकदमै मिठो शब्द संगीत पनि थियो है, यहाँहरूलाई पक्कै पनि मन पर्यो होला. यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समयसम्म र साथमा आज अन्तर्राष्ट्रियको साथमा जोडिँदै गर्दा 0965-4142-00 बाटो भएर यहाँले सहभागिता जनाउन सक्नुहुन्छ. र अहिले भनेकै साथी हुनुहुन्छ हामीसँग लाइनमा. हेलो नमस्ते हजुर. हजुरले जदौ दर्शन कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो नरेन्द्रजीलाई. अनि के छ नयाँ नौलो हाल खबर?
2: हजुर
1: ल अरू चाहिँ के हुन्छ? अरू चाहिँ ठिक ठाकै छ. अनि यहाँले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
2: रेडियो प्रोग्राम नसुनेको आज म त सोमबार भनेको त यसो विचार गरेर आइपुगेको.
1: आइतबार पो रहेछ है. अनि हाम्रो रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने चाहिँ कस्तो सुनिएको छ भनेर प्रतिक्रिया बुझ्नु मन थियो कि नरेन्द्रजी. होइन
2: सुन्न त अलि त्यो धरधर आउँछ, मतलब सोच आउँछ कि.
1: हजुर हजुर, अघि हाम्रो साथीहरू
2: हल्का सुनिन्छ,
1: त्यही
2: पनि अहिले त
1: मैले सुनेको थिइनँ. ए ल ठिकै छ, अब सकेसम्म सुनेर प्रतिक्रियाहरू पनि दिँदै गर्नु होला. अघि हाम्रो दलमा दिजु हुनुहुन्थ्यो अनि उहाँको आवाजै अब टेलिफोनमा एकदमै सानो सुनिएको थियो अनि अहिले पनि अब हामीले ठिक ठाकै सुन्दैछौँ. सो बाहिर चाहिँ अब फोनको आवाज कस्तो सुनिएको छ भनेर चाहिँ हामी जान्न खोज्दै थियौँ. राम्रै सुनिएको छ है. ल ठिकै छ. अनि
2: तपाईँको आवाज एकदमै स्पष्ट
1: सुनेछु. ए ल धेरै धेरै धन्यवाद सुनिदिनु भएकोमा. अनि आज आइतबारको एपिसोडमा के भन्छ, आज हामी अन्ताक्षरी गीत गुनगुनाउँदै थियौँ अनि हाम्रो दिजुले अघि 9 पुर्याइदिनु भएको छ कि. ल 9 एउटा मिठो गीत गाइदिनु पर्यो कि आज नरेन्द्रजीले. 9 नरेन्द्रजी होइन, नरेन्द्रजीले चाहिँ आज 9 नै गीत गाइदिनु पर्यो. ल नियम पालना गर्दै एउटै मात्र भए पनि अलिकति अगाडि पुर्याइदिनु पर्यो कि 9. ल सुरु गरिदिनुहोस्.
2: कालो गाजल फुल हुनेलाई तेला घुमी आयो रेला, घुमी आयो रेला, ल
1: घुमी आयो रेल नैनीता. ल अब एक दुई चरण गाउँ है त हामी. ल बाटो पालो परेको छ, अब के चाहिँ गाउने होला त.

हो आला कै भनेर अब कबाट है त कबाट कबाट कपुरीको अलग्गै अरे कि हजुर कपुरी क मायालाई छोडेर ल र आज सुरुबाट नै रबाट गीत गाएको गएछ अब फेरि रबाट नै पालो परेछ है रातरानी फुले झै साझमा तिमी फुल्यौ कलेजी माझमा मनको रहर कान्छीलाई भेटाउने काठमाडौँ सहर भनेर फेरि रबाटै पर्यो नि त आउने बाटैमा भनेर म बाटो मतिरै पुग्यो नि म्याग्दी रुमाले निर म्याग्दी रुमाले माहुलै मिठो भयो हजुर भेटै हुनाले माहुलै मिठो भयो हजुर भेटै हुनाले भनेर ल बाटो परे है अहिले लालुपाते एउटा हजुर ल कुन चाहिँ लालुपाते हो भन्नुहोस् त लालुपाते नुगे भुइँतिर त गइसक्यो नि अब अर्कै लालुपाते गाउनु पर्यो के अर्को ल अब लालुपाते पनि छ अर्को लालुपाते पनि छ नि लाली गुराँस चाहिँ छ है ल कुन चाहिँ लाली गुराँस होला लाली गुराँस असम्बरी हो कि लाली गुराँस भने लाली गुराँस असम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो लबाट नि अर्को साथीलाई दिने ए ल ठिकै छ म चाहिँ एकचोटि लबाट गाउँछु अनि के बाटो पर्छ है त हेरौँ है त ल

0: भनेर ए बाट पर्यो है हजुर ए या इ इ उ उ ए आई ओ औ अम अ हजुर ए बाट
1: यो हो मेरो पुरानो भन्दा प्यारो
0: कस्तो संयोग मिलेको रहेछ कि नरेन्द्रजी ठ्याक्कै मैले चाहिँ अब माइती घर भनेर केही छिनमा गीत बजाउनको लागि पनि राखेको छु कि माइती घर ल केही छिनमा यो मिठो गीत पनि सुन्दै गर्नु होला अहिले भने पालो र बाट पर्यो है र बाट ल ठिकै छ र बाट हामी अर्को साथीलाई पनि पालो दिँदै गर्छौ त्यही त प्रयास गर्ने हो नि अन्ताक्षरीमा सहभागिता जनाउने भने कि हामीलाई गाउन नआए पनि नजानी नजानी गाउने हो कि गीत सङ्गीत धेरै जान्नु पर्यो कि हामीलाई चाहिँ मिठो आवाज भन्दा पनि धेरै गीत सङ्गीत आउनु पर्यो कि अन्ताक्षरी खेल्दा सो विशेष प्रोग्राम भनेको त्यही त यो प्रोग्राम भनेको हाम्रो नरेन्द्रजीको लागि हो नि त झन् विशेष
1: मेरो लागि मात्रै होइन सबै सबैको लागि रेडीको घर बराईमा जति आउँछ नि उतिको लागि
0: ओहो कस्तो राम्रो विचार है यो कुराकानी सँगसँगै अब भने छुट्टिनु पर्छ रेडियो प्रोग्राम मिलेसम्म
1: मेरो फोन किन डिस्कनेक्ट गरिदिएको
0: डिस्कनेक्ट भएको थियो र हिजो र हिजो त हजुर र म मजाले हिजो गाउँ खाने कथा खेला होइन
1: कता गाउँ खाने कथा हिजो शुक्रबार होइन
0: हजुर हजुर
1: शुक्रबार के
0: शुक्रबार चाहिँ डिस्कनेक्ट भएको थियो तपाईँको डिस्कनेक्ट भएको यताबाट होइन है नरेन्द्रजी
1: त्यो एउटा गीत बजाउँदै थियो तपाईँले लोकगीत
0: हजुर हामी भने यताबाट चाहिँ तपाईँको आवाज सुन्न एकदमै रेडी थियौँ अनि तपाईँको डिस्कनेक्ट चाहिँ उता भएको भएर त्यही त अनि अब समय त्यो दिन चाहिँ शुक्रबारको एपिसोडमा चाहिँ हामीले लोक ट्र्याक ल्याउँदै गर्दा चाहिँ सबै पनि लास्टमा अन्तिममा थोरै थोरै पनि थियो अनि हामीले चाहिँ त्यो दिन लक्ष्मीजीलाई पनि पालो दियौँ है सो डिस्कनेक्ट चाहिँ यताबाट चाहिँ भएको थिएन अब त्यो प्राविधिक समस्या चाहिँ थियो या के थियो है नरेन्द्रजी गाह्रो पिरो नमान्नु होला है त्यही त हजुर हजुर हजुर त्यही त कहिलेकाहीँ प्राविधिक कुराले चाहिँ अब धेरै गडबड गरिदिन्छ कि ल अबको म्युजिक ट्र्याकमा पनि हामीसँग जोडिँदै गर्नु होला है अनि भोलिका दिनहरूमा पनि जोडिँदै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है त ओके बाई बाई उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी अनि उहाँसँग अन्ताक्षरी गाउन चाहिँ एकदमै मजा पनि लाग्यो है उहाँले चाहिँ अक्सर अरू प्रोग्रामहरूमा सहभागिता जनाउँदै गर्दा अन्य श्रृङ्खलाहरूमा सहभागिता चाहिँ जनाउनुहुन्थ्यो आज एक दुई चरण भए पनि उहाँले चाहिँ अन्ताक्षरीमा सहभागिता जनाइदिनु भयो खुसी लाग्यो साथीलाई सहभागी गराउनु मन थियो तर हामी चाहिँ विश्राममा जानुपर्ने बेला भइसकेको छ सो साथीलाई चाहिँ अहिले लिन सकेनौ अब आउने पालो भनेको चाहिँ रबाट परेको छ अहिलेको लागि भने माइती घर बोलको सञ्जीवनीको आवाजमा सुझेको सुमधुर गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbara, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोलफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172।
8: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी?
11: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
11: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9871156606।
12: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: We'll be right back.
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
20: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
20: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी अन्ताक्षरीको साथमा यहाँहरूमा जोडिरहेका छौं। अब आउने साथीको पालो चाहिँ रबाट परेको छ। रबाट तयारी गर्दै हामीसँग 0965400200 बाटो भएर जोडिन सक्नुहुन्छ। र यहाँहरू भर्खरै मात्र जोडिँदै हुनुहुन्छ भने आज आइतबार के फिचरमा रहेर अन्ताक्षरीको साथमा जोडिरहेका छौं है। अहिले भने साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: हेलो हजुर, दर्शन नमस्ते, नमस्ते
0: दर्शन, नमस्ते, नमस्कार झोली हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ। थ्याङ्क यू सो मच। अनि के छ हाम्रो खगी माझीको नयाँ नौला हाल खबर?
1: हजुर, नयाँ नौला खबर भन्नु
0: पर्दा हजुर हजुर
1: पानी
0: परिरहेको छ, गरिमगरिम
1: पनि
0: महसुस भइरहेको छ। पानी
1: परिरहेको छ, त्यही कारण अब घाम लागेको छैन यतातिर भन्नु पर्दा।
0: ए, भनेपछि पानी पनि परेको छ तपाईँकोतिर?
1: हजुर,
0: ल अलिकति नौलो भनेको चाहिँ पानी रहेछ क्या आज पिरङतिर। त्यही पनि अब बर्खायामको समयमा त के नौलो भन्नु र है, घाम पानी जस्तै नै हुन्छ। सो विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि काम कार्य सकेर बस्नु भएको छ कि बिहान पकाएको अथवा दिउँसोको तयारी हुँदैछ जाँदैछ?
1: काम काज
0: त्यही त घरेसी काम भनेको चाहिँ
1: पानी परेको अवस्थामा के गर्ने, अब अरू काम सक्यो के अब त्यही अब धन्न खन्न सकियो, कार्यक्रम सुन्दै बस्दै गरेको।
0: ठिकै छ, कार्यक्रम सुनेर बसिरहँदा आज अब छुटाउने भएन है, आज मजाले अन्ताक्षरी गाइहाल्नु पर्छ हामीले। पालो चाहिँ हजुर रबाट छोडिदिनु भएको छ। ल रबाट ल सुरु गरिदिई हालिदिनुहोस् ल, 1 2 3 गो, ढिला गर्ने नै होइन क्या।
1: त्यही त

0: ओहो, किन आज साथीले चाहिँ रब बाटै पार्ने हो भन्नु भएको छ क्या हो कि? त्यही त, अघि हाम्रो दलमाया दिजू पनि आउनु भएको थियो सुरुमा, अनि उहाँसँग सुरुमा नै गाउँदा फेरि र बाटो धेरै गीत गाएको थियो कि, गएको थियो क्या आज
1: के गीत गयो
0: त्यही ए ल ठिकै छ, धेरै थोरै चाहिँ गएको छ, तर पनि अब गएको छ भने हामी गएको छ भनौँ न है। ए ल ठिकै छ, र बाटो रेली मै नगर ठेल्थ त

0: छ संसार भरिमा ल म बाट ओहो धबाट पर्यो होइन त धबाट धारणाको बजारैमा माया बस्यो एकै नजरमा माया धरानी हो माया धरानी ल नबाट है
1: नमस्कार

0: ओ काली ओराली धायो माया पायो अब त के चाहियो ल यो बात परे अहिले भने
1: यो बात परे यसै छ मेरो मन ए सम्झै तेरी त होइन छैन तिरा तिला गयो मैले तिमी
0: त बात परेला

0: गर्दै
1: गर्छ। रातो बरुको मत हजुरको होइन अरूको, मत हजुरको होइन अरूको। ल कबाट
0: पऱ्यो
1: हजुर, कबाट कपुरी कपालु पोलेर भन्ने चाहिँ गइसके है।

कबालु गरेर भनेर अघि हाम्रो नरेन्द्रजीले गाउनु भएको थियो अनि मैले यताबाट भन्दै थिएँ हजुर यतैबाट मैले भन्दै थिएँ तपाईँले यति मिठासले गाइदिनु भयो कि तपाईँले सुन्दै सुन्नु भएन कि ल कस्तो मिठो थियो आवाज चाहिँ होइन कपालु गरेर भन्न चाहिँ मन थियो है ल अब अर्को कबाट गाइदिनु पर्यो है।

0: lay of a love at the
1: नभेचे को नौ भईना भयो नौ दिन देखे चिन्न सक्छु कि बरै सक्दिन
0: ल फेरि नबाटै है ल अब चाहिँ हामी एक दुई चरण पनि गाउँछौँ है अनि अब धेरै पनि भइसक्यो जस्तो ल नबाट चाहिँ

अब यो बात यो पछि चाहिँ हामी हाम्रो खल्कीमाझीले एक पाली दिन्छौँ है. ल अब यो बाटो चाहिँ मेरो पालो पर्यो, के चाहिँ गाउने होला यो.

0: Anna, avanti in sotto trovata.
1: Cristulico che marama, damu a salmi horu. Ande mira, pos ghala chai na hai. Zatare bhani jai bhako chai na hai.
0: अल्लाह आवाज़ से हमें और को साथ ही ला पालो दिन सो अनि अहिलेको लागि भने कति माया लाग्छ नि हो सुमधुर गीत रहेको छ कुन्ती मुक्तानको आवाज चाहिँ हामी सुन्दै छौ यहाँहरू भने प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है त
1: नमस्ते
0: बाय बाय शुभ दिन खगी माया थापाजी हुनुहुन्थ्यो अहिलेको लागि भने यो सुमधुर गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भएको छ त्यसपछि हामी साथीहरूलाई मिलेसम्म सहभागी गराउँछौ हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम

0: This is Radio Dhorbarahi 102.8 MHz.
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143221,
2: मोबाइल 9805678634 र 9781109090।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू
2: 0865786634 र 9781109090।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्।

0: एस भुजेल फोन 9852-34475 र 9801-32475।
1: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151166।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छ यम राज हामी अन्ताक्षरीको साथमा जोडिँदै गर्दा अब आउने साथीको पालो हवाबाट परेको छ। कोही साथी आइहाल्नु भयो भने चाहिँ हामी सहभागी गराउँछौ, नभए चाहिँ आजको लागि सहभागी चाहिँ यति नै हो पनि भन्नुपर्छ किनकि हामी विजय साथी पनि गराउन बाँकी नै छ। आइतबारको एपिसोडमा रहेर हामी चाहिँ अब अन्ताक्षरीको साथमा जोडिए सँगसँगै यहाँले चाहिँ हप्ताको सातै दिन फरक वार फरक श्रृङ्खलाको साथमा पनि हामीलाई सुन्ने र साथ दिन सक्नुहुन्छ। अनि भोलि सोमबारको एपिसोडमा पनि यहाँलाई मन परेको गीत सङ्गीत आधुनिक गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ भने रोजाइमा पार्नको लागि जोडिन सक्नुहुन्छ। साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। अहिलेको लागि भने ठिकै छ साथी लाइनमा हुनुहुन्न सो नैनतालाई अघि हाम्रो नरेन्द्रजीले चाहिँ यो गीत गुनगुनाउनु भएको थियो है नेपथ्य बाण्डबाट रहेको यो सुमधुर गीत अहिलेको लागि तपाईँमा राख्दैछु र यो गीत पश्चात हामी विजयी साथी लिएर पनि आउँछौँ हामी सँगै रहनु होला है त।

हजुर नैना दा बोलको यो सुमधुर गीत विमास कार्यक्रममा शान्ति दै अब भन्ने हामी समयको अन्ततर्फ आइसकेका छौँ। यी तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद र साथमा चाहिँ आज कार्यक्रममा सहभागिता जनाइदिनु हुने दलमा दिजु हुनुहुन्थ्यो, भुलचोकदेखि नरेन्द्र रिमालजी हुनुहुन्थ्यो, स्याङ्जादेखि डखगीमा थापाजी हुनुहुन्थ्यो, फेडुङदेखि सहभागी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। र अन्तमा हामी एकजना साथीलाई विजयी गराउँछौ भने आजको विजयी साथीहरू चाहिँ हुनुहुन्छ अन्तिम सहभागी साथी खगीमाया थापाजी पेरुङदेखि, र उहाँले चाहिँ सुन्दै हुनुहुन्छ भने धेरै धेरै बधाई सँगसँगै अन्तिम बार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्ने हुन्छ। त्यो दिन चाहिँ हामी एकजना साथीलाई विजयी चाहिँ गराउँछौ लक्की ड्र मार्फत। र जाँदा जाँदै भने देवेन्द्र बब्लुको आवाजमा सोझिएको झलमल झलमल जुन तारा अलमल अलमल नपर सुमधुर गीत सँगसँगै आजकै एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खेथै, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
2: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: ठाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
5: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
7: र रामचन्द्र महत 9841168778।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सप नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: बन्दा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
0: This is Radio Dhor Barahi, 103.8 MHz.
12: Station 1. Studio Talchit.
13: Aile, Madhyanako 12 bajyo.
7: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
14: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार
15: थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
14: शुरूमा मुख्य समाचारका शीर्षकहरू
15: भटेकोशी बाढ़ीले पुल बगाएको देवीघाटमा बेलीब्रिज जोड़िँदै ज्यान गुमाउनेको संख्या 1341 पुग्यो
14: गोर्खाको चुमनोबरीमा बाढ़ीले चार घर बगायो बाजुराको बढ़ी मालिकामा आधा दर्जन घर गोठमा क्षति
15: बाढ़ीका कारण रोल्पा बाजुरा ओछाम लगायत विभिन्न जिल्लाको सड़क अवरूद्ध केही क्षेत्रमा एकतर्फी सड़क सञ्चालनको प्रयास हुँदै
14: युद्ध रोक्ने उद्देश्यसहित रूस पुगेका अमेरिकी दूतहरू आज युक्रेन जाँदै तीन दिन आक्रमण रोक्न राष्ट्रपति पुटिनको आदेश
15: र एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरबले नेपाललाई दियो 191 रनको लक्ष्य नेपाल जवाफी ब्याटिङमा
16: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
17: यो त साइड जब दाई यो चाहिँ मेन
16: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
17: सामान राम्रो छ ढुक्क हुनुहोस्
16: थाहा छ त्यसैले त यही लिन आएको
18: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ
16: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
18: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
16: सुरक्षा घरको
17: साथ जीवन दर्शक
12: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
14: समाचार अब विस्तारमा नुवाकोटको देवीघाटमा 60 मिटर लामो एक्रो ब्रिज निर्माण थालिएको छ भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले तादी नदीको पक्की पुल बगाएपछि नेपाली सेनाले फलामे एक्रो ब्रिज निर्माण अघि बढ़ाएको हो विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियर र फौजसहित 55 जनाको टोली एक्रो ब्रिज निर्माणमा खटिएका छन् अबको केही दिनमै पुल निर्माण सकिने र पैदल आवत जावत तथा यातायात सञ्चालन सहज हुने नेपाली सेनाले जनाएको छ भदौ 10 गते आएको बाढ़ीले त्रिशुली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ बाढ़ीका कारण विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीको पुल तथा सड़क संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनस्थापित गर्न एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको छ बाढ़ीका कारण सड़क तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले 60 मिटर लामो 5.5 मिटर चौड़ा तथा 50 टन भार वहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको हो
15: रस्व भटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1341 पुगेको छ नेपाल प्रहरीले हिज सार्वजनिक गरेको 1344 जनाको तथ्याङ्क सच्याउँदै 1341 जनाको शव फेला परेको जनाएको हो यसअघि हिजो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मृतकको संख्या सच्याएको थियो प्रहरीका अनुसार हालसम्म 1037 जनाको शव व्यवस्थापन गरिएको छ त्यस बाहेक 98 शव भने पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ पछिल्लो तथ्याङ्क अनुसार 3438 स्वदेशी र 606 जना विदेशी सहित 4044 जना बेपत्ता छन् यो संख्या हिजोको तथ्याङ्कमा 5000 हाराहारी थियो यस्तै हालसम्म विभिन्न क्षेत्रबाट 9,000 भन्दा बढ़ीको उद्धार गरिएको छ, जसमध्ये 3,098 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। हालसम्म 1,286 मृतक र 1,186 आफन्त सहित 2,472 जनाको डीएनए संकलन गरिएको छ।
14: रसुवा स्थित भुटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार करिब 64 करोड़ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 तथा रसुवाका 8 योजनामा क्षति पुगेको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढ़ाएको छ।
15: गोर्खाको चुम्नोबरी गाउँपालिका 4 बाढ़ीले 4 घर बगाएको छ। आज बिहान 3:30 आएको बाढ़ीले चुम्नोबरी गाउँपालिका 4 नामरुङका नर्बु वाङगेल, पुरगेन छोदेन, लाक्पा भुटी र दोर्जे ग्यालजेनको घर बगाएको गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी आएको थाहा पाएपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए। बाढ़ीले पुलमा समेत क्षति पुगेको छ। नुमरुङ स्थित बुढ़ी गण्डकी र थेराङ खोलाको बाढ़ीले 2 पुल र 2 जलविद्युत आयोजना बगाएको छ। यसबाट चुम्नोबरी वासी समस्यामा परेका छन्। पहिरो सहित आएको बाढ़ीले मनासलु पदमार्गका 2 पुल र 2 जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुन्डुप लामाले जानकारी दिनुभयो। थेराङ खोलाको बाढ़ीले नामरुङबाट मनास्लो क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढ़ीले बुढ़ी गण्डकीको बहाव बढ़न गई नामरुङ भन्दा तल जंगल स्थित पुल पनि बगाएको हो। साथै स्थानीयले उपभोग गर्दै आएका 2 जलविद्युत आयोजनामा क्षति पुर्याएको उहाँले बताउनुभयो। एउटा भर्खर 7 करोड़ रूपियाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको 100 किलोवाटको जलविद्युत र अर्को पहिलेदेखि बाली रहेको 22 किलोवाटको जलविद्युत आयोजना बगेको हो। स्थानीयका अनुसार आवाजात र विद्युत ठप्प हुँदा जनजीवन कठिन बनेको छ। विद्युत नहुँदा बत्ती, संचार सेवा तथा विद्युतबाट चल्ने सबै सेवा ठप्प भएको हो।
14: बाजुराको बढ़ी मालिकामा पहिरोले आधा दर्जन घर तथा गोठमा क्षति पुर्याएको छ। गैराती माथिबाट पहिरो खस्दा बढ़ी मालिका नगरपालिका 8 कोठ्याराका नरे रावल, वडा नम्बर 9 करे थापा र दीपक विकको घरमा क्षति पुगेको छ। यस्तै पहिरोले वडा नम्बर 9 मोती ओखेडा, धनबहादुर विक, जंग ओखेडा र तुले लुहारको गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर तथा गोठमा पहिरो खस्दा खाद्यान्न, लत्ता कपड़ा तथा पशु चौपायामा क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब परीक्षक शैलेश्वरी बोराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन। वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरिरहेको छ।
15: गैराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्गमा यातायात सेवा अवरूद्ध भएको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोलाबाङमा सड़क माथिबाट पहिरो खस्दा आज बिहानैदेखि घोरही थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा उक्त सड़क हुँदै दाङ रोल्पा रूकुम जाने यातायातका साधन बीच सड़कमै अलपत्र परेका छन्। यस्तै बाजुरामा विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। गैराती लगातार परेको वर्षाका कारण मार्तडी स्थित बढ़ी मालिका नगरपालिका 9 स्थित कारागार मोट, विनोद स्मृति प्रतीक्षालय, सेलागार्ड, सुवा काँध लगायतका स्थानमा सड़कमाथिबाट पहिरो खसेपछि अवरूद्ध बनेको हो। यस्तै बढ़ी मालिका नगरपालिका 8 रापका र वडा नम्बर 6 जंगल जडंगा लगायत स्थानमा पनि पहिरो खसेर सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो।
14: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।
19: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
15: अब बाँकी समाचार। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ। पार्टीका कार्यवाहकका मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो 1 बजे ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ। यसअघि हिजोको लागि तय गरिएको बैठक आजलाई सारिएको हो। बैठकमा रसुवा भटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट उत्पन्न विपदको विषयमा छलफल हुने जनाइएको छ। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशनका सम्बन्धमा।
14: अब अन्तर्राष्ट्रिय समाचार। रूस युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ विटकफ र जेरेड कुस्नर मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका छन्। हिजो मस्को पुगेका उनीहरू क्रेमलिनमा पुटिनसँग भेटवार्ता गरेपछि आज युक्रेनको राजधानी किब जाँदैछन्। अमेरिकी दूतहरूको कूटनीतिक भ्रमणलाई ध्यानमा राख्दै रूसले किबमा 3 दिनका लागि हवाई आक्रमण रोक्ने निर्णय गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनको आदेशमा आक्रमण रोक्ने निर्णय भएको हो। त्यसको जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि कुनै हवाई वा ड्रोन हमला नगर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतहरू मार्फत युद्ध अन्त्य गर्ने एउटा ठोस प्रस्ताव तथा अवधारणा मस्को पठाइएको बताउनु भएको छ। पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभले पनि अमेरिकी टोली गम्भीर तयारीका साथ मस्को आएको र शान्ति प्रक्रियाका लागि केही नयाँ विचार प्रस्तुत गरेको बताउनु भएको छ। रूस युक्रेनबीच भारत प्रक्रिया अघि बढ़ाउने प्रयास भए पनि भूभागको स्वामित्व र युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टी जस्ता मुख्य विषयमा रूस र युक्रेनबीच अझै गहिरो मतभेद कायम छ। विशेष गरी डोनबास र क्रिमियाको अवस्थाका साथै युक्रेनको सम्भावित नेटो सदस्यतालाई लिएर दुवै पक्षको धारणा फरक छ।
15: र अब खेल समाचार। एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरेबिया विरूद्ध जवाफी ब्याटिङ गरिरहेको छ। 191 रनको लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा 19.2 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 70 रन बनाएर खेलिरहेको छ। यसअघि बायोमास ओभल मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियालाई अरेबियाले 49.2 ओभरमा पूरै विकेट गुमाएर 190 रन जोडेको थियो, जसमा अब्दुल वाहिदले सर्वाधिक 77 रन जोडे। यस्तै मोहम्मद आतिफले 30 तथा मोहम्मद हिसाम शेखले 28 रन जोडे। नेपालका लागि सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3 विकेट लिए भने ललित राजवंशीले 2 तथा शेर मल्ल र गुलशन झाले 1-1 विकेट लिए। आइतबार शुरू भएको प्रतियोगिताको पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा छ। यससँगै समूह ए को नेपाल 4 अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्ने तालिका छ। 3 खेलमा 2 हार र 1 जित निकालेको साउदी अरेबिया 2 अंकसहित तालिकाको पुछारमा छ। प्रतियोगितामा उपाधि जितेर सन् 2027 हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो।
14: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
15: भटेकोशी पार्टीले पुल बगाएको देवीघाटमा बेली ब्रिज जोडिँदै ज्यान गुमाउनेको संख्या 1341 पुग्यो।
14: गोर्खाको चुम्नुबुरीमा बाढ़ीले 4 घर बगायो। बाजुराको बढ़ी मालिकामा आधा दर्जन घर गोठमा क्षति।
15: बाढ़ीका कारण रोल्पा बाजुरा अछाम लगायत विभिन्न जिल्लाको सड़क अवरूद्ध। केही क्षेत्रमा एकतर्फी सड़क सञ्चालनको प्रयास हुँदै
14: युद्ध रोक्ने उद्देश्यसहित रूस पुगेका अमेरिकी दूतहरू आज युक्रेन जाँदै 3 दिन आक्रमण रोक्न राष्ट्रपति पुटिनको आदेश।
15: र एसिसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले नेपाललाई दियो 191 रनको लक्ष्य। नेपाल जवाफी ब्याटिङमा।
14: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
21: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोष अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
21: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
3: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो रे बनाएको पनि
22: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
23: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
24: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वास र सुनचादी पसल खोजौला नि
23: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
25: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
24: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
25: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811716069 राजु विश्वकर्मा 9807172
26: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
27: म्याडम धुम्रपान भनेको के हो
26: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
27: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
26: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
27: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
26: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
27: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
28: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
29: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
28: दीक्षा ब्युटी पार्लर रे
29: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
28: हो र त्यस्तो के हुन्छ र त्यहाँ
29: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
28: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
29: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
28: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
29: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
28: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
29: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
27: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: एस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
27: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेन,
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
27: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
27: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
0: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
27: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
29: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
27: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
0: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 95560 62028 र 98041979716।
27: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
27: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476081।
27: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
29: अब चिन्ता नगर्नुहोस्, एपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
27: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
29: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
27: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
29: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
27: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
29: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
27: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
29: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373710 र 98261553507
8: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
4: मोबाइल 98058535537 र 98066159
11: 30 का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
11: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
12: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
11: द्वितीय पुरस्कार रु 15,000
12: तृतीय पुरस्कार रु 10,000
11: सान्त्वना पुरस्कार रु 5,000
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
11: द्वितीय पुरस्कार 5,000
12: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
12: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98561391937
11: सुरेन्द्र श्रेष्ठ 98560361636
12: रविन्द्र राज पौडेल 98560682888
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
14: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
16: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
17: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
18: फुकै खाए चारै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरि नि के हो भने अपक्कै।
19: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सिर्जना तो बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नै भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन की आवाज।

0: నేల ధనిలా టేల్తే కూర్చోమని ఠోక్ గోళీ.
1: चलचित्र क्षेत्र का विविध गतिविधि आक्कल झुक्कल भेटघाट
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो. माया का कुराहरु छन्, रोमान्स का कुराहरु छन्, मन छुने कुराहरु छन्.
3: क्यारेक्टर को नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी.
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वाल गर्छ. अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर.
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार.

हेलो दर्शक नमस्ते नमस्कार वेलकम छ प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीहरूलाई पनि म कार्यक्रम प्रसदास प्रिया गुरुङ रहेको छु यहाँहरूसँग ठिक अब एक बजीदेखि दुई बजीको टाइम सेकसम्म साथमा रहनेछु भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 93.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www रेडियो ढोरबाराही .com त्यहाँनिर लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी हामी आउने गर्दछौँ हप्ताको छ दिन फरक बार फरक श्रृङ्खलाको साथमा र त्यसै गरी आजको एपिसोडमा रहेर हामीहरू सन्डेको दिनमा रहेर चाहिँ फिल्मी इन्फर्मेसन अनि मुभी सङहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने प्रोग्रामको ओपनिङ स्वरूप यहाँको लागि अझ निकै नै रमाइलो तिज सङ चाहिँ राख्नतर्फतिर लागिरहेको छु जुन चाहिँ झिङ्गे दाउ टु मुभीबाट रहेको निकै नै रमाइलो तिज सङ चाहिँ रहेको छ स्वीकार्नुहोला है त

हजुर श्रोत साथी जिङ्गे दाउ टुमुईबाट रहेको निगेने र माइलो सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु, जुन चाहिँ यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र यो मुभी चाहिँ श्रोत साथी संविधान दिवसको अवसर पारेर असोज 2 गते यानि कि 18 सेप्टेम्बरबाट चाहिँ प्रदर्शनमा आउन लागेको फिल्म जिङ्गे दाउ 2 को तीज ब्याटल गीत धागो छिन्यो चर्खाको सार्वजनिक गरिएको छ भने यहाँले पनि कार्यक्रममा सुन्नुभयो होला। र जसमा चाहिँ जेठानी देउरानी बीचको चाहिँ घोष पेश र जुहारीलाई प्रस्तुत गरिएको यस गीतमा चाहिँ एलिना चौहान र रचना रिमालको स्वरमा चाहिँ रहेको छ। त्यसै गरी शब्द तथा संगीत चाहिँ बाबुल गिरीको रहेको छ भने तीजको परिवेशमा तयार पारिएको यो मिठो गीत यो भिडियोमा चाहिँ फिल्मका दुई मुख्य अभिनेत्री केकी अधिकारी र आतुर शर्माले आकर्षक नृत्य प्रस्तुत गरेका छन् भने फिल्ममा जेठानी र देउरानीको भूमिकामा रहेका उनीहरूको बीचको चाहिँ घम्साघम्सी चाहिँ भिडियोमा हामीले देख्न सकिन्छौ। र त्यसै गरी भिडियोको कोरियोग्राफी चाहिँ रामजी लामिछानेले गरेका हुन् भने गीतले चाहिँ यस वर्षको तीजमा छुट्टै माहौल चाहिँ बनाउने अपेक्षा चाहिँ गरिएको छ। र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि प्रोग्राममा मिठो सङलाई स्वीकार्नु भयो होला भने श्रोत साथी टाइटल रहेको छ मुभीको जिङ्गे दाउ 2, जसमा चाहिँ डिरेक्टर गरिएको छ ज्ञानेन्द्र देउजाले भने चाहिँ निकै नै सुमधुर सङ रहेको थियो। यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि पक्कै पनि स्वीकार्नु भयो होला भन्दै त्यसै गरी श्रोत साथी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि भन्दै हुन साली टाइटलमा सजिएको मिठो मुभी सङ राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी भन्दै हुन शैली टाइटलमा सजिएको निकै नै सुमधुर सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला र बा एक योद्धा मुभीबाट रहेको सुमधुर सङ्ग रहेको थियो जसमा आवाज रहेको छ दीपिका बैम्बोको अनि सन्दीप सेन्चुरीको भने सबैजना श्रोता साथीहरूले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको विज्ञापनतर्फ जानुपर्ने बेला भइसकेको छ र विज्ञापनतर्फ जानु अघि चाहिँ प्रोग्राममा योजना निकै नै सुमधुर सङ्ग राखिरहेको छु निकै नै ट्रेनिङ सङ पनि रहेको छ र गीतको टाइटल रहेको छ जुनी जाला यहाँले पक्कै पनि प्रोग्राममा नि सुनिराख्नु भएको छ होला जुन चाहिँ पेन्सन पट्टा मुहीबाट रहेको सङ रहेको छ भने यो मिठो सङलाई राख्दै जाँदैछु प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला है त

0: This is Radio Dhorbarahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र
3: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र
2: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
3: तीन दर्ता शुल्क 500 रुपियाँ
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
2: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड ICU, NICU, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्सटिल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
13: च्याङजा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
15: हजुर श्रोत साथी, गैछिनको विश्राम लगाउँदै फेरि पनि सम्पूर्ण श्रोत साथीहरूलाई प्रोग्राममा फेरि पनि पुनः वेलकम गर्न चाहन्छु भने श्रोत साथी, प्रोग्राम फिल्मी संसारमा यहाँहरूको आजको एपिसोडमा रहेर चाहिँ हामीहरू फिल्म इन्फर्मेसन अनि सँगलाई चाहिँ मुभी सँगहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं। र त्यसै गरी श्रोत साथीहरूको लागि भने ढिला नगरिकन प्रोग्राममा एउटा अर्को सुमधुर भाका राखिरहेको छु र गीतको टाइटल रहेको छ नभन्नु कोहीसित स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, नभन्नु कोही सित टाइटलमा रहेको यो मधुर सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु र अहिलेको लागि भने यहाँहरूको लागि जदौ हजुर टाइटलमा रहेको सङ्ग राखिरहेको छु, स्वीकार होला है त।

हजुर श्रोता साथी जदव हजुर टाइटलमा रहेको यो सुमधुर सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु जुन चाहिँ जदव मुभीबाट रहेको थियो भने श्रोता साथीहरूको लागि भने हामी फेरि पनि प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि कका केही टाइटलमा सजिएको सङ्ग राखिरहेको छु यो मिठो सङ्गलाई राख्दैछु स्वीकार्नुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो
0: This is Radio Dhor Barahi, 103.8

0: एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
2: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौड़ा वाक इन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा,
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: कहाँ जाने?
8: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयम चिसापानी, अनि बीचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663।
9: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
10: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
9: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
12: सम्पर्क

0: मेव कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी नौ ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 98235527763 र 98660815 र रामचन्द्र महत 98461680878।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हजुर श्रोता साथी, केही छिनको यो छोटो मिठो विश्राम लगतै फेरि पनि यहाँहरूमा आज उपस्थित भइसकेकी छु भने श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.nyanpi लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ। रमाइलो रमाइलो एपिसोडहरू चाहिँ लिएर हामी कार्यक्रममा उपस्थित हुन्छौ भने श्रोता साथी, आजको एपिसोडमा रहेर हामीहरूले सन्डेको दिनमा रहेर फिल्म इन्फर्मेसन अनि मुभी संघलाई कार्यक्रम स्थान दियौं र आशा रहेको छ सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई सुन्नुभयो होला। र यसै गरी अहिलेको लागि भने कार्यक्रमबाट विदा लिनुपर्ने बेला पनि हाम्रो भइसकेको छ, हाम्रो प्रोग्रामको निश्चित समय पनि सकिने बेला भइसकेको छ। र जाँदा जाँदै प्रोग्राममा नचाउन बरीलाई गीतको टाइटलमा सजिएको सुमधुर सङ्ग राखिरहेको छु। ती सङ्ग चाहिँ रहेको छ जुन चाहिँ अक्षरा मुभीबाट रहेको निकै नै रमाइलो सङ्ग रहेको छ भने यो सुमधुर सङ्ग राख्दै आजको एपिसोडबाट कार्यक्रम प्रस्तुत म श्रीया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
4: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले, स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
5: र 9687168887।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो, बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार,
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656996 छ।
11: 103.8 अन्तर्मनको आवाज
12: स्टुडियो साइन्चेक अहिले दिउँसोको 2 बज्यो
10: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: धोरबाराही हाइलाइट्स को साथ में
15: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461 49304
16: नमस्कार रेडियो ठोरपराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरपराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। विनाशकारी बाढ़ीका कारण आर्थिक क्षति बेहोरेका उद्योगिक व्यापारी तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सरकारले राहत तथा सहुलियत प्याकेजको घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले स्वीकृत गरेको यस प्याकेजले व्यवसायलाई फन्सार कर कर्जा र बीमाका क्षेत्रमा सुविधा प्रदान गरिनेछ। सरकारले ल्याएको पहिलो चरणको प्याकेज अनुसार बाढ़ीले बगाएको वा मर्मत हुनै नसक्ने गरी क्षतिग्रस्त भएका व्यावसायिक सवारी ढुवानीका साधन मेसिनरी पुनः आय दर्ता गर्ने आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल मिनाहा गरिनेछ। भन्सार तिरिसकेपछि बाटोमै बाढ़ीले नष्ट पारेका सामानको हकमा 6 महिनाभित्र पुनः आयात गर्दा पहिले तिरिसकेको महसुल बराबरको रकम समायोजन गर्न पाइनेछ। बाढ़ीबाट प्रत्यक्ष प्रभावित भई साना करदाताका रूपमा रहेका व्यवसायलाई आय वर्ष 2082-83 को आयकर पूर्ण रूपमा छूट दिएको छ। भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजेसम्ममा 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भइरहेको छ। अब 4,996 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13,104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3,652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइराला बीच आज भेटवार्ता भएको छ। भेटघाटका क्रममा दुई नेता बीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो। डाक्टर शेखर कोइरालाले अहिले देश लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रश्न पार्नुभएको हो। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको छ। साथै उहाँहरूबीच यही भदौ 10 गते बुधबारका दिन नेपाल चीन सीमाना रसुवामा आएको विनाशकारी बाढ़ी र त्यसपछि रसुवा नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो। बाढ़ी प्रभावित क्षेत्र रसुवामा हैजाको जोखिम बढ़ेपछि हैजा विरूद्धको 21,000 डोज खोप पठाएको छ। विश्व स्वास्थ्य संगठन WHO को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान रक्सुवा पठाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन समेत दिनुभएको छ। मन्त्रीको निर्देशन अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने रोग निगरानी बढ़ाउने सुरक्षित खाने पानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्य कर्मी परिचालन गर्ने काम अघि बढ़ाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद तथा इन्जिनियर सागर ठकाल र उक्त पार्टीको खानी तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने रसुवा स्थित 22.1 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा पुग्नु भएको छ। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण चिलिमे जलविद्युत आयोजनाको सुरुङ समेत थुनिएको छ। सुरुङभित्र फसेका कम्तीमा आधा दर्जन मजदूरको अहिलेसम्म उद्धार हुन सकेको छैन। उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली अहिले पनि घटनास्थलमा खटिएको छ। उद्धार स्थलमा पुगेपछि सांसद ठकालले नुवाकोटको किसपाङ गाउँपालिका स्थित त्रिशुले 3A जलविद्युत आयोजनामा बाँकी रहेको सामग्री प्रयोग गरी विस्फोट गरेर सुरुङमा बाटो खोल्न सकिने बताउनु भएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सीडीओलाई पत्र लेख्दै ऋण असुलीका नाममा ऋणमाथि गैर कानूनी क्रियाकलाप गर्नेलाई कार्यवाही गर्न भनेको छ। मन्त्रालयले सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान बीच भएको सहमति पत्र कार्यान्वयन गर्न भन्दै सीडीओ कार्यालयलाई पत्रचार गर्दै सो भनेको हो। भदौ 12 गते मन्त्री परिषदको बैठकले द्विपक्षीय सहमति ग्रहण गर्ने र कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने गरेको निर्णय अनुसार भदौ 18 गते सचिव स्तरीय निर्णय गरेर गृहले पत्रचार गरेको हो। सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल बीच भदौ 6 गते द्विपक्षीय सहमति भएको थियो। उत्तरी गोर्खाको चुम्रुबी गाउँपालिका 4 नामरुङ स्थित बुढी गण्डकी र थेराङ खोलाको बाढ़ीले 2 पुल र जलविद्युत 2 जलविद्युत आयोजना बगाएको छ। यसबाट चुम्रुबीवासी समस्यामा परेका छन्। पहिरो सहित आएको बाढ़ीले मनास्लो पथमार्गका 2 पुल र 2 जलविद्युत आयोजना बगाएको स्थानीय लाग्पा चुन्डुप लामाले बताउनु भएको छ। थेराङ खोलाको बाढ़ीले लुम्रुङबाट मनास्लो क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढ़ीले बुढी गण्डकीको बहाव बढ्न गई नामरुङ भन्दा तल जंगल स्थित पुल पनि बगाएको जनाएको छ। साथै स्थानीयले उपभोग गर्दै आएका 2 वटा लघु जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो गई बाटो अवरोध भएपछि एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाएको छ। नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौँका उद्योगको ग्यास सिलिण्डरहरू तराईका विभिन्न उद्योगहरूमा रिफिल गरी काठमाडौँ ल्याएर बिक्री वितरण भइरहेको छ। निगमका अनुसार बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा महोत्तरी जिल्लामा रहेका 16 वटा विभिन्न ग्यास उद्योगहरूमा सिलिण्डर रिफिल गरिएको हो। भदौ 18 गते 24,494 सिलिण्डर भदौ 19 गते 34,134 सिलिण्डर र भदौ 20 गते 29,249 सिलिण्डर गरी 3 दिनको अवधिमा कुल 87,877 सिलिण्डर रिफिल गरेर काठमाडौँ भित्राएको छ। नेपाल रेडक्रस सोसाइटीले विदुर नगरपालिकामा खानेपानी सेवा सञ्चालनमा ल्याइएको छ। विदुर खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा नगरपालिकाका आवश्यक 5 ठाउँमा 5,000 लिटर क्षमताका खानेपानी ट्याङ्की राखेर खानेपानी वितरण शुरू गरिएको हो। शनिबारदेखि बच्चार हावाघर अर्किड मार्ग र बसवाग जाने बाटो लगायतका स्थानमा खानेपानी सेवा सञ्चालनमा आएको छ। यस सेवाबाट तत्काल करिब 400 खरदुरीका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको रेडक्रस कर्मीले बताएका छन्। बाढ़ीका कारण खानेपानी आपूर्ति प्रभावित भएका नागरिकलाई तत्काल स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रसले स्थानीय तथा सम्बन्धित खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा काम गरिएको बताएको छ। बेनीघाट रूराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णफिरमा खसेको पहिरो र त्यसले निम्ताएको अवरोध छिछोल्दै किसानले आफ्नो उत्पादन बिक्रीका लागि बजार लैजाने गरेका हुन्। बर्सातका कारण कृष्णवीर क्षेत्रमा निरन्तर खसिरहेको पहिरो र चुनौतीपूर्ण सड़क अवस्थाका बावजूद स्थानीयहरूले आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याइरहेका छन्। भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण सड़क सञ्चालनमा अवरोध सिर्जना भएपछि किसानले तरकारीका भारी बोकेरै जोखिमपूर्ण यात्रा तय गर्नु परेको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,100 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार भाव घटेर सुन आज तोलाको 3,04,300 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,07,400 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,725 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,765 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको आनक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकर्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ। इण्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको अनाक आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खडानी पश्चिमी इण्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको छ। अब अन्त्यमा खेल समाचार। लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदीलाई अरबलाई 5 विकेटले हराएको हो। हस्त दिउँसो 2 बजेको ढोरबुरा हेलर्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
18: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
19: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
20: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
20: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
22: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
23: म्याडम धूम्रपान भनेको के हो
22: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
23: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
22: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
23: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
22: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
24: ए सबिना यस्तो हतारमा कता हो
25: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
24: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
26: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9908216142
27: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
25: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
27: ए हो र ल त ल
26: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोप्राइटर अर्जुन लम्साल फोन 0564142 र 9856692
25: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
23: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
25: अनि बन्छ त दाई
23: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
0: द एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौडा बस्ती सौनीको ठीक पारिपट्टी
1: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
0: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
1: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 29
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
3: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
3: ए हो र हस् दाई म आजै जान्छु
23: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
25: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560 62 891
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
8: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
25: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
23: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
25: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
23: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
25: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
23: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि फोन 0635903769
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जय सवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
1: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
10: हेलो बा,
11: कति बन्यो घर अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
10: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
13: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
14: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
13: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभी गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
14: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
13: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9891156606।
17: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
18: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
17: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाऊ हिँड।
18: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
18: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98563 2128 98462614726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166334372।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौडा रु 12610,
6: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50115,
6: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11000,
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11111,
6: पार्वती रिमाल दुलेगौडा रु 10100,
7: कृष्णराज पण्डित दुलेगौडा रु 25000,
6: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
7: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55555,
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10120,
7: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10005,
6: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50000,
7: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11111,
6: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10155।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 98560285443 र 98417000787।
10: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा
6: खुल्ला तिजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
10: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
6: तिजगीत तर्फ प्रथम पुरस्कार रु 25,000
10: द्वितीय पुरस्कार रु 15,000
6: तृतीय पुरस्कार रु 10,000
10: सान्त्वना पुरस्कार रु 5,000
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
10: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
6: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856309337
10: सुरेन्द्र श्रेष्ठ 9856306136
6: रविन्द्र राज पौडेल 9856268888
11: 103.8 अन्तर्मन को आवाज
12: स्टुडियो टाइमचेक अहिले दिउँसोको 3 बज्यो
13: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोप आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहराजसँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भुटेको सिंह बाढ़ीमा ज्यान गुमाएका मध्ये 244 शव त्रिवेशीचन अस्पतालमा ल्याइयो, 161 को अस्थायी व्यवस्थापन।
0: वैकल्पिक बाटोबाट 3 दिनमा 87,000 ग्यास सिलिण्डर काठमाडौँ भित्रिए। तुइन खोला क्षेत्रमा भोलिदेखि सवारी आवागमन आंशिक रूपमा रोकिने।
1: कांग्रेस सभापति थापा र नेता शेखर कोइराला बीच भेटवार्ता, पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा छलफल।
0: भारतको मध्य प्रदेशमा विषाक्त मदिरा पिउँदा 11 जनाको मृत्यु, 24 जना अस्पताल भर्ना।
1: र साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक प्लेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तको जिम्मा लगाइसकिएको डाक्टर चौधरीले बताउनुभयो। हाल 59 शवहरू अस्पतालमै रहेका छन्। केही शवहरूको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
1: पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट 3 दिनमा 77,877 सिलिण्डर काठमाडौँ भित्रिएको छ। नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरोले बाटो अवरूद्ध भएपछि अहिले बाडा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगहरूमा रिफिल गरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। तराईका उद्योगहरूमा भदौ 18, 19 र 20 गते गरेर 87,000 भन्दा बढ़ी सिलिण्डर काठमाडौँ ल्याइएको छ। निगमका अनुसार विभिन्न ब्राण्डका ग्यास तराईका उद्योगहरूमा रिफिल गरेर वैकल्पिक बाटोबाट काठमाडौँ ल्याउने काम भइरहेको छ। भदौ 18 गते 24,494, 19 गते 34,134 र 20 गते 29,249 सिलिण्डर वैकल्पिक बाटोबाट काठमाडौँ ल्याइएको छ। कृष्णभीरको बाटो नियमित सञ्चालनमा नआउँदासम्म तराईकै उद्योगहरूमा रिफिल गरेर काठमाडौँ ल्याइने निगमले जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध बन्द अहिले काठमाडौँ उपत्यका सहितका जिल्लाहरूमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भासिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान र झाड़ी फाट्ने काम गरी ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको छ। हिजो खोलिएको ट्र्याक फराकिलो बनाउने काम शुरू गरिएको उहाँले बताउनुभयो। माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभलिङ गर्ने र ग्रेडिङ मिलाउने डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम गर्न बाँकी रहेको छ। सर्वसाधारणका गाड़ी गुड्न अझै समय लाग्ने उहाँको भनाइ छ। आगामी भदौ मसान्तसम्म सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो। मिश्रका अनुसार अहिले खोलिएको ट्र्याक मुख्यतया निर्माणमा संलग्न कामदार र निर्माण सामग्री ओसार पसारका लागि प्रयोग भएको छ। कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सड़कबाट करिब 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको हो।
1: नारायणघाट मुगलिन सड़क खण्ड अन्तर्गत तोइन खोला क्षेत्रमा भोलिदेखि सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश पर्याले आज एक सूचना जारी गर्दै तोइन खोला परियोजनाको माटो कटान कार्य अगाडि बढ़ाउनका लागि सवारी साधनको आवागमन आंशिक रोक लगाइने जानकारी दिनुभएको हो। मुगलिन काठमाडौँ सड़क खण्डको कृष्ण भीरमा सड़क मरमत कार्य जारी रहेको छ र नयाँ ट्र्याक खोलेर आवागमन सुचारू गर्न केही समय लाग्ने भएकाले नारायणघाट मुगलिन सड़क खण्डमा समेत सवारी आवागमन कम भएको छ। कृष्ण भीरको मरमत नसकिदासम्म सवारीको संख्या न्यून रहने समयको सदुपयोग गर्दै तुइन खोलामा माटो कटानको काम अघि बढ़ाउन लागि प्रशासनले जनाएको छ। प्रशासनका अनुसार भोलिदेखि दैनिक रूपमा निश्चित कार्यतालिका अनुसार सवारी साधन रोक्ने र खुलाउने गरिनेछ।
0: भेरी करिडोर अन्तर्गत जाँजरको डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क पुनः सञ्चालनमा आएको छ। पहिरो पञ्चायतसँगै सड़क पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान सुक्खा पहिरो खसेको थियो। पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारी साधन छिप्रे दहमै रोकिएका थिए। सड़क सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।
1: नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइरालाबीच भेटवार्ता भएको छ। आज दिउँसो भएको वार्तामा उहाँहरूबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको हो। थापासँगको भेटमा कोइरालाले अहिले देश लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको बताएको उहाँको सचिवालयले जनाएको छ। यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको कोइरालाको भनाइ छ। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभयो। पार्टीलाई एकबद्ध बनाउन आफू लागि परेको सभापति थापाको भनाइ छ। सभापति थापाले पहिलो हिजो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गर्नुभएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपी किसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। रसुवा बाढ़ीपछि हैजाको जोखिम बढ़ेपछि रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने रोग निगरानी बढ़ाउने सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्य कर्मी परिचालन गर्ने जस्ता काम समेत अघि बढ़ाइएको छ। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
0: भोटेकोशी बाढ़ीपछि विस्थापित भएका पीड़ितहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्था सामान्य बनाउन सरकारले तीव्र रूपमा परामर्श सेवा सञ्चालन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आपतकालीन तथा विपद व्यवस्थापन केन्द्रको विवरण अनुसार मन्त्रालयले विभिन्न संघ संस्था तथा चिकित्सकहरूको सहायतामा सञ्चालन गरेको परामर्श केन्द्रहरूबाट हालसम्म 6268 जना नागरिकसम्म मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ। यी मध्ये 3813 जनाले प्रत्यक्ष रूपमा साइक्लोलोजिकल फर्स्ट एड तथा एमएसपीएएसएस सेवा समेत लिइसकेका छन्। प्रभावित क्षेत्रमा बिरामी तथा पीड़ितहरूको मानसिक उपचारका लागि 125 जना विशेषज्ञ जनशक्ति खटाइएको छ, जसमा 2 जना मनोचिकित्सक र 2 जना साइकोलोजिस्ट र 121 जना मनोसामाजिक परामर्शदाताहरू निरन्तर क्रियाशील रहेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको मध्यप्रदेशमा विषाक्त मदिरा सेवन गर्दा 11 जनाको मृत्यु भएको छ। मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा सेवन गर्दा 11 जनाको मृत्यु भएको हो। अन्य 24 जना बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। विषाक्त मदिरा सेवनबाट गैराती 1 जनाको मृत्यु भएको थियो। मदिरा सेवनबाट बिरामी परेका मध्ये आज थप 10 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। घटना लगत्तै 7 मदिरा पसलहरू सील गरेर नमूना संकलन भइरहेको भारतीय प्रहरीले जनाएको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले सागर जिल्लाको बन्ददा सहागढ क्षेत्रमा मदिरा सेवनपछि मृत्यु भएको खबर अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ। तत्काल अनुसन्धान गर्न र दोषीहरूमाथि कड़ा कार्यवाही गर्न उहाँले निर्देशन दिनुभएको छ।
0: अब खेल समाचार। नेपालले एसएससी प्रिमियर कपमा लगातार तेस्रो जीत हात पारेको छ। आज भएको खेलमा नेपालले साउदी अरेबियालाई 5 विकेटले हराएको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि गुलशन झा 44 र रोहित पौडेल 24 रनमा अभिजित रहेका छन्। ईशान पाण्डेले 40 रन बनाए। देव खनालले 39 रनको योगदान गर्दा ओपनर अर्जुन कुमार 15 र आसिफ शेख 20 रन बनाएर आउट भएका थिए। त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। साउदीका लागि अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक 77 रनको योगदान गरेका थिए। मोहम्मद आतिफले 30 र मोहम्मद हिसाम शेखले 28 रन थपेका थिए। नेपालका लागि कप्तान सन्दीप लामेछाने र दिपेन्द्र सिंह ऐरीले 3-3 विकेट लिए। ललित राजवंशीले 2 तथा शेर मल्ल र गुलशन झाले समान 1-1 विकेट हात पारेका थिए। लगातार तेस्रो जीतसँगै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका मध्ये 244 शव त्रिवी शिक्षण अस्पतालमा ल्याइयो। 161 अस्थायी व्यवस्थापन।
0: वैकल्पिक बाटोबाट 3 दिनमा 87,000 ग्यास सिलिण्डर काठमाडौँ भित्रिए। तुइन खोला क्षेत्रमा भोलिदेखि सवारी आवागमन आंशिक रूपमा रोकिने।
1: कांग्रेस सभापति थापा र नेता शेखर कोइराला बीच भेटवार्ता। पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा छलफल।
0: भारतको मध्यप्रदेशमा विषाक्त मदिरा पिउँदा 11 जनाको मृत्यु 24 जना अस्पताल भर्ना।
1: र साउदीलाई हराउँदै नेपाल एसएससी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन। अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र त्यस्तो के हुन्छ र त्यहाँ
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
7: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
8: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
7: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
8: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागन्जगी नगरपालिका 2 कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090334335
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
10: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
9: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
10: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
9: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925 फोटो
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
12: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
11: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
13: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
14: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
13: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
15: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
11: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 98235 52763 र 98660 80715 र रामचन्द्र महत 98461 16878 तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
13: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
11: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
8: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्जगी 2 काछेपानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98560 32475 र 98011 32475
16: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
17: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
16: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
18: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
18: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
20: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
21: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
20: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
21: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
22: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
24: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
24: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
25: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
18: मोबाइल 9808535537 र 9806615899
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
24: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
25: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9805535537
24: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवश्यक लोकसु शिल्प प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोत साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आवश्यक सुन चाँदी पसलले। रे पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनसारी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाटो पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा भने आजको श्रृङ्खलामा रहेर यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिइनेछौ। र सुन्नपछि टेक्साले सार्दी सिनेसिनेको बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र कार्यक्रममा आफूलाई सुन्न मन भएको लोकदोहोरी भाषाहरू सँगसँगै सुमधुर तीज भाकाहरू यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ। र कल गर्दै गर्नुहोला कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि आज निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ मेरी हजुर जसमा आवाज रहेको छ सूरज पण्डित अनि मेलिना राईको भने स्वीकार्नुहोला सुमधुर भाकालाई।

0: हजुर श्रोत साथी मेरी हजुर गीतको बोलमा सजिएको यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा सुमधुर भाकालाई स्वीकार्नु भयो होला र त्यसै गरी श्रोत साथी आफ्नो रोजाईको गीत संगीत सुन्नको लागि 0945 40 40 टेलिफोन लाइन भएर आउनै गर्नुहोला भन्दै यति बेलाको पनि कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है बुद्धि बहादुरजीलाई। अनि के गर्दै हुनुहुन्छ त नि हजुर यति बेलाको समयमा? कार्यक्रमको पर्खाइमा हुनुहुन्छ। अनि भनेपछि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? हजुर धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै धेरै शुभकामना भन्दै यहाँले आज कुन चाहिँ तीज भाका चाहिँ सुन्न चाहनुहुन्छ हो?
1: सर्वप्रथम जे हुनु गाह्रो नभनिकन विष्णुमाझीको सर्वसा धनमाझी सारे जनता साथ हाई मेरी फरिया भन्ने गीत लाग्नु।
0: हाई मेरी फरिया गीतको बोल रोज्नुहुन्छ। हजुर चाहिँ यहाँको रोजाईको गीतलाई केही क्षणमा स्थान दिनेछु र अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। ओके बाई बाई। हजुर श्रोत साथी उहाँ बोल्दै हुनुहुन्थ्यो बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्थ्यो। उहाँले तीजको अवसरमा निकै नै सुमधुर भाका चाहिँ रोज्नु भएको छ। हाई मेरी फरिया निकै नै सुमधुर भाका रहेको छ। यहाँको रोजाईको गीतलाई त म पक्कै पनि स्थान दिनेछु र श्रोत साथीहरू यहाँले पनि यसै गरी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू कार्यक्रममा चाहिँ मजाले सुन्न सक्नुहुनेछ भने यति बेलाको लागि भने यहाँको रोजाईको गीतलाई स्थान दिइरहेको छु। बुद्धि बहादुरजीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागि रहेको छु भने अनि किन रमाइलो भाका पनि रहेको छ र सँगसँगै पुरानो तीज भाका पनि रहेको छ र गीतको बोल रहेको छ हाई मेरो फरिया जसमा आवाज रहेको छ विष्णु माझीको भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथी हामी मेरो फरिया गीत गोलमा सजिएको निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। विष्णु माझीको आवाजमा सजिएको निकै नै सुमधुर भाका रहेको थियो भने सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला बुढी बहादुर गुरुङजीको रोजाईको भाका रहेको थियो र यहाँले पनि आफ्नो रोजाईको गीतलाई सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्दै श्रोता साथी यहाँले पनि समय रहँदा नै आफ्नो रोजाईको गीत सङ्गीत सुन्नको लागि हामीलाई कल गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता पनि जनाउँदै गर्नुहोला भन्दै श्रोता साथी अहिलेको लागि भने घन्काइदेऊ मादलो गीतको बोल राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी घनगीत मादलो गीतको बोलमा सजिएको निकै नै सुमधुर अनि रमाइलो तीज भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यो गीतमा आवाज रहेको छ सुमित्रा कोइरालाको भने लय र संगीत सजिएको छ सुमित्रा कोइरालाकोमा नै निकै नै सुमधुर भाका रहेको थियो। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने चाहिँ प्रकाश दूतराज अनि मेलिना रायको आवाजमा सजिएको रामसाइटी गीतको बोललाई राखिरहेको छु। कृपया स्वीकार्नुहोला है त।

स्वीकार्नुहोला। है त

को छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा पक्कै पनि स्वीकार्नु भयो होला र जसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रम सम्बन्धी यहाँहरूलाई एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ। एउटा रमाइलो श्रृंखलाको साथमा नयाँ श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन उपस्थित हुने गर्दछौ भने श्रोत साथी आइतबारको दिनमा रहेर रोजाईका गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ। सोमबार नयाँ लोक भाकालाई, मंगलबार गायन कलालाई कार्यक्रम स्थान दिन्छौ भने बुधबारको श्रृंखलामा रहेर रोइला कौडा, एकल फाका सालाइजो अनि मौलिक फाका जस्ता सुमधुर रमाइला गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। बारको श्रृंखलामा रहेर अफान मार्फत यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ भने शुक्रबारको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई र त्यसैगरी श्रोत साथी यहाँले सम्झना स्वरूपी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश अथवा केही जानकारीहरू दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्न छ भने, लोकदोहोरी भाकाहरू सुन्न छ भने हाम्रो रेडियो टोरबा राही 103.8 मेगाहर्जको पेजमा चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ, जहाँ चाहिँ हामीले श्रृंखलाबद्ध एउटा साथसाथै राखेका हुनेछौ। त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुन्छ भने श्रोत साथी अन्तिममा शनिबारको दिनमा रहेर पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिइनेछौ र हामी यसै गरी आउने गर्दछौ हप्ताको सात दिन फरक बार फरक श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोर बाराही 103.8 मेगाहर्ज जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुन साथी पसलले र पसल दुरेगोडाको भित्री बजारमा रहेको छ। सुन जाति सम्बन्धी थप सेवाहरू चाहिएमा, यहाँलाई नयाँ नयाँ डिजाइनको गरगनाहरू पनि प्राप्त गर्नु परेमा, लिन पर्नेमा, खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। पसलबाट यहाँले थप सेवाहरू लिन सक्नुहुनेछ। राजुको श्रृंखलामा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दियो, श्रोता साथीहरूले पनि कार्यक्रममा सहभागिता जनाइदिनु भएको थियो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै श्रोता साथीहरूको लागि भने कार्यक्रमबाट छुटिनु पर्ने बेला पनि हाम्रो भइसकेको छ, किनकि हाम्रो कार्यक्रमको निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ। यहाँहरूसँग त फेरि पनि हाम्रो भोलि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने नै छ र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा विष्णु खत्री अनि बिमा कुमारी दुराको आवाजमा सजिएको भरिया दाईले बिसाउने फारी को बोल्दै राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट ओझल पर्दै विदा हुने आज्ञा छ। हजुर नमस्ते, नमस्कार, हैता।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
0: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
7: कहाँ जाने?
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058800008 र 98460069246।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमजी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
11: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-164-34-372।
14: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नया पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजंग गुरुङ। मोबाइल 9850188461 र सीजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: इस चरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहूलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्ते मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम में चाहिने जानकारी
2: संचय कोष में दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नंबर
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0615-92493-552-494-582-7178।
4: सुवर्ण अवसर।
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौड़ा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850633398 र 9845-10950।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सधैं यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
2: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
1: र 9968168887।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
6: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
6: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
6: टिम दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौड़ा बेपी चोक।
6: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
3: 103.8 अन्तर्मनको आवाज
4: स्टुडियो साइन्चेक अहिले साँझको 5 बज्यो
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट सोप आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
7: ढोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
9: नमस्कार रेडियो ध्रुवारही 103.8 मेगाहर्जको साँझ 5 बजेको ध्रुवारही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ध्रुवारही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस् नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विपदका बेलामा देउवा र खड्कासँगको संवाद भन्दा पनि बाढ़ी पहिरोको विपत्तिमा परेका नागरिकको सेवा र संवाद अहिलेको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै थापाले यस्तो बताउनु भएको हो उहाँले थापाको पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घड़ीमा राजनीतिक जोड़कटाउ भन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो उहाँले बाढ़ी र पहिरोका कारणले ठूलो क्षति बिहोरेका धादिङ र सुवार नुवाकोट लगायत जिल्लाका प्रभावित नागरिकका लागि पार्टीका कार्यकर्ताहरू फिल्डमा खटिएको समेत जानकारी दिनुभयो स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तय गरेर निरन्तर काम गर्ने पनि उहाँले बताउनु भएको छ यस्तै विपदको यस घड़ीमा यस वर्षको दशैं तिहार लगायतका कुनै पनि चाड़पर्वमा विश्राम नलिई काम गर्ने प्रतिबद्धता पनि थापाले व्यक्त गर्नुभएको छ नेपाली कंग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीचमा आज भेटवार्ता भएको छ मध्याह दुई नेता बीच भएको भेट कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले पुष्टि गर्नुभयो भेटघाटका क्रममा दुई नेताहरूबीच कांग्रेसभित्रको आन्तरिक समस्या समाधानका विषयमा समेत कुराकानी भएको थियो डाक्टर कोइरालाले अहिले देश र लोकतन्त्र तथा राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रश्न पार्नुभयो जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको छ साथै उनीहरूबीच यही 2083 भाद्र 10 गति बुधबारका दिन नेपाल चीन सीमाना रसुवामा आएको विनाशकारी बाढ़ी र त्यसपछि रसुवा नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थपलियाले जानकारी दिनुभयो भोटेकोशी बाढ़ीमा तनहुँबाट बेपत्ता भएकाहरूको पहिचान तथा खोजी कार्यलाई वैज्ञानिक किसिमले टुङ्गोमा पुर्याउन डीएनए परीक्षणको काम अगाडि बढ़ाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका क्रममा भेटिन सक्ने शवहरूको पहिचान सहज बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले बेपत्ताका परिवारजनको डीएनए नमूना संकलन शुरू गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बेपत्ता नागरिकको पहिचान सुनिश्चित गर्नका लागि उहाँ आर्यका नजिकका नातेदार विशेष गरी बुवा आमा दाजुभाइको डीएनए नमूना परीक्षण गरिएको छ। तिवारीले भन्नुभयो बाढ़ी प्रभावित क्षेत्रमा भेटिन सक्ने शवको छिटो र सही पहिचानका लागि वैज्ञानिक विधि अपनाउनका लागि डीएनए परीक्षणको काम अगाडि बढ़ाइएको हो। यसका लागि तोकिएको परिवारजनलाई डीएनए नमूना संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सूचित समेत गरिएको छ। यसैबीच भोटेकोशीको बाढ़ीमा तनहुँका 24 जना अझै बेपत्ता रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा रोजगारी व्यापार र भ्रमणका सिलसिलामा पुगेका तनहुँवासी लामो समयदेखि सम्पर्कविहीन बनेपछि उहाँहरूको खोजी कार्यलाई तीव्र पारिएको छ। उत्तरी गोर्खाको चुम्नर्बी गाउँपालिका 4 नामरूङ स्थित थेराङ खोलामा बाढ़ीले क्षति पुर्याएपछि जिल्ला प्रशासन कार्यालय गोर्खाले त्यस क्षेत्रमा पदयात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय गोर्खाले आइतबार जारी गरेको अत्यन्तै जरूरी सूचनामा चुम्नर्बी 4 र वडा नम्बर 2 जोड्ने फलामे पुल र गाफदेखि नामरूङ जंगल जाने बुढ़ी गण्डकी नदीको झोलंगे पुल समेत बाढ़ीले क्षतिग्रस्त भएको जनाएको छ। भदौको 21 गते बिहान 3:30 बजे आएको बाढ़ीका कारणले उक्त क्षेत्रमा पुल तथा पदमार्गमा क्षति पुगेको छ। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार अहिले मनास्लु पदमार्ग अथवा लार्के पास पदमार्ग यात्राको तयारीमा रहेका वा यात्रामा रहेका यात्री पदयात्रीले थप सूचना प्रकाशित नभएसम्म सो क्षेत्रमा पदयात्रा नगर्न सूचना निकालेर अनुरोध गरिएको जानकारी दिनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्ड भोलि बिहानबाट आंशिक रूपमा बन्द हुने भएको छ। तोइन खोलामा पहिरो रोकथामको लागि काम गर्न स्थानीय प्रशासनले गाड़ी आवागमन आंशिक रूपमा रोक्न लागेको हो। सूचना अनुसार नारायणगढ़ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि 8:30 बजेसम्म र 10:30 बजेदेखि 11 बजेसम्म दिउँसोको 1 बजेदेखि 1:30 बजेसम्म 3:50 बजेदेखि 4 बजे तथा बेलुका 6 बजे पछाडिको समयमा सञ्जाल हुने जनाइएको छ। यस बाहेकको समय यो ठाउँमा गाड़ी आवागमन रोकेर काम हुने जनाइएको छ। कृष्णभुरको सड़क मरमत कार्य समेत सम्पन्न भएर गाड़ी आवागमन सञ्जाल नभइन्जेलसम्म यो कार्य चलिरहने सूचनामा उल्लेख गरिएको छ। भोटेकोशी सहित देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विपद न्यूनीकरणका लागि जलाधार तथा भूसंरक्षणमा दीर्घकालीन लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ। विपद आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनुभन्दा जोखिमयुक्त क्षेत्रको पहिचान गरेर पूर्व तयारी र संरक्षणको कामलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको भनाइरहेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत तनहुँको दमौलीमा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले बाढ़ी पहिरो र भूक्षयको जोखिम न्यूनीकरणसँगै जलाधार संरक्षणको काम गर्दै आइरहेको हो। कार्यालयको कार्यक्षेत्र मनाङ लमजुङ गोर्खा तनहुँ नवलपरासी र कास्की गरेर 6 वटा जिल्लासम्म फैलिएको छ। बढ़दो पहिरोको जोखिमका बीचमा ठूलो भौगोलिक क्षेत्र हेर्ने जिम्मेवारी पाएको कार्यालयमा जनशक्ति भने सीमित रहेको छ। स्वीकृत 17 जनाको दरबन्दी मध्ये 6 पद रिक्त रहेको कार्यालयले जनाएको छ। जनशक्ति र स्रोत साधन सीमित भए पनि कार्यालयले जोखिमयुक्त क्षेत्रमा पहिरो नियन्त्रण खोला किनार संरक्षण बस्ती संरक्षण पोखरी निर्माण र पानीको मुहान संरक्षणको काम गर्दै आइरहेको छ। उत्तरी गोर्खाको छुमनुर्बी गाउँपालिका 4 नामरूङ स्थित बुढी गण्डकी र रोरङ गाउँपालिकामा बाढ़ीले 2 पुल र 2 जलविद्युत बगाएको पाइएको छ। यसैबीच त्रिशुली नदीमा आएको बाढ़ीले विद्युतका संरचनामा पनि क्षति पुर्याएपछि गोर्खाको गण्डकी गाउँपालिकामा 11 दिन पछाडि बत्ती बल्न थालेको छ। लामो समय पछाडि विद्युत मरमत तथा पुनर्स्थापनाको काम सम्पन्न भएसँगै गाउँपालिकाको प्रभावित क्षेत्रमा पुनः आइतबारबाट बत्ती बल्न थालेको हो। बाढ़ीका कारणले विद्युतका पोल तार र अन्य संरचनामा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत सेवा अवरूद्ध हुँदा स्थानीय बासिन्दा विद्यार्थी व्यवसायी तथा सरकारी कार्यालयहरू समेत प्रभावित भएको गण्डकी गाउँपालिका पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी आचार्यले बताउनुभयो, बाढीले सड़क पुल र विद्युत संरचनामा क्षति पुर्याएपछि मरम्मतका लागि आवश्यक सामग्री तथा जनशक्ति प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिन भएको थियो। प्रतिकूल अवस्था र भौगोलिक कठिनाईका बावजूद पनि प्राविधिक टोलीले जोखिम मूल्य र विद्युत संरचनामा मरम्मत गरेपछि 11 दिनमा सेवा सञ्चालनमा आएको विद्युत वितरण केन्द्र गोर्खाका प्रमुख राम आशिष शाहले जानकारी दिनुभयो। लामो समयपछि घरमा विद्युत बाल्दा स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। विद्युत सेवा सञ्चालनका लागि मोबाइल चार्ज गर्न, संचारका साधन प्रयोग गर्न र दैनिक कामकाज सञ्चालन गर्न सहज भएको गण्डकी गाउँपालिका सातका कृष्ण ढकालले बताउनुभयो। भोटेकोशी बाढीका कारणले विद्युत सेवा मात्र नभएर गाउँपालिकाका विभिन्न क्षेत्रमा सड़क पुल र अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले रसुवाको भुटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित भएका नागरिकलाई उद्धार राहत र पुनर्स्थापनाका लागि 3,46,666 रूपियाँ सहयोग गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको तर्फबाट 1,11,111 रूपियाँ र संस्थामा कार्यरत कर्मचारीको तर्फबाट 2,35,555 रूपियाँ गरी कुल 3,46,666 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धारको स्मार्ट रकम जम्मा गरिएको संस्थाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। संस्थाले प्राकृतिक विपदमा परेर ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गरेको छ। गोर्खा जिल्लामा एक वर्षको अवधिमा 28 सवारी दुर्घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ। गत वर्षको साउनदेखि 2083 असार मसान्तसम्म भएका दुर्घटनामा परेर 17 जनाले ज्यान गुमाएका छन् भने ठूलो संख्यामा मानिसहरू घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोर्खाले जनाएको छ। जिल्लामा सबैभन्दा बढ़ी दुर्घटना मोटरसाइकल तथा अन्य साना सवारी साधनबाट भएको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गोर्खाका प्रमुख एक नारायण खनालका अनुसार ट्रक टिप्पर डोजर लोडर स्काभेटर तथा बसको तुलनामा माइक्रोजिप कार ट्रैक्टर र मोटरसाइकल लगायतका साना सवारी साधन बढ़ी दुर्घटना हुने गरेका छन्। नेपाल तमु गुरूङ विद्यार्थी सोझदी जिल्ला कार्यसमिति तनहुको 5 जिल्ला अधिवेशनबाट सन्देव गुरूङको अध्यक्षतामा 25 सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रवीण गुरूङ, सचिवमा रोहन गुरूङ, सहसचिवमा जेनिसा गुरूङ, कोषाध्यक्षमा मालती गुरूङ र सहकोषाध्यक्षमा प्रीति गुरूङलाई चयन गरेको हो। यस्तै प्रचार प्रसार प्रमुख नवीन गुरूङ, संगठन सचिवमा सञ्जय गुरूङ चयन हुनुभएको छ। अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले तमु समुदायका विद्यार्थीहरूको हकहित, शैक्षिक विकास, भाषा, कला, संस्कृति र पहिचान संरक्षण र सम्वर्धनका लागि सक्रियतापूर्वक काम गर्ने अपेक्षा गरिएको छ। पोखरा 25 एमडीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजना युवकको मृत्यु भएको छ। मृतक हुनेमा स्याङ्जा घर भएर अहिले पोखरा 5 मालेपाटन बस्ने 21 वर्षका मुक्त बहादुर रोका रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज आइतबार पौने 1 बजे रोका एमडी खोलामा पौडी खेल्ने क्रममा अचानक खोलामा डुब्नु भएको हो। उक्त खबर प्राप्त हुन 7 वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा 10 जनाको टोली खट्टी गई निजलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा 2:01 जाँदा उपचारको क्रममा चिकित्सक मृतक घोषणा गरेको जनाइएको छ। नौलो घुम्ती नेपालले रसुवाको उत्तर गया गाउँपालिकाका बाढ़ी पीड़ितका लागि राहत सामग्री पठाएको छ। संस्थाले 30 घर परिवारलाई पुग्ने गरेर 3,15,000 रूपियाँ बराबरको राहत सामग्री आइतबार बिहान त्यसतर्फ पठाएको हो। राहत सामग्री लिएर संस्थाको 3 जनाको टोली रसुवातर्फ प्रस्थान गरेको छ। टोलीले उत्तर गैयाका प्रभावित परिवारलाई कम्बल, भाँडा बर्तन, चामल र टेन्ट वितरण गर्ने भएको छ। बाढ़ी र पहिरोका कारणले घरवास गुमाउनुका साथै समस्यामा परेका नागरिकहरूका लागि यो सहयोग पठाइएको हो। संस्थाले स्थानीय पालिकासँग आवश्यक समन्वय गरेर सामग्री जुटाएको जानकारी दिएको छ। हामीले स्थानीय पालिकासँग समन्वय गरेर राहत सामग्री जुटाएका छौं, त्यसैका अनुसार वितरण गर्नेछौ, अध्यक्ष सुरेन्द्र थापा मगरले भन्नुभयो। उहाँले संकटको बेलामा पीड़ित परिवार लाई राहत पुगोस् भन्ने उद्देश्यका साथ सामग्री पठाएको पनि बताउनु भएको छ। टोलीले रसुवा पुगेर गाउँपालिकाको प्रत्यक्ष रहोबरमा सामग्री हस्तान्तरण गर्ने जानकारी दिएको छ। अब अन्तिममा खेल समाचार। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड ए सँग 2 विकेटले पराजित भएको छ। नेपाल ए ले दिएको 222 रनको लक्ष्य न्यूजील्याण्ड ए ले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टाएको हो। न्यूजील्याण्ड ए का रिस मारियुले 137 रन बनाउनुभयो। नेपाल ए का रिजन ढकाल, साहब आलम र युवराज खत्रीले 2-2 विकेट लिनुभएको थियो। यसअगाडि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा सबै विकेट गुमाएर 211 रन बनाएको छ। नेपाल एका पवन सर्राफले 61, लोकेश बमले 47 रन बनाउनु भएको छ भने न्यूजील्याण्ड एका म्याथ्यू फिसरले 4 विकेट लिनु भएको छ। यसअगाडि नेपाली ए पहिलो अभ्यास खेलमा तस्मानियासँग 2 विकेटले र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। अवस्था यिनी विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हेडलाइट आजको लागि सकिएको छ। 7 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
10: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
11: हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
15: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
14: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
16: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
15: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
16: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
15: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
16: द्वितीय पुरस्कार रु 15,000,
15: तृतीय पुरस्कार रु 10,000,
16: सान्त्वना पुरस्कार रु 5,000।
15: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
16: द्वितीय पुरस्कार 5,000
15: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
16: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
15: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9855331937।
16: सुरेन्द्र श्रेष्ठ 9855336136।
15: रविन्द्र राज पौडेल 9855682888।
17: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
18: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
19: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202779।
20: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
11: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
20: अनि बन्द छ त दाई
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
22: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
23: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
22: प्रोप्राइटर राजन पौडेल मोबाइल 9850602629
24: ए सबिना यस्तो हतारमा कता हो
25: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
24: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
26: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9840788528 र 9800281642
20: सुन न श्रेया यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
27: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
20: कहाँ
27: गन्दगी मेडिकल हल
15: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
27: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
15: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
20: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0625903769 मोबाइल 9840826926
18: 103.8 अन्तर्मनको आवाज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849656999 छ
4: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै
5: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
5: त्यसो भए कहाँ जाने त कान्छा
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
5: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
6: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साफ कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
8: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
9: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
8: खाकैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
10: र रामचन्द्र महत 9841168778
11: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किन मोहनी लगाएर हो
8: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
11: कहाँ बनाए छन् हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
8: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856663136 र 9811436136।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। तीसका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
18: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
18: द्वितीय पुरस्कार रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
18: सान्तोना पुरस्कार रु 5,000।
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
18: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
18: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937।
18: सुरेन्द्र श्रेष्ठ 9856031736।
1: रविन्द्र राज पौडेल 9856628888।
19: एपी स्टोर दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
20: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
19: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
20: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
19: फोन नम्बर 0564143121,
20: मोबाइल 9865678634 र 9701107090।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
21: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
21: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा। सम्पर्क 97090343335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी। प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705
7: र रामचन्द्र महत 9461616878।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
9: बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9846068302।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा अप्सरा बुहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: धादिङको फुर्के खोलामा बेली ब्रिज राख्ने बारे चिनिया विशेषज्ञसँग परामर्श। पुल जडान गर्न सकिएमा दुईदेखि तीन हप्ताभित्र यातायात सुचारू गर्न सकिने।
0: कंग्रेस महाधिवेशन असोज 16 मै शुरू हुने सभापति थापाको भनाई। महाधिवेशन नरोकिए कंग्रेस विभाजन कसैले रोक्न नसक्ने रमेश लेखकको चेतावनी।
1: राप्रपा महामन्त्री शरद राज पाठकद्वारा पार्टी परित्यागको घोषणा। पार्टीको विचारधारा र व्यवहार बीच चरम विरोध भाव रहेको जिकिर।
0: इण्डोनेसियाको क्राकाटोआमा ज्वालामुखी विस्फोट 301 उडान प्रभावित।
1: र नेपालको ए टोली तेस्रो अभ्यास खेलमा पनि पराजित।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। धादिङको फुर्के खोला पुलमा पिलर बिनाको बेली ब्रिज राख्ने बारे परामर्श अघि बढ़ाइएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले चिनिया विशेषज्ञसँग यसबारे परामर्श भइरहेको जानकारी दिनुभएको हो। विभागका महानिर्देशक डाक्टर जैशीका अनुसार आज पृथ्वी राजमार्गको स्थलगत अनुगमनका क्रममा यसबारे जानकारी गराइएको हो। डाक्टर जैशीका अनुसार चीनबाट आएको 100 मिटरको पुल जडान गर्न सकिएमा दुईदेखि तीन हप्ताभित्र यातायात सुचारू गर्न सकिनेछ। सड़क विभागसँग पुल निर्माणमा आवश्यक दक्षता रहेको उल्लेख गर्दै उहाँले क्षतिग्रस्त संरचनालाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देशभरका करिब 14,000 किलोमिटर सड़क सञ्जाललाई व्यवस्थित राख्न चुनौती भए पनि स्रोत र साधनले भ्याएसम्म विभाग 24 घण्टा खटिएको उहाँले बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिव सहितको टोलीले पनि कृष्णभीरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएको छ। सड़क विभागले जनसाधारणलाई धैर्य गर्न अनुरोध गर्दै सुरक्षित सड़क सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशन सार्न सक्ने वैधानिक सुविधा नभएको बताउनु भएको छ। कार्य सम्पादन समितिको बैठकमा थापाले तलमाथि नगरी निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने बताउनु भएको हो। कांग्रेसले महाधिवेशनको मिति असोज 16 देखि 18 गतेसम्म तय गरेको छ, तर बाढ़ीका कारण रसुवा धादिङ र नुवाकोटमा ओड़ा अधिवेशन गर्न कठिन रहेको उहाँले बताउनुभयो। आजै कांग्रेसको देउवा समूहका नेता रमेश लेखकले पार्टीको अधिवेशनको प्रक्रिया तत्काल नरोकी कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढ़िरहेको बताउनु भएको हो। उहाँले विशेष महाधिवेशनतर्फ 14 महाधिवेशनको कार्य समितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दावी गर्नुभयो। विशेष महाधिवेशन र 14 महाधिवेशनबाट बनेको कार्य समितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका महामन्त्री शरद राज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यता परित्याग गर्दै रापरपा बाट पूर्ण रूपमा अलग भएको घोषणा गर्नुभएको छ। पाठकले आज विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि रापरपाबाट अलग हुने निर्णय गरेको जानकारी दिनुभएको हो। वहाँले महामन्त्री लगायत पार्टीका सबै जिम्मेवारी परित्याग गरेको र अब पार्टीको सदस्य समेत नरहने स्पष्ट पार्नुभयो। पाठकले पार्टीको विचारधारा र व्यवहारविद चरम विरोधाभास कायमै रहेको उल्लेख गर्नुभएको छ। भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो भन्ने कठोर नारालाई मूल मन्त्र मानेको बताउने रापरपाभित्र त्यस अनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको पाठकले उल्लेख गर्नुभएको छ। वहाँ रविन्द्र मिश्रसँगै एकताका क्रममा रापरपामा समाहित हुनुभएको थियो। गत फागुनको चुनाव लगत्तै मिश्रले पनि रापरपा परित्याग गरिसक्नु भएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन बीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा उहाँहरूबीच नेपालमा हालै आएको विनाशकारी भोटेको सिपारीपछि जारी खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर निकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको डिजास्टर रिलीफ टीम पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक बेटर अवधारणा अनुसार पुननिर्माण अघि बढ़ाइने बताउनुभयो। यस कार्यमा दक्षिण कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ। भेटवार्तामा दक्षिण कोरियाका परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपदपछिको पुननिर्माण तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनु भएको मन्त्रालयले जनाएको छ।
0: भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढ़ीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बाढ़ीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहर्न पर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो। अस्पतालका अनुसार यसबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नका साथै उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्नेछ। निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया आवश्यक कागजात तथा विवरण सम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाढ़ीका कारण मनास्रो पदमार्ग अवरूद्ध भएको छ। आज बिहान मनास्रो संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थिराङ खोलामा आएको बाढ़ीका कारण पदमार्ग अवरूद्ध भएको हो। बाढ़ीले दुई पुल बगाएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्रो पदमार्ग र लार्के पास यात्रामा रोक लगाएको छ। उत्तरी गोर्खाको चुम्नोब्री गाउँपालिका 4 नामरूङ स्थित बुढी गण्डकी र थिराङ खोलाको बाढ़ीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। बाढ़ीका कारण हालसम्म कुनै मानवीय क्षति भने नभएको सहायक प्रमुख जिल्लाधिकारी शर्माले बताउनुभयो। बाढ़ीले पुल बगाएपछि स्थानीय शहीद पर्यटक प्रभावित बनेका नामरूङका स्थानीय लाग्पा डुन्डुपले बताउनुभयो। दुईवटा जलविद्युत आयोजना बगाएर लगेपछि बत्ती, संचार सेवा तथा विद्युतबाट चल्ने सबै सेवाबाट प्रभावित बनेका छन्।
0: नुवाकोटको देवीघाट बजारको तादी नदीमा बेली ब्रिज जडानको काम भइरहेको छ। नेपाली सेनाले हिजोदेखि जडानको काम शुरू गरेको हो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते भीषण बाढ़ीले नदीमा रहेको पक्की पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र रिलिङ जोडिनेछन्। बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदीका सबै गरी करिब 100 वटामा क्षति 100 ओडामा क्षति पुगेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेशियाको माउण्ट अनाक क्राकाटोआ ज्वालामुखीमा आज शक्तिशाली विस्फोट भएको छ। विस्फोटपछि ज्वालामुखीबाट निस्किएको खरानी र धुवाको बाक्लो बादल करिब 50,000 फीट उचाइसम्म पुगेको छ। विमानस्थल संचालकका अनुसार वायुमण्डलमा फैलिएको ज्वालामुखीको खरानीका कारण 58 अन्तर्राष्ट्रिय उडान सहित कुल 301 उडान प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हालसम्म विस्फोटबाट मानवीय वा भौतिक क्षति भएको विवरण भने प्राप्त नभएको बताइएको छ। ज्वालामुखीको खरानी तीव्र हावासँगै विमानस्थल क्षेत्रसम्म पुगेपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही उडान स्थगित तथा रद्द गरिएका छन्। सिंगापुर एयरलाइन्सले जकार्ता आउने र जाने आजका सबै उडान रद्द गरेको छ भने एयर एसियाले आफ्ना केही उडान पुननिर्धारण वा रद्द गरेको छ। गरूडा इण्डोनेशियाले पनि यात्रुहरूलाई विमानस्थल जानु अघि आफ्नो उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ। इण्डोनेशियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले आसपासका क्षेत्रका वासिन्दालाई बाहिर निस्कदा मास्क र सुरक्षात्मक चस्मा प्रयोग गर्न सल्लाह दिएको छ।
0: अब खेल समाचार। नेपालको ए टोलीले जितविहीन हुँदै अस्ट्रेलियामा भएको एक दिवसीय अभ्यास श्रृंखला अन्त्य गरेको छ। आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल न्यूजील्याण्ड एससँग 2 विकेटले पराजित भएको हो। यसअघि नेपालले तास्मेनिया र साउथ अस्ट्रेलियासँगको खेल पनि गुमाएको थियो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले एक बल बाँकी रहँदा 8 विकेट गुमाएर पूरा गरेको हो। न्यूजील्याण्डका रिस मरियूले सर्वाधिक 137 रनको योगदान गरेका थिए। नेपालका युवराज खत्री, रेजन ढकाल र साहब आलमले 2-2 तथा विपिन खत्री र पवन सराफले 1-1 विकेट हात पारेका थिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 211 रन बनाएको थियो। नेपालका पवन सराफले सर्वाधिक 61 रनको योगदान गरे। लोकेश पमले 47, कप्तान अनिल कुमार शाहले 24, मयन यादवले 20 र विपिन खत्रीले 12 रन जोडेका थिए। न्यूजील्याण्डका म्याट फिशरले 4, क्रिस्टियन क्लार्क र आदित्य अशोकले 2-2 तथा जेक ग्रिप्सन र मोहम्मद अब्बासले 1-1 विकेट हात पारेका थिए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: धादिङको फुर्के खोलामा बेली ब्रिज राख्ने बारे चिनिया विशेषज्ञसँग परामर्श। पुल जडान गर्न सकिएमा 2-3 हप्ताभित्र यातायात सुचारू गर्न सकिने।
0: कंग्रेस महाधिवेशन असोज 16 शुरू हुने सभापति थापाको भनाई। महाधिवेशन नरोकिए कंग्रेस विभाजन कसैले रोक्न नसक्ने रमेश लेखकको चेतावनी।
1: राप्रपा महामन्त्री शरद राज पाठकद्वारा पार्टी परित्यागको घोषणा। पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास रहेको जिकिर।
0: इण्डोनेशियाको क्राकाटोआमा ज्वालामुखी विस्फोट 301 उडान प्रभावित।
1: र नेपालको ए टोली तेस्रो अभ्यास खेलमा पनि पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
4: ए हो र ल त ल।
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560012692।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
7: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
7: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
7: तीन दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
7: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 98066 81166, 98461493004 र 98462626043।

0: बेलामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 9850633878, प्रशान्त नेउपाने 9840026925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9460769246।
9: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
9: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
9: द्वितीय पुरस्कार रु 15,000,
4: तृतीय पुरस्कार रु 10,000,
9: सान्त्वना पुरस्कार रु 5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
9: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
4: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9855331937,
9: सुरेन्द्र श्रेष्ठ 9855336136,
4: रविन्द्र राज पौडेल 9855682888।
10: 103.8 अन्तर्मनको आवाज।

नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई यहाँले सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको आइतबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीभित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो अनि मिठो मिठो कुराकानीहरू कार्यक्रममा प्रस्तुत गर्नेछौ र यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय ज्ञान बगैचा बोर्डिङ स्कूलमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने उनीहरूसँग मिठो मिठो कुराकानीतर्फ लागौ है त।

0: नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा।
1: नमस्ते, मेरो नाम युवी काकी हो, म कक्षा 3 लोटसमा पढ्छु। आज म कृष्ण जन्माष्टमीको बारेमा केही कुरा गर्न गइरहेको छु। कृष्ण जन्माष्टमी हिन्दू धर्मको मानिसहरूको महत्वपूर्ण पर्व हो। यस दिनमा कृष्ण भगवान जन्मिएको मानिन्छ। यस दिनमा मानिसहरू बिहान उठेर नुहाइ धुवाइ गर्छन् र सफा कपडा लगाउँछ। यस दिनमा मानिसहरू कृष्ण भगवानको मूर्तिमा मिठाई माला फुलहरू चढाउनु हुन्छ। कृष्ण भगवान विष्णुको अवतार हो। धन्यवाद,
0: धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा। कृष्ण जन्माष्टमीको बारेमा हजुरले हामीलाई सुनाउनु भयो भने, अनि हजुरलाई चाहिँ यति धेरै कुराहरू कसरी थाहा भयो त नि?
1: मैले पढेको थिएँ।
0: पढ्नु भएको थियो, अनि तपाईँको चाहिँ पढाइ कस्तो चलिरहेको छ त नि? राम्रो चलिरहेको छ। तपाईँलाई चाहिँ पढ्ने बेलामा सबैभन्दा बढी मन पर्ने सब्जेक्ट पढ्ने बेलामा कुन चाहिँ हो त नि?
1: साइन्स।
0: साइन्स सब्जेक्ट मनपर्छ। कसले पढाउनुहुन्छ त नि साइन्स सब्जेक्ट?
1: साइन्स सब्जेक्ट यो स्कुलमा चाहिँ पढाउनु हुँदैन, तर पुरानो स्कुलमा चाहिँ पढाउँछु।
0: पुरानो स्कुलमा भन्नाले हजुर कुन चाहिँ स्कुलबाट पढेर आउनु भएको त नि?
1: म एभरेस्ट स्कुलबाट पढेर आएको
0: हो। अनि तपाईँलाई चाहिँ ज्ञान बगैँचा स्कुल नै किन पढ्नु मन लाग्यो त नि?
1: किनकि यो स्कुल धेरै राम्रो देखेको थियो।
0: धेरै राम्रो देख्नु भएको थियो। यो स्कुलको बारेमा चाहिँ हजुरलाई के कुराहरू मनपर्छ त नि?
1: यो स्कुल ठुलो छ, अनि यो स्कुलमा राम्रो स्टुडेन्टहरू छ।
0: राम्रो स्टुडेन्टहरू हुनुहुन्छ। हजुर चाहिँ धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा सँगसँगै हजुरको यो मिठो कुराकानी पनि हामी यही टुङ्गाउन चाहन्छौँ। र अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
1: हुन्छ, धन्यवाद।
0: हजुर श्रोता साथी, हाम्रो प्यारो भाइसँग पनि हाम्रो कुराकानी भइसकेको छ भने अहिलेको लागि भने फेरि पनि कुराकानीको क्रममा अर्को प्यारी बहिनी साथमा जोडिनु भएको छ। उहाँको कुराकानी तर्फ पनि हामी लाग्नेछौ। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
2: नमस्कार, मेरो नाम कृष्ण भट्टराई हो, म कक्षा 3 लिली की छात्री हुँ। म आज हजुर

0: धन्यवाद।
1: धेरै धेरै धन्यवाद यो निकै नै सुमधुर आवाज हामीलाई सुनाइदिनु भएकोमा। फूलको आँखामा फूलै संसार टाइटलमा सजिएको मिठो सङ हजुरले हामीलाई सुनाउनु भयो भने तपाईँलाई चाहिँ यो गीत प्रिपेयर गर्नको लागि कति टाइम जति लाग्यो त नि?
0: मलाई यो गीत प्रिपेयर गर्नको लागि मलाई 5 मिनट
1: जम्मा 5 मिनट मात्रै लाग्यो। अनि तपाईँले चाहिँ गीत गाउन धेरै मनपर्छ हो?
0: हजुर।
1: अनि कस्तो कस्तो गीतहरू गीत गाउनुहुन्छ त नि हजुरले?
0: मैले त्यही भजन गाउँछु एउटा, अनि त्यसपछि छैन शर्मा एउटा गीत गाउँछु, अनि अहिलेसम्म सिकेको तिजको गीत चाहिँ त्यही राधा प्यारी नै हो।
1: राधा प्यारी नै हो। अनि भनेपछि तिज पनि नजिकैदेछ, हामीलाई छोटो मिठो तिजको भाका हजुरले अहिले सुनाउन सक्नुहुन्छ त?
0: अहिले त होइन, तिजको बेला फेरि मैले फेरि फेरि अड्किन्छु के, फेरि फेरि गीतमा पहिला मलाई पुरै त्यो सुन्नुपर्छ, अनि बल्ल म गीत गाउन सक्छु।
1: भनेपछि अहिले चाहिँ तिजको भाका चाहिँ हजुरले हामीलाई सुनाउन सक्नु हुँदैन है?
0: हजुर।
1: अनि भनेपछि हजुरले अरू कुनै गीतहरू फेरि पनि गीत गाउन मन छ र?
0: हजुर।
1: कुन चाहिँ गीत गाउन मन छ?
0: छैन शर्मा,
1: छैन शर्मा टाइटलमा रहेको सङ चाहिँ हजुरलाई गीत गाउन मन छ?
0: हजुर।
1: ल गीत गाइदिनुहोस् न त।

0: सुन्दै गर्दा बर्सी थ्याङ्क यू
1: धेरै धेरै धन्यवाद यो मिठो आवाज हामीलाई सुनाइदिनु भएकोमा भने तपाईँलाई चाहिँ यो गीत नै किन गीत गाउनु मन लागेको थियो नि अहिले
0: किनकि मलाई गीत गाउन धेरै मनपर्छ
1: गीत गाउन चाहिँ हजुरलाई धेरै मनपर्छ हो
0: हाम्रो पहिलाको स्कुलमा नै एउटा साथी ऱ्यापर थियो त्यहाँबाट कुनै कुनै गीत सिकेको थिएँ मैले
1: पहिलाको स्कुल भन्नुभयो पहिला कुन चाहिँ स्कुल कुन चाहिँ स्कुलमा पढ्नु भएको थियो नि
0: म सबसे पहिला यही स्कुल पढेर छोडेको थिएँ अनि अरानी सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा पढेको हो अनि त्यसपछि फेरि पोखरा पब्लिक स्कुलमा पढेर फेरि यहाँ
1: फेरि यहीँ आउनुभयो अनि हजुरलाई चाहिँ ज्ञानबोकी चाहिँ स्कुल नै फेरि किन पढ्नु मन लाग्यो त नि
0: मलाई त्यो छैन पनि असाध्य मन थिएन तर मलाई यो पढ्न पनि मन लाग्थ्यो धेरै नै सानोमा म यहीँ पढेको हो नि त तर मेरो बाबाले यहीँ पनि एउटा घर बनाएर लानु छ त्यही भएर यहाँको
1: त्यही भएर यहीँ पढ्नु भएको है अनि भनेपछि हजुरलाई चाहिँ गीत गाउन बाहेक अरू के कुराहरू गर्न मन लाग्छ त नि
0: मलाई जान बाहेक अरू गीत गाउँछु अनि एकछिन खेल्छु अनि त्यही पढ्छु
1: गीत गाउनुहुन्छ खेल्नुहुन्छ अनि पढ्नुहुन्छ ल भनेपछि हजुरको यो मिठो आवाज सँगसँगै अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुट्टिन्छौँ र छुट्टिनु पूर्व चाहिँ हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई केही जानकारी यहाँले दिन चाहनुहुन्छ हजुरलाई मनमा लागेको कुराहरू केही भन्न मन छ कि छैन
0: मेरो गीत सिकाउन भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु
1: हजुर धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा सँगसँगै अहिलेको लागि भने हामी कार्यक्रमबाट छुट्टिन्छौँ है त हजुर श्रोता साथी हाम्रो प्यारी बहिनी पनि आफ्नो प्रतिभा राखिसक्नु भएको छ भने अहिलेको लागि भने फेरि पनि अर्को साथी हुनुहुन्छ बोल्नको लागि नमस्ते स्वागत छ कार्यक्रममा
2: नमस्कार मेरो नाम समन्ता थापा हो म कक्षा 2 पढ्छु आज म हजुरहरूलाई छोटो कविता सुनाइरहेको छु कृपया ध्यान दिएर सुन्नुहोला मेरो कविताको शीर्षक रहेको छ रसुवाको ठुलो बाजी रसुवामा नसोचेको आयो बाजी ठुलो जताततै आँसु दुःख आकाश भयो धुलो घर भत्की आँसु झरे छैन जाने ठाउँ धेरै मानिस दुखी परे छैन लासको नाउँ हामी साना नानी हौ मनले ठुला बन्न सक्ने सक्छौ दुःख परेलाई साथ दिऊ एक जति मिलेर सहयोग गरौ खाना दियो कपडा दियो मायाको हात अघि बढाऊ डर होइन हिम्मत राखौ सबै मिली अघि बढाऊ बाजीमा परेको मानिसहरू हजुर एक्लै हिँड्न है नेपाल हाम्रो एउटा घर हो दुखीमा हामी साथ सबैको
1: धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा रसुवाको ठुलो बाढी टाइटलमा रहेको मिठो कविता रहेको थियो भने यो कविता चाहिँ हजुर आफूले रचना गर्नुभएको कि हजुरलाई अरू कसैले सिकाइदिनु भएको
0: अलिअलि मैले गरेको अनि अलिअलि मामुले सिकाइदिनु
1: अलिअलि हजुरले अनि अलिअलि चाहिँ मामुले सिकाइदिनु भएको अनि कति टाइम जति चाहिँ लाग्यो त नि हजुरले यो प्रिपेयर गर्नको लागि
0: मलाई लाग्यो 6 मिनट
1: जतिमा चाहिँ हजुर दुवैजना मिलेर चाहिँ यो मिठो कविता तयार गर्नुभएको है
0: हजुर
1: अनि तपाईँलाई चाहिँ के कुराहरू गर्न मन लाग्छ त नि फ्री हुँदा फेरि हजुरलाई फ्री टाइम हुँदा फेरि
0: मलाई फ्री टाइम हुँदा कलरिङ गर्न
1: के गर्न मनपर्छ कलरिङहरू गर्न मनपर्छ
0: हजुर
1: अनि भनेपछि कलर गर्न मन लाग्ने मान्छेलाई ड्रइङ पनि पक्कै पनि गर्न मन लाग्छ होला है
0: हजुर
1: ड्रइङ पनि गर्न मन लाग्छ भनेपछि तपाईँले चाहिँ खानेकुरामा के कुराहरू मनपर्छ त नि हजुरलाई ठिक छ यो मिठो कविता सँगसँगै हजुरको प्रतिभा सँगसँगै अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुट्टिन्छौँ है त
0: धन्यवाद
1: हजुर श्रोता साथी हाम्रो प्यारी बहिनीले पनि आफ्नो प्रतिभा राखिसक्नु भइसकेको छ उहाँले चाहिँ रसुवाको ठुलो बाढी टाइटलमा रहेको कविता चाहिँ हामीलाई सुनाउनु भएको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा उहाँको प्रतिभालाई सुन्नुभयो होला र स्वीकार्नु भयो होला भन्दै अहिलेको लागि भने फेरि पनि हामीसँग स्टोरी लिएर एकजना भाइ चाहिँ साथमा हुनुहुन्छ नमस्ते स्वागत छ कार्यक्रम स्कुल कलेजमा
3: हेलो एभ्रीवन माइ नेम इज सुभरा श्रेष्ठ आई एम फ्रम क्लास 2 माइ टाइटल इज मंकी एन्ड द क्रोकोडाइल वान्स अपन अ टाइम देयर वाज अ मंकी द मंकी मंकी अलवेज एट ब्लूबेरीज वन डे अ क्रोक A hungry crocodile approached. The crocodile was very hungry. The crocodile said, "Can you give me some berries?" The monkey gave him a little bit of berries. The crocodile was happy and become friends. Good friends with the monkeys. The crocodile said thank you and left. The next day, the crocodile came to the monkey again and said, give me some berries, give me some berries. The monkey gave him much berries than the next day. The crocodile went to his home, then showed his wife his. The monkey gave him berries, but the wife said, kill the monkey and let his brain. The crocodile think and agreed. The next day, the monkey was sitting in the tree and eating his berries. Crocodile came, come down, I will let you to my home. The monkey calmed down and said, why do you let me to home? The crocodile said, my wife needs to meet you. The monkey said, yes, but the monkey was very clever. He knew what would happen if you go home. And the monkey said, I will eat your brain, the crocodile. But the monkey was very clever and said, my brain is in the tree. It is not in my head. The monkey said. The crocodile was confused and said, okay, and returned back. But the monkey ran away, and the crocodile lost the blueberries and blueberries.
1: Thank you so much. Your mitho story, Amila. So I didn't know why you came. But today, this story prepare. When you like, you take time like that.
3: 4 minutes.
1: 4 minutes. What are you going to do? I am today. I will teach you to cook. Because today, after you prepare, you will not cook.
3: I'll do that.
1: You prepare your own bako.
3: Aaj.
1: Ani bani pashi aaj ko ghar se kata hota ni.
3: Dilgora.
1: Mai ho. And the bade je gyan bolke je school ma padna kati ko man lagcha, kati ko ramro lagcha.
3: Mai dhere ramro lagcha.
1: Dhere ramro lagcha ho. Ani hajurle je ghar ma kati ko kaam garnu huncha ta ni ghar ma family lai help garnu huncha.
3: Yes.
1: Pura ma help garnu huncha ta.
3: Safa garni ma ani ke hore kitchen ma help garchu ani.
1: Kitchen ma help garnu huncha hai. Ani timro je favorite color kun chha ta ni.
3: Black.
1: Black color man parcha. Kina ni black color man parego.
3: Mal black color or color one different tero man parcha.
1: Abani pachi aru color aru bhanda alikati different bhako bhare cha tabala man parego. Hasun cha yo micho kura gani sang sange aile ko lagi bhane hami chutin chha mai ta.
3: Thank you.
1: Hajur shraddha sathi hamro pyaro bhai ko story pani yaha sampurna shraddha sathi le sunnu bhayo hola bhandai aile ko lagi bhane chha 30 ko geet liyera ek jana pyari sani baini chha sath ma jodinu bhayeko chha. Namaste, swagat chha karyakram school college ma.
4: Namaskar sabai jana lai ma kachha चार मनसलोकी छात्र आज म मेरो तीजको गीत लिएर आएकी छु. कृपया ध्यान दिएर सुनिदिनु हुन हार्दिक अनुरोध गर्दछु. सुन्नु होला बाबु आमाको पीडा जीवन भरिको जब उसिन छोड्नु पर्यो बाबु आमालाई दुःख लाग्यो छोड्दा बाबु आमालाई दिदी ख्याल राख्नु है बाबु आमालाई कठै भएर बाबु आमाको काख नछिर्को बच्चालाई फर्की आउलान देश बनाउन सच्चा योग्य भई खान बस्न फिस तिर्न पर्यो पैसा जुटाउन 15 मिनट ट्रेनमै सुति पर्छ उठन नबस्दा नि एकछिन भने सुते तिम्रो काखामा हिँड्दै निन्द्र पुग्छ आमा अहिले आँखामा 12 घन्टा काम गरी पढ्न कलेज जानु छ रुममा बासी भात चिसे खानु छ. धन्यवाद.
1: धेरै धेरै धन्यवाद यो मिठो गीत हामीलाई सुनाइदिनु भएकोमा. तीजको गीत हजुरले हामीलाई सुनाउनु भयो भने हजुरले आफै प्रिपेयर गर्नुभएको कि हजुरले अरू कसैले सिकाइदिनु भएको त नि?
4: मलाई के अरे मेरो सानी आमाले सिकाइदिनु भएको.
1: हजुरको सानी आमाले चाहिँ सिकाइदिनु भएको हो.
4: हजुर.
1: अनि तपाईँहरूलाई चाहिँ यो प्रिपेयर गर्नको लागि कति टाइम जति चाहिँ लाग्यो त नि?
4: मलाई 1 घन्टा लाग्यो.
1: 1 घन्टा लाग्यो है हजुरहरूलाई.
4: हजुर.
1: अनि हजुरको चाहिँ तीजमा के गर्ने प्लान छ त नि?
4: मेरो गीत गाउने
1: प्लान छ. कहाँ गएर चाहिँ गीत गाउने प्लान छ त नि हजुरको?
4: हाम्रो यही स्कुलमै प्रोग्राम छ, तीजको तीज प्रोग्राम छ. त्यतिखेर चाहिँ हाम्रो साथीहरू चाहिँ कोही कोही नाच्ने, कोही कोही गीत गाउने हुनुहुन्छ. हामी चाहिँ गीत गाउने साथीहरू चाहिँ एउटामा गीत गाउने, नाच्ने साथीहरू चाहिँ सँगै हाम्रै गीतमा नाच्ने हो.
1: भनेपछि चाहिँ स्कुलमा चाहिँ प्रोग्राम छ अनि त्यहाँ चाहिँ हजुरले गीत गाउने है?
4: हजुर.
1: अनि हजुरले चाहिँ गीत कतिको गुनगुनाउने गर्नुहुन्छ त नि?
4: मैले ठिकै
1: गीत गाउनुहुन्छ है. हजुरलाई गीत गाउन धेरै मनपर्छ हो?
4: होइन, मलाई नाच्न धेरै मनपर्छ.
1: हजुरलाई नाच्न धेरै मनपर्छ अनि हजुरले चाहिँ हामीलाई गीत गाएर सुनाइदिनु भयो है.
4: हजुर, मलाई यो गीत चाहिँ मेरी सानी आमाले के अरे आज रेडियो प्रोग्राम हो भनेको थियो मैले, त्यस कारण मलाई सिकाइदिनु भएको थियो.
1: त्यसकारण चाहिँ उहाँले हजुरलाई सिकाइदिनु भयो अनि डान्स गर्न मनपर्छ भन्नुभयो. हजुरले चाहिँ प्रोग्रामहरूमा कतिको पार्टिसिपेट चाहिँ लिनुहुन्छ त नि डान्स प्रोग्रामतिर?
4: म चाहिँ पहिला चाहिँ मेरो छुट्टै उता म बिमारतिर पढ्थेँ. म चाहिँ अहिले न्यू स्टुडेन्ट ज्ञान बगैँचाको. म चाहिँ अब तिज प्रोग्राममा गीत गाउने भयो भने अब अरू अरू प्रोग्राम हुन्छ नि हाम्रो स्कुलमा, त्यो प्रोग्राममा चाहिँ म नाच्दैछु.
1: भनेपछि अरू अरू प्रोग्राममा चाहिँ हजुर नाच्नुहुन्छ. अनि न्यू स्टुडेन्ट भन्नुभयो, पहिला कुन चाहिँ स्कुलमा पढ्नु भएको थियो त नि?
4: म भीम मेमोरियल.
1: भीम मेमोरियलमा पढ्नु भएको थियो. अनि त्यो स्कुल र यो स्कुलमा चाहिँ हजुरले कतिको कति कुराहरूमा चाहिँ डिफरेन्स पाउनु भयो त नि?
4: हाम्रो स्कुलमा चाहिँ धेरै एक्टिभिटीहरू हुन्थेन, यताको स्कुलमा चाहिँ धेरै एक्टिभिटीहरू हुने रहेछ.
1: भनेपछि धेरै एक्टिभिटिजहरू हुने कारणले चाहिँ हजुरलाई स्कुलमा पढ्न मन लाग्यो?
4: हजुर.
1: एक्टिभिटिजहरू हुन्छ भन्नुभयो, कस्तो कस्तो किसिमको चाहिँ एक्टिभिटिजहरू हुन्छ त नि?
4: म्याथ एक्टिभिटिज हुन्छ, जस्तै कि म्याथको फ्याक्सन्स एक्टिभिटी, एडिसन सबट्र्याक्सनको एक्टिभिटीहरू हुन्छ.
1: भनेपछि म्याथको कुरा पनि हजुरले जोड्नु भयो. तपाईँलाई चाहिँ म्याथ सब्जेक्ट कतिको गाह्रो लाग्छ त नि?
4: मलाई ठिकै ठिकै लाग्छ.
1: ठिकै ठिकै लाग्छ है तपाईँलाई चाहिँ? अनि पढ्ने बेलामा कुन चाहिँ सब्जेक्ट एकदमै बढी मनपर्छ त नि?
4: सिम्फोनी.
1: हजुरको यो मिठो प्रतिभा सँगसँगै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ र छुट्टिनु पूर्व चाहिँ हाम्रो सुनेर बस्नुहुने श्रोता साथीलाई यहाँले केही भन्न चाहनुहुन्छ? हजुरलाई मनमा लागेको कुराहरू केही बताउन चाहनुहुन्छ?
4: मेरो गीत चाहिँ राम्ररी सुनिदिनुहुन्न भन्नको लागि हार्दिक अनुरोध गर्दछु.
1: हुन्छ, धेरै धेरै धन्यवाद. अहिलेको लागि भने हामी कार्यक्रमबाट छुट्टिन्छौँ है त.
4: धन्यवाद.
1: हजुर श्रोता साथी, हाम्रो प्यारी बहिनीले पनि आफ्नो मिठो सुमधुर आवाज हामीलाई सुनाएर गइसक्नु भएको छ. उहाँले चाहिँ हामीलाई तीज भाका चाहिँ सुनाउनु भएको थियो भने अहिलेको लागि भने चाहिँ एकजना प्यारी बहिनी अघि नैदेखि बाचा मुस्लु मुस्लु हाँस्दै चाहिँ आफ्नो मिठो प्रतिभा लिएर हामीसँग कुराकानीको क्रममा जोडिनु भएको छ. उहाँलाई पनि हामी कार्यक्रममा स्वागत गर्नेछौ. नमस्ते, स्वागत छ कार्यक्रममा.
5: नमस्कार सम्पूर्णमा, म अञ्चुम बच्चाई तपाईँहरूको सामु मेरो कथा लिएर उपस्थित भइसकेकी छु. मेरो कथाको शीर्षक रहेको छ बादल र बाघ. जंगलमा एउटा बाघ बस्थ्यो, ऊ निकै बलवान थियो, सबै जनावर उसलाई देखेर डराउँथे. तर जंगलको एउटा रुखमा एउटा चलाख बाँदर पनि बस्ने गर्थ्यो. एक दिन बाघले बाँदरलाई देखेर भन्यो, ए बाँदर, त सधैँ रुखमा बस्छस्, तल झर मसँग खेल्छस् भने मजा आउँछ. बाँदरले हाँस्दै भन्यो, म तल झरे भने तिमीले मलाई खाइदिन्छौ, मसँग दिमाग छ, बल छैन. बाघ रिसाएर भन्न थाल्यो, दिमागले बल दिन्छ र प्रमाण देखा. बाँदरले एउटा योजना बनायो, ऊ रुख माथिबाट एउटा ठुलो नरिवल बाघतिर पठायो. नरिवल बाघको टाउकोमा लागेर बाघ ढल्यो. बाघ लट्ठ भएर उठ्नै नसक्ने भयो. बाँदरले हाँस्दै भन्यो, ए बाघ दाई, दिमाग बल भन्दा ठुलो हुन्छ. धन्यवाद.
1: धेरै धेरै धन्यवाद यो मिठो कथा हामीलाई सुनाइदिनु भएकोमा. भने बाँदर र बाघको टाइटलमा रहेको कथा चाहिँ हजुरले हामीलाई सुनाउनु भयो भने तपाईँले चाहिँ यो कथा चाहिँ हामीलाई किन सुनाउनु मन लाग्यो त नि?
5: किनभने दिमाग, हामीलाई दिमाग नै चाहिन्छ, बल, दिमाग भन्दा बढी बल.
1: भनेपछि हजुरको विचारमा चाहिँ हामीलाई बल भन्दा बढी चाहिँ दिमाग चाहिन्छ हो?
5: हजुर.
1: अनि त्यस पछाडि तपाईँले चाहिँ यो कथा हजुरलाई अरू कसरी सिकाइदिनु भएको कि हजुर आफैले प्रिपेयर गरेर हामीलाई सुनाउनु भएको त नि?
5: आफैले
1: प्रिपेयर गरेर हामीलाई सुनाउनु भएको
5: हो? हजुर.
1: ल ठिक छ, निकै नै रमाइलो मिठो कथा चाहिँ रहेको थियो भने सँगसँगै मिठो निष्कर्ष पनि रहेको रहेछ कथाको चाहिँ. हामीलाई चाहिँ बलभन्दा बढी चाहिँ दिमागको चाहिँ धेरै आवश्यकता हुन्छ भनेर चाहिँ हजुरले हामीलाई भन्नुभयो भने तपाईँले चाहिँ ज्ञान बगैँचा स्कुलमा पढ्दा कस्तो महसुस हुन्छ त नि?
5: एकदम खुसी र रमाइलो.
1: एकदम खुसी र रमाइलो फिल चाहिँ हजुरलाई हुन्छ है? किन त नि हजुरलाई यति धेरै खुसी महसुस र रमाइलो महसुस भएको?
5: किनभने मेरो साथीहरू छन् अनि टिचरहरूले नि माया गर्दै गेम खेलाउँदै पढाउनुहुन्छ.
1: टिचरहरूले पनि निकै नै माया गर्दै गेम खेल्दै पढाउनुहुन्छ भन्नुभयो. तपाईँलाई चाहिँ स्कुलमा कुन चाहिँ टिचर एकदमै बढी मनपर्छ त नि? हजुरको फेभरेट टिचर को हुनुहुन्छ स्कुलमा?
5: मेरो फेभरेट टिचर शिवानी हुन्छ, तर अहिले स्कुल छोड्नु भयो.
1: शिवानी टिचर हुनुहुन्थ्यो अनि अहिले चाहिँ उहाँ हुनुहुन्न है?
5: हजुर.
1: ल ठिक छ, उहाँले चाहिँ कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्थ्यो त नि हजुरलाई?
5: फेरो
1: पढाउनुहुन्थ्यो.
5: हजुर.
1: अनि हजुरलाई चाहिँ उहाँले गरेको व्यवहार प्रति मन परेको कि उहाँको पढाइ प्रति चाहिँ हजुरलाई मन परेको त नि?
5: किनभने टिचरले हामीलाई माया गर्नुहुन्छ अनि केही मिस्टेक हुँदा फेरि मायाले बुझाउनुहुन्छ.
1: मायाले चाहिँ हजुरहरूलाई बुझाउनुहुन्थ्यो है?
5: हजुर.
1: ल ठिक छ, यो निकै नै मिठो प्रतिभा सँगसँगै मिठो कुराकानी सँगसँगै अहिलेको लागि भने हामी छुट्टिन्छौँ। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
6: नमस्ते, मेरो नाम सारा श्रेष्ठ, कक्षा 5 पारिजातकी छात्र। आज म तपाईँहरूलाई छोटो र मिठो कविता भन्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ मेरो ज्ञान बगैँचा विद्यालय। ज्ञानको बगैँचा जस्तै सुन्दर मेरो विद्यालय, हरेक कोठामा फुल्छ ज्ञानका फुल हजारे। बिहान उठेर आउँछु किताब बोकेर हाँस्दै, गुरुहरूले ज्ञानको पानी हाम्रो मनमा सिक्दै, पढ्छौ लेख्छौ सिक्छौ राम्रो मान्छे बन्छौ, ज्ञान बगैँचाको नाम राखी त्यसको सेवा गर्छौ। मेरो गर्व मेरो शान ज्ञान बगैँचा विद्यालय, यहाँ पढेर ठुलो बनी चम्काउने हो नेपाल। ज्ञान बगैँचा विद्यालय, यहाँ पढेर ठुलो बनी चम्काउने हो नेपाल। धन्यवाद,
1: धेरै धेरै धन्यवाद यहाँलाई यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा। मेरो ज्ञान बगैँचा विद्यालय टाइटलमा रहेको मिठो कविता हामीलाई सुनाउनु भयो भने, कस्तो मिठो कविता हजुरले हामीलाई सुनाउनु भयो, तपाईँलाई कति टाइम जति चाहिँ लाग्यो नि यो प्रिपेयर गर्नु?
6: मलाई चाहिँ 5 to 6 minutes लाग्यो।
1: हजुरमा त्यति चाहिँ टाइम लाग्यो है। अनि हजुर आफैले प्रिपेयर गर्नुभएको कि हजुरलाई अरू कसैले सिकाइदिनु भएको त नि यो कविता?
6: म र मेरो मम्मी भएर सिकेको यो कविता।
1: हजुरको मम्मीले चाहिँ हजुरलाई हेल्प गर्नुभयो यो मिठो कविता हामीलाई सुनाउनुको लागि।
6: हजुर,
1: अनि तपाईँले चाहिँ रेडियो कतिको सुन्ने गर्नुभएको छ त नि?
6: म धेरै नै सुन्छु।
1: हजुर धेरै नै सुन्नुहुन्छ। अनि रेडियोमा चाहिँ हजुरले के कुराहरू सुन्नुहुन्छ त नि?
6: त्यहाँ धेरै समाचारहरू आउँछ, जस्तै अहिले बाढी आएको नि आइरहेको छ, कहिले मजा हराएको, त्यस्तो वाला नि सूचना आएको हुन्छ।
1: भनेपछि हजुरले चाहिँ न्युजहरू चाहिँ रेडियोमा सुन्ने गर्नुहुन्छ है?
6: हजुर।
1: अनि तपाईँलाई चाहिँ के कुराहरू गर्न मनपर्छ त नि? तपाईँलाई चाहिँ ठुलो भएपछि के भन्ने सपना छ तपाईँको?
6: मेरो सपना चाहिँ डक्टर बन्ने हो।
1: एकदमै असल डक्टर चाहिँ हजुरलाई बन्न मन छ हो?
6: हजुर।
1: ल ठिक छ, हजुरको सपना पनि पुरा होस्। र डक्टर बन्नको लागि चाहिँ यहाँले धेरै धेरै मेहनत गर्नुपर्ने हुन्छ, राम्रोसँग पढ्नु होला है त।
6: हजुर।
1: अनि यहाँलाई चाहिँ अरू केही कुराहरू बताउन मन छ? हाम्रो सुनेर बस्नु हुने श्रोता साथीहरूलाई के कुराहरू सुनाउन मन लागेको छ?
6: ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङ स्कुलमा भिजिट गरिदिनु होला भन्ने अनुरोध गर्दछु।
1: ज्ञान बगैँचा स्कुलमा भिजिट गर्न अनुरोध गर्नु होला चाहिँ हजुरले भन्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यो मिठो कुराकानी हामीले गरिसकेको छौँ भन्दै तपाईँले चाहिँ अघि रेडियोमा चाहिँ बाढीको कुराहरू पनि सुन्नुभयो चाहिँ भन्नुभयो। बाढी पीडितलाई चाहिँ हजुरले यदि मौका पाउनु भएको भएदेखि पढ्नु होला है त।
6: हजुर।
1: अनि यहाँलाई चाहिँ अरू केही कुराहरू बताउन मन छ? हाम्रो सुनेर बस्नु हुने श्रोता साथीहरूलाई के कुराहरू सुनाउन मन लागेको छ?
6: ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङ स्कुलमा भिजिट गरिदिनु होला भन्ने

0: एउटा गोलो घेरा लगाएर बसाउनु भन्छु, अनि त्यसपछि पैसा 5 रुपियाँ भए नि हुन्छ दान दिने भन्छु, सबै मिलेर दान दिने र केही खानेकुरा किनेर सहयोग गर्ने भन्छु।
1: हुन्छ, धेरै धेरै धन्यवाद यो मिठो कुराकानी हजुरले हामीलाई सुनाउनु भयो, बाढी पीडितलाई कसरी हेल्प गर्ने भनेर पनि हजुरले हामीलाई सुनाउनु भयो भने अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमबाट छुट्टिन्छौँ है त।
0: हुन्छ, धन्यवाद,
1: धेरै धेरै धन्यवाद। हजुर श्रोता साथी, हाम्रो प्यारी बहिनीसँग पनि हाम्रो कुराकानी भइसकेको छ, उहाँसँगको यो मिठो कुराकानी पनि हजुरहरूले कार्यक्रममा पक्कै पनि सुन्नुभयो होला भन्दै श्रोता साथी, अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ। विद्यार्थी भाइ बहिनीहरूको यति बेलासम्म हजुरहरूले सुनेर मिठो कुराकानीहरू पक्कै पनि सुनेर हामीलाई साथ दिनु भइरहेको नै छ होला र आशा रहेको छ कार्यक्रमलाई अझै पनि अन्तिमसम्म सुनेर प्यारो प्यारो बहिनीहरूको भाइ बहिनीहरूको कुराकानीलाई अन्तिमसम्म सुनेर पक्कै पनि यहाँले साथ दिइरहनु हुन्छ होला भन्दै श्रोता साथी, अहिलेको लागि भने कार्यक्रमको अन्त्यतर्फ आउँदै गर्दा चाहिँ दुईजना प्यारी बहिनीहरू चाहिँ साथमा जोडिनु भएको छ। उहाँले चाहिँ कविता सुनाउने भनेर चाहिँ प्रतीक्षा गरेर बसिरहनु भएको छ, उहाँहरूको प्रतिभालाई पनि सुनिदिनु होला भन्दै अहिलेको लागि भने उहाँहरूसँग कुराकानी गर्नतर्फतिर लागि रहेको छु। नमस्ते, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
2: नमस्कार, म जिहना बानिया।
3: र नमस्ते सबैले,
2: आज
3: हामी कक्षा 4 अन्नपूर्णका बी आज हामी एउटा कविता भन्न गइरहेका छौँ, कृपया ध्यान दिएर सुनिदिनु होला।
4: म कहाँ सक्छु र आकाशको तारा बन्न, छ नि मनमा बाहिर कहाँ सक्छु र बन्न, झिङ्गा बनेर कहाँ सक्छु र जुन छुन, अघाए पनि मन कहाँ हुन्छ र तन्न, आँसु र पसिना लुटी खोजी बनेर भन्नेहरू हो, भूमिहीनले कहाँ सक्छ र बारी खन्न, जति भए पनि समुद्रमा पानी हजुर, तर बनिरहेछ मनमा
1: धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा। भने दुवैजनाले कस्तो मिठो कविता हामीलाई सुनाउनु भयो, तपाईँहरूले चाहिँ कतिको प्र्याक्टिस चाहिँ गर्नुभएको थियो त नि हामीलाई यो मिठो कविता सुनाउनको लागि?
3: हामीले प्र्याक्टिस गरेको छैनौँ, बिहान मिसले भर्खर भन्नुभएको थियो, अनि
2: मैले चाहिँ दुईटा भन्छौँ भनेर यो
3: कविता बनाएको।
1: भनेपछि यस्तो छोटो टाइममा पनि हजुरहरूले हामीलाई यति मिठो कविता सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै, तपाईँहरू दुवैजना चाहिँ बेस्ट फ्रेन्ड हुनुहुन्छ?
2: हजुर,
1: बेस्ट फ्रेन्ड हुनुहुन्छ है। अनि बेस्ट फ्रेन्डको बारेमा दुवैजनालाई कति कुराहरूको बारेमा चाहिँ थाहा छ त नि?
3: धेरै नै
1: कुराहरू थाहा छ। ल भनेपछि चाहिँ म हजुरहरूको चाहिँ बेस्ट फ्रेन्डको चाहिँ एक्जाम चाहिँ लेख्छु कि यहाँहरूलाई चाहिँ कतिको थाहा छ दुवैजनाको बारेमा भनेर पहिला यहाँबाट नै सुरु गर्छु। हजुरलाई चाहिँ हजुरको साथीको बारेमा मन नपर्ने कुरा के हो?
3: साथीको बारेमा मन नपर्ने?
1: हजुर,
3: ऊ चाहिँ अलिक ढिलो लेख्छ के?
1: ढिलो लेख्ने बानी चाहिँ हजुरलाई मन पर्दैन। अनि हजुरलाई?
2: उसले चाहिँ छिटो रिसाउँछ त्यही भएर।
1: भनेपछि चाहिँ साथी चाहिँ छिटो रिसाउनुहुन्छ है। अनि हजुरलाई, अनि फेरि पनि मैले तपाईँलाई क्वेसन गर्न चाहे, साथीको चाहिँ फेभरेट कलर कुन चाहिँ हो?
2: पर्पल।
1: पर्पल कलर हो। अनि हजुर?
2: रेड।
1: रेड कलर हो है। भनेपछि दुवैजनाले चाहिँ साथीको बारेमा निकै कुराहरू चाहिँ थाहा छ जस्तो चाहिँ मलाई लाग्यो। अनि एकअर्का प्रति धेरै माया गर्नुहुन्छ हो?
2: हजुर,
1: गर्नुहुन्छ है। अनि हजुरको घर चाहिँ कता हो त नि?
2: दुलेगौडामा
1: हो। अनि तपाईँको?
2: खैरिनीटार।
1: खैरिनीटारमा हो, एकजना खैरिनीटार, अर्को चाहिँ दुलेगौडामा हुनुहुन्छ। अनि बिदाको टाइममा हजुरहरू भेट भएर गेमहरू चाहिँ खेल्नुहुन्छ कि हुँदैन त नि? कहिले काहीँ चाहिँ भेट भएर चाहिँ गेमहरू खेल्ने गर्नुहुन्छ है।
3: हजुर,
1: ल ठिक छ, यो मिठो कुराकानी सँगसँगै अहिलेको लागि भने हामी कार्यक्रमबाट छुट्टिन्छौँ है त।
3: धन्यवाद।
5: हस्त श्रोता वृन्द, कार्यक्रम स्कुल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ। आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा र उनीहरूसँग गरिएको रमाइलो अनि मीठा कुराकानीलाई कार्यक्रम स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुने नै छौ भन्दै हस्त नमस्कार।
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।

0: हामी कहाँ
1: गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9141453005।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9056062891।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
6: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841493004।

0: नमस्कार। रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np, हाम्रो फेसबुक पेज नेपाली पात्रो र हाम्रो पात्रो मार्फत पनि विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू शुरू गरौं। आजका प्रमुख समाचारहरूबाट भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये 1341 जनाको शव फेला, 13104 जनाको उद्धार, 4996 जना अझै सम्पर्कविहीन। नारायणगढ़ मुगलिन सड़क भोलि बिहानबाट आंशिक रूपमा बन्द गरिने, पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको अवरूद्ध हटाउन अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काममा तीव्रता। गत वर्षको मदन पुरस्कार वीणा जोशीलाई र यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय, गोर्खाको नामरूङमा बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत पठाइने। भारतको पश्चिमी राज्य महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्न प्रोत्साहन गरिने, विनाशकारी बाढ़ीका कारणले चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुग्यो। र लगातार तेस्रो जित पछाडि नेपाली एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश, साउदी अरब 5 विकेटले पराजित। अब पूरा समाचारहरू सुन्नुहोस्। भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएकाहरूमध्ये अहिलेसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजेसम्म 1341 जनाको शव फेला परेको हो। भेटिएकाहरूमध्ये 98 जनाको शव पहिचान गरेर मृतक आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3652 जना ओल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घरमा गएका छन्। चीनसँगको मुख्य दुईवटा नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौको 10 गतिको बाढ़ी पछाडि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरेला नाका मात्रै सञ्चालनमा रहेको छ। नाका फेरिएसँगै नजिकै गरेका चाडपर्वका बेलामा बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डौसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र गढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरेला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरूले बताएका छन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ती र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातो पानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातो पानी नाका छिटो खुलाउन र कोरेलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन पनि माग गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। जलविद्युतको ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरिएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड स्ट्रोमा सीमित नगर्न सुझाव दिनुभयो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याहरूलाई विश्व मंचमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। भोटेकोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्रै भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न पनि आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझै बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनु भएको छ। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाण्डुमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढ़ी आएको लामो समय पछाडि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमा नै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताउनुभयो। आगामी दिनमा विपद व्यवस्थापन र उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझै बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई रहेको छ। प्रचण्डले त्रास भए र दबाव सिर्जना गरेर काम गराउने प्रवृत्तिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने भन्दै असल नेतृत्व समर्पण नीति र योजनाको सही कार्यान्वयन मार्फत उत्प्रेरित र कर्तव्य निष्ठ बनाउने धारणा व्यक्त गर्नुभयो। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत र पुनर्स्थापनाको कामलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर आवासीय गरी सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गरी सरकारी संस्थाहरूको सञ्जालमा आबद्ध रहेका 30 संस्थाले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट र डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री वितरण गरेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभएको छ। प्राथमिक चरणको राहत वितरण पछाडि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापनाका काम अगाडि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्यीय संस्था रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। नारायणगढ़ मुगलिन सड़क भोलि बिहानबाट आंशिक रूपमा बन्द गरिने भएको छ। तोइन खोलामा पहिरो रोकथामको काम गर्न स्थानीय प्रशासनले गाड़ी आवागमन आंशिक रूपमा रोक्न लागेको हो। सूचना अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेबाट 8:30 बजेसम्म, 10:30 बजेबाट 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे, 3:50 बजेदेखि 4 बजे तथा बेलुका 6 बजे पछाडिको समयमा सञ्चालन हुने भएको छ। यसबाहेकको समय यो ठाउँमा गाड़ी आवागमन रोकेर काम हुनेछ। कृष्णभीरको सड़क मरमत कार्य सम्पन्न भएर गाड़ी आवागमन सञ्चालन नभइन्जेलसम्म यो कार्य चलिरहने सूचनामा उल्लेख गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत 9 विषय मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्रयाकलाई फराकिलो बनाउने काम भइरहेको छ। 9 विषय मुगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्रयाक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौको मशान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 वटा एक्सावेटर, बुलडोजर र लोडर सहितको भारी उपकरण परिचालन गरिएको छ। अहिले खोलिएको नयाँ ट्रयाकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। हिमाली जिल्ला मनाङको मेरुदण्ड अर्थात लाइफलाइन मानिएको सड़क चामे बेसी शहर सड़कमा ठूलो सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। स्थानीयद्वारा ठूला सवारी साधन सञ्चालन गर्दा सड़कको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो। अन्नपूर्ण संरक्षण क्षेत्रमा विश्वका पर्यटक आउने मार्गमा नै स्थानीयवासीले हिँड्न र दैनिकी चलाउन नसक्ने भएपछि यस्तो कदम चालिएको उहाँहरूको भनाइरहेको छ। पर्यटकीय क्षेत्रको पहिचान बनाएको मनाङको यो सड़क जोखिमयुक्त मानिन्छ। त्यसमाथि विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्र एक क्याबको भ्रमणमा आउने पर्यटक र स्थानीयका लागि मुख्य सड़क रहेको छ। यस सड़क वर्षयामा ठूला सवारी साधन चलाउँदा हुन सक्ने जोखिम र मध्यनजर गरेर ठूला सवारी साधन नचलाउन आग्रह गरिएको प्रतिनिधि सभा सदस्य टेक बहादुर गुरूङले बताउनुभयो। दैनिक जसो वर्षा भइरहेकाले यस सड़कमा ठूला सवारी साधन नचलाउँदा बढ़ी खाल्टा पर्नुका ठूला सवारी साधन चलाउँदा बढ़ी खाल्टा पर्नुका साथै भाँसिन सक्ने सम्भावना बढ़ी भएको छ। यस सड़कमा हेवी सवारी साधन नचलाउँदा सवारी साधनहरू चलाउँदा वर्षायाममा ध्यान पुर्याउन नसकिएमा मनाङको अन्य क्षेत्रसँग सम्बन्ध टुट्न सक्ने भएकाले वर्षायाममा ठूलो सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रतिनिधि सभा सदस्य धर्मराज केसीले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्ने रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप रसुवा पठाएको छ। बाढ़ी र पहिरो पछाडि हैजाको जोखिम बढ़ीसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन WHO को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान पठाइएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा र अन्य पानीजन्य रोग जोखिम न्यूनीकरण र रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्यका सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभयो। बाढ़ीका कारणले खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोकी कांग्रेस विभाजन हुनबाट कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथमा अगाडि बढ़िरहेको बताउनुभयो। उहाँले विशेष महाधिवेशन मार्फत 14 महाधिवेशनको कार्य समितिलाई हटाइसकेकाले अहिलेको समस्या सिर्जना भएको दावी गर्नुभयो। विशेष महाधिवेशन र 14 महाधिवेशनबाट को कार्य समितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उहाँको भनाइ रहेको छ। नेपाली कांग्रेसका नेता जीवन परियारले संविधान पूर्ण रूपमा कार्यान्वयन नगरी संविधान संशोधनको बहसमा पुग्नु उचित नभएको बताउनु भएको छ। आइतबार ललितपुरमा आयोजना गरिएको पुनर्विचार समयअनुसार संविधानमा सुधार विषयक गोष्ठीमा बोल्दै उहाँले संविधान जारी भएको लामो समय बितिसक्दा समेत संविधानले दिएको मौलिक हक कार्यान्वयनका लागि आवश्यक ऐन तथा कानून समेत बन्न नसकेको बताउनुभयो। संविधानमै संविधान निर्माण भएको 3 वर्षभित्र बन्नुपर्ने भनिएको कानून हालसम्म निर्माण हुन नसकेको बताउँदै उहाँले संविधान कार्यान्वयनको अवस्था एकदमै कमजोर रहेको बताउनुभयो। नेता परियारले 2015 सालदेखि आजसम्म कुनै पनि प्रधानमन्त्रीले 5 वर्षको पूर्ण कार्यकाल पूरा गर्न नसकेको कारण मुलुकले गति लिन नसकेको समेत बताउनु भएको छ। संविधान संशोधन आवश्यक छैन भन्ने पक्षमा आफू नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो। तपाईं यति बेला साँझ 7 बजेको ध्रुवाराही हाइलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्। हामीलाई सुन्दै गर्नुहोला।
1: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
2: मयाम चिसापानी अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फैमिली एंड लॉज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9860-23420 9840-54674 र 9860-23420
6: सुवर्ण अवसर
3: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: पिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
6: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
9: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
10: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रे हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
9: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
10: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860-73-73-10 र 9861-53-507
11: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635900065 मोबाइल 9816634372
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइडाइट्समा अब बाँकी समाचारहरू सरकारले विदेशी स्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमा भन्दा बढ़ी हुने अवस्थाले झन्झट हुने देखिएको भन्दै उक्त खाताहरू प्रयोग गर्न भनिएको छ विद्यमान नियमअनुसार आफ्नो विविध खाताहरू प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिएको हो यी खाता मार्फत नेपाली डायस्पोरा विदेशी नागरिक स्थानीय संघ संस्था र सामुदायिक समूहहरूबाट राहत सहयोग संकलन गरिनेछ। परराष्ट्र मन्त्रालयले दैनिक प्रेस बुलेटिनमा लेखे अनुसार नियोगहरूले तोकेको ढाँचामा जम्मा भएको दैनिक अभिलेख राख्नुपर्नेछ। संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्ने हुन्छ। अहिलेसम्म सरकारले दैविक प्रकोप उद्धार कोषको खातामा सिधै जम्मा गर्ने व्यवस्था मिलाएको छ। मन्त्रालय र विदेश स्थित नेपाली नियोगहरूले सबै मित्र राष्ट्रहरूसँग निकट समन्वय गरेर यात्रा सम्बन्धी सूचनाहरू बाढ़ीबाट प्रभावित विशेष क्षेत्रहरूमा मात्रै सीमित राख्ने प्रयास गरिरहेको जानकारी दिएका छन्। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई दिने निर्णय भएको छ। साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरीललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ। मदन पुरस्कार 2082 को लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची यस अगाडि नै सार्वजनिक भइसकेको थियो। यी उत्कृष्ट कृतिमध्ये नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4,00,000 रूपियाँ रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्योन बीचमा नेपालमा हालै आएको विनाशकारी भुटेकुसी बाढ़ी पछाडि जारी खोज उद्धार र राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौको 10 गते भुटेकुसी नदीमा आएको विनाशकारी बाढ़ी पछाडि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी र उद्धार कार्यका विषयमा समेत गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गोर्खाको चुम्नर्वी गाउँपालिका 4 नामरुङमा बाढ़ी तथा पहिरोबाट ठूलो क्षति भए पछाडि प्रभावित क्षेत्रमा तत्काल राहत पठाइने भएको छ। गृहमन्त्री सुधन गुरूङले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको नामरुङमा बाढ़ीबाट भएको क्षतिको विवरण गृहमन्त्री सुधन गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा समेत रहेको नामरुङमा बाढ़ीबाट भएको क्षतिको विवरण लिनुभएको थियो। त्यस पछाडि नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरेर प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने व्यवस्था मिलाउनु भएको हो। नामरुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढ़ी तथा पहिरोका कारण घर तथा होटलहरूमा क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका 2 र छिरिङ वाङदीका 3 घर क्षतिग्रस्त भएका छन् भने उर्गेन चेतल होटल र नर्बु वांगेल होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै चाराङ खोलामा आएको बाढ़ीले बुढ़ी गण्डकी पुल तथा झोलुङ्गे पुल नजिक रहेको जगत होटल पूर्ण रूपमा बगाएको छ। छेवाङ दोर्जेको घर समेत अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीन र नेपालको सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौको 10 गते आएको विनाशकारी बाढ़ीका कारणले चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढ़ीका कारणले 43 जनाको मृत्यु पुष्टि भएको र 519 जना सम्पर्कविहीन रहेका छन्। पहिरोसँगै आएको बाढ़ीले नेपालमा पनि ठूलो जनधनको क्षति पुर्याएको छ। 5,000 बढ़ी अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीका कारण 1,000 घरहरूलाई बाढ़ीले बगाउँदा वा डुबानमा पर्दा 10,000 मानिस विस्थापित भएका छन्। बाढ़ीको कारणले नेपाली क्षेत्रमा रहेको विद्युत गृह सड़क सञ्जाल फूल पुलिसिया र घर तथा खेतीयोगी जमीनमा पुगेको क्षति 100 अर्ब भन्दा बढ़ी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। भारतको पश्चिमी राज्य महाराष्ट्रले ट्याक्सी र टुकटुक चालकहरूलाई स्थानीय भाषा सिक्न 1 वर्षको समय दिइने भएको छ। राज्यले स्थानीय भाषा सिक्न अनिवार्य गर्ने नयाँ नियम विरूद्ध भए पछाडि ट्याक्सी र टुकटुक चालकहरूलाई 1 वर्षको समय दिएको बीबीसीले जनाएको छ। महाराष्ट्रका यातायात अधिकारीहरूले गएको अगस्त 20 चालकहरूले राज्यको आधिकारिक भाषा मराठीमा सामान्य कुराकानी गर्न सक्ने क्षमताको परीक्षण गर्न थालेका हुन्। परीक्षणमा असफल भएकाहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। त्यस अवधि पछाडि उनीहरूको गाड़ी चालक अनुमति पत्र निलम्बन वा खारेज हुने जोखिम रहेको थियो। चालक र यात्रुहरू बीचको संचारमा सुधार ल्याउन तथा यात्रालाई अझै सुरक्षित बनाउनका लागि यो व्यवस्था गरिएको सरकारले जनाएको छ। अब खेल समाचार। लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको वाङमा भएको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले पराजित गरेको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटाएको हो। नेपालका गुलशन झाले नट आउट 44, ईशान पाण्डेले 40, देव खनालले 39 रन बनाउनुभयो। साउदी अरबका इस्तियाक अहमद र मोहम्मद अतिफले 2-2 विकेट लिनुभएको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको हो। एसीसी प्रिमियर कप समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताको फाइनल खेल यही भदौको 27 गते शनिबार हुने भएको छ। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जीत हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कबड अल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23ले जित हात पारेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो, त्यस्तै काठमाडौँको यो पहिलो हार रहेको छ। पहिलो खेलमा मधेस वरियर्सलाई पराजित गरेको हो। प्रतियोगितामा अहिले बेलुका 7 बजेदेखि कर्णाली र खत्तड फल्कन्स सुदूरपश्चिम खेलिरहेका छन्। 7 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुने जनाइएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आइपुगेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएकाहरूमध्ये 1341 जनाको शव फेला, 13104 जनाको उद्धार, 4996 जना अझै सम्पर्कविहीन। नारायणगढ़ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक रूपमा बन्द गरिने, पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको अवरोध हटाउन अस्थायी ट्रयाकलाई फराकिलो बनाउने काममा तीव्रता। गत वर्षको मदन पुरस्कार वीणा जोशीलाई र यस वर्ष जगदम्बा स्त्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय। गोर्खाको नामरूङमा बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत पठाइने। भारतको पश्चिमी राज्य महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकहरूलाई स्थानीय भाषा सिक्न प्रोत्साहन गरिने, विनाशकारी बाढ़ीका कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुग्यो। र लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश, साउदी अरब 5 विकेटले पराजित। हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएका छन्। राति 10 बजे हामी थप ताजा समाचारहरूसहित उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
13: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
14: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
10: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुंगा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्ने घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले।
16: चिया त पिएर जाऊ,
15: अहिले हतार छ पछि आउँदै गरौलाई।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
18: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
19: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
18: दीक्षा ब्युटी पार्लर रे?
19: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
18: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
19: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
18: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
19: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
18: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
19: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
18: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
19: सुन्दरता देखाउने होइन महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
20: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
21: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार
22: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
23: वरिष्ठ हडजोडनी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
24: पश्चिम अञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
25: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
26: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
27: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
23: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
27: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
28: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053।
1: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
25: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
25: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
25: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्तक बैङ्कको ठिक पारिपट्टि, फोन 0625939769।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
8: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा, राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0 65 414 055 र 98 4 66 18 817।
11: अफिसबाट अमित सरको फोन,
29: खस्नुपछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
30: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
0: मंगल दीप अगरबत्ती सूर्य नेपाल द्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
0: एक सय 103.8 अन्तर्मनको आवाज।

0: एभरी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
1: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
0: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
1: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856333998 र 9465610950
4: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
4: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
6: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142334 र 9811756606
8: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
10: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श

0: छ। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
2: र 98678187।
3: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौंडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9008535537 र 9086615899।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 0160-590-162-590-163।
10: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
11: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855114445 र 9855204445।
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
16: हजुर, सिग्देल अफसेट प्रेस, शुक्लागन्धकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560-28543 र 9847-00787।
17: एक सय 3.8 अन्तर्मनको आवाज।
18: स्टुडियो टाइम अहिले रातिको 8 बज्यो।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पो चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816-95301।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किन मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछ हाम्रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई,
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
3: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
8: मोबाइल 9805678634 र 9701107090।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले चोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9855062891।
0: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0965900065, मोबाइल मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856661636 र 9151661636।
16: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856683507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
18: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
18: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपान को बारे में पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थ को धुआं खानु हो। चुरोट, बिड़ी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थ को सेवन गर्नु हो। धूम्रपान को धुआं में 7000 भन्दा बढी किसिम का रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदि को क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1 लाख सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि ₹10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम मा चाहिने जानकारी
3: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-778।
5: साइन चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
6: कहाँ जाने?
1: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
1: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
8: सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
12: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
12: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीजगीत तर्फ प्रथम पुरस्कार रु 25,000,
12: द्वितीय पुरस्कार रु 15,000,
2: तृतीय पुरस्कार रु 10,000,
12: सान्त्वना पुरस्कार रु 5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
12: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
12: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937।
12: सुरेन्द्र श्रेष्ठ 9856036136।
2: रविन्द्र राज पौडेल 9856062888।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
14: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9560783002 र 9460783002।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
2: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9645110950
19: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: टिम दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपिचो।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
2: थप जानकारीको लागि सम्पर्क 98061 166, 98461 49304 र 98462 26743।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635 90 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू। फोन 0165901625961।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
8: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
9: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
8: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
9: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
8: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
9: रस्तमाया गुरुङ दिलेगौड़ा, रु 55,555,
8: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
8: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
9: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
8: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
9: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
9: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
8: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।

0: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यस्तो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
4: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्प चोक,
2: प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
0: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा, बनकेवा चोक, तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ, साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी
8: को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894656999 छ।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
6: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
16: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
16: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुना।
14: मोबाइल 9508535537 र 9806615899।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाई
16: सुचादी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि

0: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9417000787।
2: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
2: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
2: द्वितीय पुरस्कार ₹15,000,
3: तृतीय पुरस्कार ₹10,000,
2: सान्त्वना पुरस्कार ₹5,000।
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
2: द्वितीय पुरस्कार ₹5,000
3: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
3: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856 31 9337,
2: सुरेन्द्र श्रेष्ठ 9856 36 136,
3: रविन्द्र राज पौडेल 9856 62 88।

0: हेर्नुहोस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई,
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्ती सौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62 29।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32 475 र 98011 32 475।
8: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
10: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
10: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 98560 62 28 र 98041 79 716।
10: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95 301।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
13: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461 49 304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्ज को राति 10 बजे ढोरबाराही हाइलाइट्स में अशोक विश्वकर्मा को स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन में पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्स मा अब समाचारहरू सुन्नुहोस्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोमा परेर बेपत्ता भएका व्यक्तिको खोजी कार्यलाई थप सूक्ष्म र प्रभावकारी बनाउन तनहुँ प्रहरीले त्रिशूली नदीको तटीय क्षेत्रमा तालिम प्राप्त कुकुर सहितको संयुक्त टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी परीक्षक टेकबहादुर कार्कीका अनुसार बाढ़ीले बगाएर ल्याएका शव तथा अवशेष नदी किनारको हिलो झाड़ी र बगरमा पुगिएको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी अभियानलाई तालिम प्राप्त कुकुर समेत प्रयोग गरेर तीव्र पारिएको हो। तालिम प्राप्त कुकुर सहितको टोली गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट झिकाइएको प्रहरी परीक्षक कार्कीले जानकारी दिनुभयो। खोजी कार्यको नेतृत्व जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले गर्नुभएको थियो। इलाका प्रहरी कार्यालय आबुखैरनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी, इलाका प्रहरी कार्यालय बन्देपुरका प्रहरी निरीक्षक आशिष पोखरियल, इलाका प्रहरी कार्यालय देवघाट, इलाका प्रहरी कार्यालय सारङघाट र अस्थायी प्रहरी पोस्ट मुगलिन पुलजीवका प्रहरी जनशक्ति संयुक्त रूपमा खोजी अभियान खटिएका थिए। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाले राख्दै आएको मुख्य माग कांग्रेसको संस्थापन पक्षले पूरा गरिदिएको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले देउवा र कोइराला समूहले राख्दै आएको क्रियाशील सदस्यतालाई डिजिटल्ली अध्यावधि गर्ने विषय अनिवार्य नगर्न राख्दै आएको माग पूरा गरिएको हो। संस्थापनको यो निर्णयसँगै अब डिजिटल्ली अध्यावधि नगरेका तर 15 महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने भएका छन्। सभापति गगन थापाले शनिबार साँझ निवर्तमान कार्य सभापति पूर्ण बहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग भेट गर्नुभएको थियो। उनीहरूको चाहना बमोजिम कार्य सम्पादन समितिको बैठकबाट यो निर्णय गरिएको एक पदाधिकारीले जानकारी दिनुभयो। यो सँगै देउवा र कोइराला समूहलाई 15 महाधिवेशनमा भाग लिनका लागि दबाव बढ़ेको छ। आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अध्यावधि हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनु भयो। पार्टीको अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक नवीकरण गरेका तर प्राविधिक कारणले अध्यावधि हुन नसकेका सबै क्रियाशील सदस्यहरूले 15 महाधिवेशनको प्रक्रियामा भाग लिन पाउने चालिसेले बताउनुभयो। यो निर्णयले पार्टीभित्रका धेरै सदस्यहरूलाई महाधिवेशनको प्रक्रियामा समेट्ने विश्वास आफूहरूले गरेको चालिसेले बताउनु भएको छ। देउवा समूहले भने अर्को अत्तो अगाडि सारेको छ। यो समूहका एक नेता डाक्टर प्रकाश शरण महतले पार्टीमा सहमतिका लागि 14 महाधिवेशनबाट आएको नेतृत्वले 15 महाधिवेशन गर्न पाउनुपर्ने आफूहरूको मुख्य माग रहेको बताउनुभयो। डाक्टर महतले भन्नुभयो, यो निर्णयले मात्रै सहमतिको सम्भावना छैन, हाम्रो मुख्य माग 14 महाधिवेशनबाट आएको नेतृत्वले 15 महाधिवेशन गर्नुपर्छ भन्ने हो। सहमतिका लागि यो माग पूरा गर्नुपर्छ। केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक सोमबार दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवा बाढ़ी पछाडिको संकट व्यवस्थापनमा खटिएका राज्यका 3 तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। आज साँझ सामाजिक सञ्जालमा राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै सुरक्षाकर्मी शाहले अहिलेको योगदानको उच्च कदर हुने बताउनुभयो। साथै उहाँले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै पनि सम्झौता नगर्ने पनि बताउनु भएको छ। सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईहरूको सेवा, सुविधा र सुरक्षा मा सरकारले सम्झौता गर्ने छैन, उहाँले भन्नुभयो। संकटका बेलामा खटिरहन प्रेरित गर्ने तपाईहरूको घर परिवारप्रति हामी कृतज्ञ छौं। उहाँले नुवाकोटको विदुर नगरपालिका 6 रहेको केन्द्रीय कारागारका कैदीबन्दीहरूलाई सार्न र भाग्न खोजेकाहरूलाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरी प्रशासनमाथि पनि धन्यवाद व्यक्त गर्नुभयो। यसलाई एउटा उदाहरण मान्दै प्रधानमन्त्री शाहले अन्य कैयौं काम सुरक्षाकर्मीहरूले यो विपदको बेलामा गरेको भन्दै प्रशंसा गर्नुभएको छ। पोखरा उद्योग वाणिज्य संघको 34 महाधिवेशन मार्फत नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा 83.26% मत खसेको छ। 2731 सदस्य रहेको उद्योग वाणिज्य संघमा अध्यक्ष र पदाधिकारीका लागि 2274 मत खसेको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सदस्यमा पदाधिकारीका लागि भन्दा कम मत खसेको छ। सदस्यहरूको लागि 2108 जनाले मतदान गरेको पनि उहाँले सुनाउनुभयो। आज बिहान 8:30 बजेबाट शुरू भएको निर्वाचन 5:30 बजेसम्म चलेको थियो। बिहान निर्धारित समयमा मतदान शुरू हुन नसकेपछि बेलुका आधा घण्टा ढिला गरेर 5:30 बजेसम्म मतदान गरिएको निर्वाचन समितिले जनाएको छ। मतगणना भने सोमबार बिहानबाट शुरू हुने संयोजक अधिकारीले जानकारी दिनुभयो। आइतबार आज मतपेटिका व्यवस्थापनको काम सकियो, अब सोमबार बिहान 8:00 बजेबाट मतगणनाको काम शुरू हुन्छ। उहाँले भन्नुभयो, 34 महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि 4 प्रतिस्पर्धामा हुनुहुन्छ। यो पटक अध्यक्षका लागि अर्जुन पोखरेल, उत्तम मान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा रहनु भएको छ। उनीहरू मध्ये गौतम र आचार्य प्यानलसहित चुनावी मैदानमा हुनुहुन्छ। पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि टीकाराम सुवेदी र दिनेश पास्तोला भिडेका थिए। उपाध्यक्ष उद्योगतर्फ सौगात थापा र ललित बहादुर कुमार रहेका छन्। उपाध्यक्ष वाणिज्य पदका लागि भीम गौतम र मनोज कुमार श्रेष्ठले प्रतिस्पर्धा गरेका छन्। यस्तै महासचिव पदमा तारानाथ ढुङ्गाना र सुदीप प्रधानाङ चुनावी मैदानमा हुनुहुन्छ। यस्तै कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ र देवेन्द्र प्रजू रहनु भएको छ। उपमहासचिव पदमा यादव प्रसाद पोखरेल, प्रदीप राज भण्डारी र रामचन्द्र तिमेल सिन्हा प्रतिस्पर्धामा रहनु भएको छ। धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चापो लेखीय रूपमा बढ़ेको छ। गत भदौको 10 भुटेपछि त्रिशुली नदीमा आएको बाढ़ीका कारणले पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको हो। सड़क सञ्जाल विच्छेद भए पछाडि यातायातका साधनहरूको वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिएको छ। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बगाएका कारणले मरमत र पुनर्स्थापना र पुनर्सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। नारायणगढ़ मुगलिन सड़क भोलि बिहानबाट आंशिक रूपमा बन्द हुने भएको छ। तोइन खोलामा पहिरो रोकथामका काम गर्न स्थानीय प्रशासनले गाड़ी आवागमन आंशिक रूपमा रोक्न लगाएको हो। सूचना अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 8:30 बजेसम्म 10:30 बजेदेखि 11 बजेसम्म दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म 3:50 बजेदेखि 4 बजे तथा बेलुका 6 बजे पछाडि मात्रै समयमा सञ्चालन हुन पाउने भएको छ। यस बाहेकको समय यो ठाउँमा गाड़ी आवागमन रोकेर काम हुने जनाइएको छ। कृष्णभीरको सड़क मरमत कार्य सम्पन्न भएपछि गाड़ीको आवागमन सञ्चालन नभइन्जेलसम्म यो कार्य चलिरहने सूचनामा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले सुरुङ उद्धारमा खटिएका पार्टीका दुई विज्ञ सांसदलाई फिर्ता बोलाउने औपचारिक निर्णय नभएको स्पष्ट पार्नुभएको छ। पार्टीका सांसदहरू सागर ढकाल र श्रीराम नेउपाने उद्धार कार्यमा खटिएको सन्दर्भमा उहाँले दिएको अभिव्यक्तिलाई लिएर पार्टीले फिर्ता बोलाएको भन्दै समाचारहरू सार्वजनिक भएपछि पराजुलीले सामाजिक सञ्जाल मार्फत यस्तो स्पष्टीकरण दिनुभएको हो। पार्टीको केन्द्रीय समिति सचिवालय वा कुनै पनि तहबाट विपद प्रभावित क्षेत्रमा खटिनुभएका कसैलाई लक्षित गरी फिर्ता बोलाउने औपचारिक निर्णय वा निर्देशन भएको छैन। यस सम्बन्धमा सृजना भएको भ्रमप्रति मेरो ध्यान आकर्षण भएको छ, उहाँले लेख्नु भएको छ। उपनेता पराजुलीले संचारकर्मीसँगको कुराकानीका क्रममा आफूले व्यक्त गरेको आशयको गलत अर्थ लगाइएको समेत दावी गर्नुभयो। उहाँले फेलुमा खटिँदा राज्यको सुरक्षा निकाय र उद्धार संयन्त्रको कार्य सम्पादनमा कुनै व्यवधान नपुगोस् र जसको सिप एवं विशेषज्ञता आवश्यक छ त्यहाँ त्यसको अधिकतम उपयोग होस् भन्ने मात्रै आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो। रासोपाले विपदको यस घड़ीमा पार्टीका साधारण सदस्यदेखि नेतृत्वसम्म सबैलाई राज्यका खोज उद्धार र राहत कार्यमा सहयोगी बन्न निर्देशन दिएको पनि उहाँले पुनस्मरण गर्नुभएको छ। साथै सम्बन्धित निकायसँग समन्वय गरेर नागरिकको जीवन रक्षाका लागि खटिन उहाँले सबैलाई अपील समेत गर्नुभयो। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा विजय राज आचार्य निर्वाचित हुनुभएको छ। समितिको नयाँ नेतृत्वका लागि केही पदमा निर्विरोध र केही पदमा शनिबार मतदान मार्फत निर्वाचन भएको हो। यसअगाडि दुई पटकसम्म गणपूरक संख्या नपुगेर स्थगित भएको साधारण सभा तथा अधिवेशन तेस्रो प्रयास मात्रै सम्पन्न भएको हो। सबै पदमा सर्वसम्मत गराउने प्रयास असफल भएपछि मतदानको प्रक्रिया अपनाइएको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो। नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा युवराज लामिछाने युवक 530 मत सहित विजय हुनुभएको छ भने विजय पौडेललाई पराजित गर्नुभएको हो। उपाध्यक्षमा ऋतु रमसाल 400 मत ल्याएर विजय हुँदा उहाँका प्रतिस्पर्धी निर्दोष विक्रम पौडेल पछाडि पर्नु भएको छ। सचिव पदमा उत्तम सिग्देल निर्विरोध चुनिनुभयो। उपसचिवमा 460 मतका साथमा ऋषि राम बराल विजय हुनुभएको छ। उहाँले विशाल चपाई र अनन्त राज लम्सालाई पराजित गर्नुभएको थियो। यस्तै कोषाध्यक्षमा राजन अधिकारी 432 मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी शिवम शाही रहनु भएको थियो। सहको सदस्यमा भने खेमराज बराल पुष्प निर्विरोध चयन हुनु भएको छ। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च मानवाधिकार अलायन्स स्याङ्जाको छैठौं जिल्ला अधिवेशनबाट भीम राणाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। सोमबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि 15 सदस्यीय कार्य समिति निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा भीमा थापा, सचिवमा जबर अली मिया, उपसचिवमा बाबुकाजी जीटी र कोषाध्यक्षमा डीबी मिजार चयन हुनुभयो। कार्य समितिको सदस्यहरूमा सीतापुरी ऋषि अर्याल, देवेन्द्र गुरूङ, मीन प्रसाद अर्याल, प्रकाश पौडेल र बेलमाया राणा निर्वाचित हुनुभएको छ। अधिवेशनले अन्य सदस्यहरूको चयनसँगै समितिलाई पूर्णता दिएको छ। अधिवेशनको उद्घाटन सत्रमा रसुवाको भुटेको सी नदीमा आएको विपदमा परेर ज्यान गुमाउनेको सम्झनामा मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। अलायन्सले बेपत्ता भएकाहरूको खोजी र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। सार्थक मिलन नेपालले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले देश प्राकृतिक विपत्तिको पीड़ामा रहेको संवेदनशील अवस्थालाई मध्यनजर गरेर संस्थालाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले सभा सादगीपूर्ण रूपमा सम्पन्न गरेको जनाएको छ। कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै संस्थाकी अध्यक्ष मिलन भुजेल ले विपत्तिको संवेदनशील समयमा अनावश्यक तामझाम र खर्चभन्दा संस्थागत प्रक्रिया तथा जिम्मेवारीलाई प्राथमिकता दिएर सभा सामान्य ढंगले सम्पन्न गरेको बताउनुभयो। भोटेको सीमा आएको बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको र पीड़ाबाट मुलुक झनै बाहिर निस्कन नसकेको भन्दै भुजेलले संवेदनशील समयमा उनी कुनै पनि कार्यक्रममा उत्सवको चमक भन्दा जिम्मेवारीको गम्भीरता देखिनु आवश्यक रहेको बताउनुभयो। हवस्तैनै विविध खबरहरू सँगसँगै राति 10 बजेको ढोरबार हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:20 बजे हामी ढोरबार हाइलाइट्स सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि हाम्रो प्रसारण सेवामा रहनुभएका सम्पूर्ण सहकर्मीहरू सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 3 थोप्लो 8 अन्डरमनको आवाज।

0: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट मयम चिसा पानी
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
4: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
5: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98551145 र 98551245।
6: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
7: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
8: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
6: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
9: सम्पर्क संयोग कटेज एण्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
10: र रामचन्द्र महत 98461678।
11: हजुर, दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 हो।
12: साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन पक्कै।
13: यो हो बोनस चाउचाउ।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
2: एक सय 103.8 अन्तर्मनको आवाज।

0: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
4: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकैसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल भाद्र 22 गते सोमबार नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको आज एकादशी तिथि आज अजा एकादशी व्रत बस्ने दिन सन् 2026 सेप्टेम्बर 7 तारीक धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू।

0: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसँग जाने थालियो तैयारी। गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा। शेखर र पूर्ण बहादुर अन्तिमसम्म कांग्रेसमै जोडिने संकेत। फेरि चर्कियो अमेरिका इरानको तनाव। पानी जहाजमाथि आक्रमण गरेको दुवै पक्षको दावी। भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएकाहरू मध्ये 1353 जनाको शव फेला। 13104 जनाको उद्धार। 4996 जना अझै सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाम मुखी हुनुपर्ने कांग्रेस सभापति थापाको भनाई। आफ्नो सचिवालयको मात्रै भर नपरेर गहिरो अध्ययन गरेर मात्रै वैज्ञानिक प्रमाण सहित अन्तर्राष्ट्रिय समुदायमा मुद्दा उठाउन प्रधानमन्त्रीलाई सुझाव। उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझै बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने नेकपाका संयोजक प्रचण्डको भनाई। बाढ़ी प्रभावित जिल्लाहरूमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत र पुनर्स्थापनामा काम तीव्र बनाउँदै नेपालमा कार्यरत अन्तर्राष्ट्रिय 30 गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय। पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहको मुख्य माग पूरा गर्दै क्रियाशील सदस्यता डिजिटली अध्यावधिक नगरेका सदस्यलाई पनि महाधिवेशनमा सहभागी गराउने कांग्रेस संस्थापन पक्षको निर्णय। अब पार्टीभित्रको सबै सदस्यहरूलाई 15 महाधिवेशनको प्रक्रियामा समेट्ने विश्वास। सेना प्रहरी र सशस्त्र प्रहरीको सेवा सुरक्षा र सुविधामा सरकार ले सम्झौता गर्न नसक्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। विपदमा सुरक्षाकर्मीका सक्रियताप्रति उच्च सम्मान व्यक्त। पोखरा उद्योग वाणिज्य संघको 34 महाधिवेशन मार्फत नयाँ नेतृत्वको लागि हिजो मतदान सम्पन्न। 83% भन्दा बढ़ी मत खसेको अनुमान। मतगणना आज 8 बजेबाट शुरू गरिने। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई फिर्ता बोलाउने गृह मन्त्रालयको निर्णय। विनाशकारी बाढ़ीबाट उत्पन्न विपद व्यवस्थापनमा प्रभावकारी भूमिका नदेखिएको टिप्पणी। थाइल्याण्ड सरकारले भोटेकोशी बाढ़ी पीड़ितका लागि पठाएको राहत र उद्धारका सामग्री बोकेर थाई एयर्स फोर्स काठमाडौँमा अवतरण। रसुवा बाढ़ीलाई नेपालले विपद अध्ययन र पुननिर्माणको मोडल केस बनाउनु पर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व सीईओ सुशील गेवालीको भनाई। सरकारद्वारा जोखिमयुक्त बस्ती सार्ने उद्देश्य सहित भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक। सार्वजनिक जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाहरूलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन बाध्यकारी प्रावधानको प्रस्ताव। सुरुङको उद्धारमा खटिएका पार्टीका दुई विज्ञ सांसद सागर ढकाल र श्रीराम नेपानेलाई फिर्ता बोलाउने औपचारिक निर्णय नभएको रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीको स्पष्टोक्ति। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति पोखराको अध्यक्षमा विजय राजा आचार्य निर्वाचित। मानवाधिकार अलायन्स स्याङ्जाको 6 जिल्ला अधिवेशनबाट भीम राणाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन। पोखरामा एमडी खोलामा डुबेर स्याङ्जाका युवक मुक्त बहादुर रोक्काको मृत्यु। त्रिशुली नदीमा आएको बाढ़ीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोर्खाको गण्डकी गाउँपालिकामा 11 दिन पछाडि बत्ती बल्यो। नागरिकहरूमा राहतको महसुस। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि हैजा विरूद्धको खोप रसुवा पठाउने सरकारको निर्णय। 21,000 डोज खोप पठाएको स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालयको दावी। पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरदराज पाठकको घोषणा। संविधान पूर्ण रूपमा कार्यान्वयन नगरी संविधान संशोधनको बहसमा पुग्नु उचित नभएको कांग्रेसका नेता जीवन परियारको भनाई। नारायणगढ़ मुगलिन सड़क आज बिहानबाट आंशिक रूपमा बन्द गरिने। तोइन खोलाको पहिरोको रोकथामका लागि काम हुने। कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप वृद्धि। मनाङ जाने बाटोको अवस्था बिग्रन नदिने भन्दै बर्खायाममा छोला सवारी आवागमनमा पूर्ण रोक लगाउने निर्णय। चीनसँगका मुख्य दुईवटा नाका रसुवा गरी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा। कोरोला नाकाबाट सामान ल्याउँदा चाडपर्वमा महँगी बढ़न सक्ने व्यवसायीहरूको चेतावनी। गत वर्षको मदन पुरस्कार वीणा जोशीलाई र यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय। गोर्खाको नामरूङमा बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत पठाउने गृह मन्त्रालयको निर्णय। भारतको पश्चिमी राज्य महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्न प्रोत्साहन गरिने, विनाशकारी बाढ़ीका कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुग्यो। इरानमा इन्धनको ट्याङ्कर विस्फोट, मृत्यु हुनेको संख्या 12 पुग्यो। भारतमा प्रहरीले बिहानमा बाँधेर एकजनालाई निर्घात कुटेको भिडियो भाइरल। तिब्बत क्षेत्रमा बाढ़ीबाट मृत्यु हुनेको संख्या 43 पुग्यो। 519 जना अझै बेपत्ता। हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कार्यवाही। फेरि चर्कियो इरान र अमेरिकाको तनाव, पानी जहाजमाथि आक्रमण गरेको दुवै पक्षको दावी। इरान विरूद्ध हमला गर्नेहरूलाई अब पहिलेको भन्दा तीव्र र पीड़ादायी जवाफ दिने, इरानका सभामुख मोहम्मद बागिर गालिबाफको चेतावनी। लगातार तेस्रो जित पछाडि नेपाली एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा प्रवेश। साउदी अरब 5 विकेटले पराजित। हवस् त, यिनै खबरहरू सँगसँगै आजका लागि धोरबारा हे हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। 7 बजे विस्तृत समाचारहरूसहित फेरि उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930379।
4: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556268091।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
11: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556-62028 र 9901-79-7016।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
12: होइन, धुवामा के गरिराखेको छौ भने तिमी के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
13: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको,
12: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
13: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656606।
16: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510884161 र सिजन गुरुङ 97045404900।
17: सधैँभरि यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
19: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
16: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा। सम्पर्क 065414233
18: र 98678168।
20: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
21: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
20: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
21: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
18: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
18: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 98461333101 र 98468883522।
22: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 22 गते सोमबार, भाद्र कृष्ण पक्षको आज एकादशी तिथि, सन् 2026 सेप्टेम्बर 7 तारीक। आज तिथि अनुसार एकादशी व्रत बस्ने दिन, अजा एकादशी व्रत गर्ने दिन। श्रोतावृन्द, यो अजा एकादशी व्रत किन गरिन्छ भन्ने छोटो जानकारी दिउँ। हिन्दू पञ्चाङ्ग अनुसार भाद्र पद महिनाको कृष्ण पक्षको एकादशी तिथिलाई अजा एकादशी भन्ने प्रचलन रहेको छ। यस वर्ष एकादशी तिथि 6 सेप्टेम्बर बेलुका 7:29 बजेदेखि शुरू भएर 7 सेप्टेम्बर आज बेलुका 5:03 रहेको छ। उदया तिथिको मान्यता अनुसार सूर्योदयको समयमा एकादशी तिथि 7 सेप्टेम्बरमा पर्ने भएकाले आज व्रत बस्ने मुख्य दिन रहेको छ। विशेष गरी यो व्रत आफ्नो पारिवारिक परम्परा अनुसार निराहार वा फलाहार, दूध फलफूल मात्र खाएर पनि बस्न सकिने परम्परा रहेको छ। श्रोतावृन्द, यस कार्यक्रमको प्रायोजक जय शिव सुन चाँदी पसल दुलेगौड़ा स्थित बनकेवा चुकबाट केही घर तल रिमाल गेस्ट हाउस सँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला भन्ने अनुरोध सहित अब लागौं तपाईँको आजको राशिफलतर्फ। मेष राशि, तपाईँको लागि आजको दिन राम्रो छ। सहकार्य गरेका व्यापारबाट फाइदा हुनेछन्। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा भने विशेष ध्यान पुर्याउनुहोला। मन अध्यात्म र दर्शनतर्फ पनि आज आकर्षित हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिएर जानेछ। रमणीय र सुखद यात्राको पनि योग छ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसै कसैका लागि आज सन्तान प्राप्तिको समेत योग रहेको छ। वृष राशि, नयाँ काममा हात हाल्ने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम पूरा पुनः शुरू हुनेछ। पारिवारिक भेटघाटमा मन रमाउनेछ भने सामाजिक र वैदेशिक कार्य पनि सहजताका साथ अगाडि बढ्न सक्छ। तपाईको बोलीको प्रभाव रहने दिन पनि हो। धन खर्च भए पनि इज्जतमा बढ़ुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ। मिथुन राशि, साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्न सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्न सक्ने योग देखिन्छ। आज तपाईको खास दिन मध्यम खालको हो। सन्तान र परिवारमा मेलमिलाप हुनेछ। मनमा सेवा र सहयोगको भाव आउला। कला गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ़दै जानेछ। आहार विहारप्रति सजग रहनुपर्नेछ। कर्कट राशि, जिद्दीपनले गर्दा काम बिग्रने डर छ।